0: ढोका, गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-9935, 98-582-3-89, 98-580-40-792 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
4: खुशीको खबर,
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
4: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
5: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
4: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन, एचए डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी डिप्लोमा इन फार्मेसी सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
5: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल बेस्ड प्र्याक्टिकल ट्रेनिङ शत प्रतिशत प्र्याक्टिकल ओरिएन्टेड लर्निङ सहज तथा किफायती शुल्क संरचना मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण
4: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
5: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँकी सम्पर्क नम्बर 081534017 081536275 स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङ्गटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा हुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: यो सोलर बलियो र भल्पदथ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
3: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
4: भर्ना खुल्यो
9: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
9: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: सूचना
9: यही जे 23 गते चौथो शनिवारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर।
10: रेडियो भेरी FM
11: खबरका शीर्षकहरूबाट
12: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल।
13: बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प, प्राय मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
12: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या, सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
14: सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
13: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिप्के, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
12: राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: काया कैरनमा अब खबरको सिलसिला। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बित्यो। राधास्वामी आश्रम किर्तिपुर काठमाडौँमा वैशाख 12 बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा हुनुहुन्छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्ती बाहेक आफूहरूको व्यवस्थापनमा सरकारले कुनै ठोस योजना बारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गा बारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुगेका थिए। अहिले बैंक खाता पनि खोल्न आएका छन्, तर हामीलाई कहिले व्यवस्थापन हुन्छ भनेर सोद्धा जवाब आउँदैन उहाँले भन्नुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर टहरा खाली गर्न निर्देशन दिँदै वैशाख 11 छ बुधे सूचना निकालेर 10-15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको थियो। यसबारे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताउनु भएको कान्तिपुरमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार 388 घरका 1488 जना होल्डिङ सेन्टरमा आश्रित छन्। सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्यल उत्पन्न भएको छ।
7: मध्यपूर्वको द्वन्दका कारण बिटुमिन र डिजलको मूल्य वृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण ठप्प भएको छ। बढ़ी मूल्य तिर्दा पनि बिटुमिन नपाइएको आयोजनाहरूले जनाएका छन्। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अरनीको राजमार्ग अन्तर्गत सूर्यविनायक धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षमै पहिलो तहको कालोपत्र सक्ने लक्ष्य थियो। यसलाई दुई खण्ड गरेर ठेक्का गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू मध्य पहाड़ी, हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग र काठमाण्डौ तराई मधेस दूर्त मार्ग अर्थात फास्ट ट्र्याकमा बिटुमिन नभएर कालोपत्र रोकिएको छ। मदन भण्डारी राजमार्ग, नागढुङ्गा मुगलिन, काकरभिट्टा लौकही सड़क खण्डमा पनि कालोपत्र प्रभावित बनेको छ। बिटुमिन सकिएपछि काम रोकिएको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले बताउनुभयो। राष्ट्रिय गौरवका रूपमा रहेको पुष्पलाल मध्य पहाड़ी राजमार्गमा पनि कालोपत्र हुन सकेको छैन। बिटुमिन अभावले कालोपत्र गर्न नसकिएको पुष्पलाल मध्यपहाड़ी राजमार्गका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताउनुभयो। अहिले बिटुमिनको मूल्य वृद्धि र अभावले गर्दा काम ठप्प बनेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुबेर नेपालीले बताउनु भएको छ। सरकारले निर्माण सामग्रीमा बढ़ेको मूल्यको समायोजन दिने कुरा पटक पटक गरे पनि यसबारे अहिलेसम्म केही निर्णय नगरेको नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष बालकृष्ण थापाले बताउनु भएको छ। बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउनु भएको छ। हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो। भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, म केही भन्न चाहन्न। त्यसपछि उहाँले चुनाव अघि आफूहरू लेखेको कागज एकपटक पढ्न अनुरोध गर्दै आफूहरू अस्थिरताको पक्षमा नभएको बताउनु भएको हो। नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो। उहाँले आफ्नो भ्रमणलाई पारदर्शी र परिणाममुखी भएको दावी गर्नुभयो। यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाट भन्दा फरक रहेको पनि उहाँले बताउनुभयो।
7: तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीदेखि बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेका छन्। स्वदेश फर्काउने प्रयास अपेक्षाकृत सफल नहुँदा मोस्ट वान्टेड सूचीका ठूला अभियुक्तहरू कानूनी दायरा बाहिरै छन्। नेपाल प्रहरी को अनुरोधमा इन्टरपोलले जारी गरेको रेड नोटिस सूचीमा अहिले 98 नेपाली सहित 99 जना फरार अभियुक्त रहेका छन्। धेरै जसो यूएई, मलेसिया, कतार, साउदी अरब तथा अमेरिकामा छन्। अन्तर्राष्ट्रिय सहकार्य, कूटनैतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ प्रक्रियामा ढिलाइ भइरहेको सम्बन्ध अधिकारीहरूको विश्लेषण छ। तुलनात्मक रूपमा सामान्य मुद्दा कि अभियुक्तलाई प्रहरीले सहजै विदेशबाट पक्राउ गरेर ल्याउँदा प्रश्न उठ्न थालेका छन्। गम्भीर प्रकृतिका धेरैजना पीड़ित रहेका मुद्दाका अभियुक्तलाई भने वर्षौंदेखि प्रयास गर्दा पनि किन ल्याउन सकिएको छैन। सहकारी ठगीदेखि बैंकिङ कसुर तथा मानव बेचबिखन जस्ता गम्भीर मुद्दाका अभियुक्तहरू विभिन्न देशमा खुलेआम रहेका छन् तर सरकारको पहुँच बाहिर नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
6: काया कैरनमा सर्प दंशको जोखिम र बच्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्डोल, बिटुमिन र डिजेलको भाव बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प प्राए, साना अभियुक्त धमाधम पक्राउ, मोस्ट वान्टेडहरू मस्त लगायतका खबर प्रस्तुत गरे।
7: अब बाँकी खबर। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पृष्ठको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छन्।
6: गर्मी मौसमको शुरूआतसँगै गाउँघर विशेष गरी तराई क्षेत्रमा सर्पदंशको त्रास बढ़ेको छ। तराईका जिल्लाहरू सहित झण्डै 26 जिल्लाहरू सर्पदंशबाट अति प्रभावित छन्। पछिल्लो दुई दिनमा मात्रै सर्पको टोकाईबाट रौतहट, बारा र कपिल वस्तुमा गरी 3 जनाको ज्यान गएको छ। यसै अवधिमा सर्पले टोकेकाहरू 10 जनाको उपचार भइरहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी औसत 200 जनाले सर्पदंशका कारण ज्यान गुमाउने गरेका छन् भने कतिपय व्यक्तिहरू अंग अंग समेत हुने गर्छन्। डरलाग्दो तथ्य के छ भने यी मध्ये धेरैजसोको सर्पको कड़ा विषका कारण नभई समयमा उपचार नपाउनाले र समाजमा अझै पनि व्याप्त अन्धविश्वासका कारण ज्यान जाने गरेको छ। थप जानकारी सहित महेश केवाली।
10: तराई र पहाड़ी खोचहरूमा हिँड्दा राति भुइँमा सुतिरहेका बेला वा हिँड्दा सर्पले डस्न सक्छ। गाउँघरमा अझै पनि टोकेको ठाउँमा कपड़ा वा डोरीले कसेर बाँध्ने, ब्लेडले काटेर विषालु रगत फाल्न खोज्ने, मुखले चुस्ने वा घाउमा माटो र जड़ीबुटी दल्ने गरिन्छ। त्यति मात्रै होइन, सर्पदंशपछि अस्पताल कुदाउनुको साटो गाउँकै धामी झाँक्री कहाँ झारफुकका लागि पुर्याइन्छ। यसो गर्दा समयमा उपचार नपाएर धेरैको ज्यान जाने गर्छ। त्यसैले सर्पदंशपछि तुरून्तै अस्पताल लैजानुपर्छ भन्नुहुन्छ शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
11: यताउता गर्ने कुरै छैन, तुरन्त गएर चाहिँ भर्ना भएर एन्टिडोट लिनुपर्छ, होइन, एन्टिस्नेक भएन भन्छ हामीले, त्यो लिएन भने अब करेट कोब्रा जस्तो होइन त्यसले तुरन्तै हानि गर्छ नि, कति विषले असर पारिसक्यो भन्ने कुरा आउँछ, त्यसले गर्दाखेरि त्यो जति ढिलो भयो उति जोखिम बढ्दै गयो।
10: तथ्याङ्क अनुसार नेपालमा पाइने कम्तीमा 90 प्रजातिका सर्पमध्ये केवल 20 प्रजाति मात्र विषालु छन्, बाँकी 70% विषहीन हुन्छन्। तर धेरैलाई कुन विषालु र कुन विषहीन भनेर चिन्न सक्ने ज्ञान हुँदैन। विषहीन सर्पले टोक्दा पनि मनोवैज्ञानिक त्रासका कारण बेहोस हुने वा हृदयघात हुने समस्या हुने गर्छ। कतिपय अवस्थामा त गलत उपचार र डरकै कारण धेरैले ज्यान गुमाएको तितो यथार्थ छ। सर्पले टोके लगतै बिरामीलाई धेरै हलचल गर्न नदिई सिधा सुताउनुपर्छ र शरीरका कसिला लुगा वा गहना खोलिदिनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा बिरामीलाई ढाडस र सान्त्वना दिनुपर्छ। फेरि डाक्टर पुन,
11: बिरामीलाई अब सुताउने होइन, धेरै हलचल गर्न नसक्ने लुगाहरू कपडाहरू छ भने खोलिदिने, कुनै पनि अब काट्ने होइन अथवा रगत चुस्ने अथवा कुनै चाहिँ अब जडीबुटी भनेर लगाउने त्यस्तो कुराहरू गर्नु भयो नि।
10: धेरैले सर्पदंशको उपचार कहाँ हुन्छ भन्ने जानकारी पनि छैन, त्यसले पनि जोखिमलाई थप बढ़ाएको छ। देशभर झण्डै 100 वटा सर्पदंश उपचार केन्द्रहरू छन्। सरकारी अस्पताल, केही निजी अस्पताल र नेपाली सेनाले आफ्ना ब्यारेकहरूमा यो सेवा दिइरहेका छन्। सर्पदंशको औषधि एन्टी स्नेक भेनम सरकारी अस्पतालहरूमा पूर्ण रूपमा निशुल्क पाइन्छ। साथै सही सूचना दिन त्रिवी शिक्षण अस्पतालमा 24 घण्टा सञ्चालन हुने गरी सूचना केन्द्र स्थापना गरिएको छ। सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
11: फेरि यहाँनिर के छ भन्दा पहिले कहीँ सर्पले टोकेको अस्पताल कुन हो भन्दा थाहा नपाएर घुमाउँदै घुमाउँदै बिरामीको मृत्यु पनि भएको छ र विशेष गरेर तराईतिर सर्प दंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
10: सर्प जमिन बाहिर निस्कने गर्मीको यो बेला घर वरिपरिको झाडी सफा राख्ने, ओछ्यान राम्रोसँग टकटकाएर मात्र सुत्ने, भुइँमा नसुत्ने र राति हिँड्दा अनिवार्य टर्च लाइटको प्रयोग गर्ने हो भने सर्पदंशबाट जोगिन सकिन्छ।
7: देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँमा तथा तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्नेछ। तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिन पछि पनि हुन सक्ने मौसमविदको भनाई छ। मौसमविदका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने मिति हो, आज जून 6 भएको छ। भारतमा तोकिएको औसत मिति जून 1मा मनसून भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसूनमा औसत भन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदले अनुमान गरेका छन्।
6: आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरकारवालाबाट राय तथा सुझाव माग गरेको हो। सरकारले जेठ 15 जारी गरेको आउँदो बजेटलाई सघाउ पुर्याउने गरी राष्ट्र बैंक ऐन 2058 भएको व्यवस्था बमोजिम आउँदो आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढ़ेको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले निकालेको सूचना अनुसार सरकारवाला विज्ञ र नागरिकले सुझाव पठाउन सक्नेछ। 5 असारसम्म सुझाव पठाउन सक्न राष्ट्र बैंकले समय सीमा तोकेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: सूचना
13: यही जेठ 23 गते चौथो शनिवारको दिन
14: सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
13: नशारोग विशेषज्ञ डाक्टर
14: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
15: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज वीरेन्द्र नगर सुर्खेत। सूचना
16: यही जेठ 23 गते शनिवारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेकरा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
15: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेकरा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
16: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 98-84-21-313।
7: परिवर्तनको नारा सहित 26 वर्षको उमेरमै उहाँ माओवादी जनयुद्धमा होमिनु भएको हो। उहाँ हुनुहुन्छ कालीकोटका वीरेन्द्र बहादुर भण्डारा। आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लड़ेका उहाँ आशा अनुसार उपलब्धि हासिल नभएपछि त्यो युद्ध र परिवर्तनको नारा माछा माछा भ्यागुतो बन्न पुगेको बताउनुहुन्छ। नागरिकको मुक्तिका लागि बन्दुक बोकेर जंगल जंगल हिँडेको, युद्ध मोर्चामा भिडेको भण्डारा अहिले जीवनको अर्को मोर्चामा हुनुहुन्छ, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ। अहिले उहाँ जीविकोपार्जनका लागि माछा बिक्री गर्नुहुन्छ। प्रतिदिन न्यूनतम 25 किलोसम्म माछा बिक्री गर्ने उहाँले यसैबाट वार्षिक 6 लाख रूपियाँ भन्दा बढ़ी आमदानी हुने बताउनुहुन्छ। एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उहाँको हातमा अहिले तिला नदीका माछा हुन्छन्। भन्नुहुन्छ जीवनको दिशा फेरिएको छ तर संघर्ष भने उस्तै छ। त्यति बेला बम गोला र बारूद बोकेर हिँड्थ्यो, अहिले बिक्रीका लागि माछा बोकेर हिँडिरहनु परेको छ। आफ्ना छिमेकी आफन्त र साथीभाइहरू ठूलठूला सपना बोकेर विदेश पलायन भएको देखेका उहाँ आफूमा विदेश जाने सोच कहिले नआएको बताउनुहुन्छ। आफ्नो माछा व्यापार सन्तोषजनक नै रहेको उहाँले बताउनु भएको छ। भन्नुहुन्छ आफ्नै माटोमा पसिना बगाएर भविष्य खोजिरहेको छु। बिहानै उठेर नागमा बजारबाट माछा ल्याएर जुम्ला बजार, कालीकोटको माङमा, जुम्लाको गोठी जिउला, पातारासीको लासी, सिंजाको नराकोट, तिलाको राराहिल र तातोपानी गाउँपालिका को तिलाकोट बजार पुग्छु। यसैमा म सन्तुष्ट छु। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षकको खबर नागरिक दैनिकमा छ।
6: अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने भएको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पार्टीका संस्थापक अभिजित डिप्के अमेरिकाबाट नयाँ दिल्ली पुग्नु भएको छ। अमेरिकाको बोस्टन विश्वविद्यालय पढ्ने 30 वर्षीय स्नातक डिप्के अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ। उहाँ यसअघि राजनीतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले झण्डै एक अघि व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय भएको छ। डिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। दिल्लीमा भीड़ नगर्न समर्थकलाई उहाँको आग्रह छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ।
7: अब खेल खबर। चाबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण, 21 रजत र 13 काँस्य जितै बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण, 9 रजत र 14 काँस्य प्राप्त गर्यो। 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण, 2 रजत र 18 काँस्यका साथ गण्डकी चौथो, 4 स्वर्ण, 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं, 3 स्वर्ण, 6 रजत र 6 काँस्यका साथ मधेस प्रदेश छैटौं अनि 2 स्वर्ण, 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौं भयो। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। यसैबीच 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय शुरूआत गरेका छन्। सुर्खेतको वीरेन्द्र नगरमा हिजोदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई 54 रनले हरायो। यो खेल कालुङचुक मैदानमा भएको थियो। त्यस्तै वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वको टोली कोशीलाई 89 रनले हराउँदै विजय शुरूआत गरेको हो। तेस्रो खेलमा गण्डकीले बागमतीलाई 7 विकेटले हराएको छ।
6: छाया कैरनमा अब केही खबर संक्षेपमा। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको उपकुलपतिको शर्टलिस्ट सार्वजनिक गरेको छ। सिफारिश गर्न गठित समितिका अनुसार शर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। शर्टलिस्टमा परेका सूचीहरू उज्यालो अनलाइनमा गएर हेर्न सकिनेछ।
7: प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्ण हरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको छ।
6: सर्वोच्च अदालतले नेपाल वायु सेवा निगममा मनोनित गरिएका 5 संचालक समिति सदस्यको नियुक्ति प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
7: विश्वव्यापी राइड हेलिङ कम्पनी उबरले हिजो नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा संचालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्महरूको संख्या 4 पुगेको छ।
6: एसी र कक्षा 11-12 परीक्षाहरूमा बरामद गरिएका 496 थान विभिन्न कम्पनीका मोबाइलहरू सिरामा नष्ट गरिएपछि चौतर्फी आलोचना शुरू भएको छ। जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ। मोबाइल सहित 5 स्मार्ट वाच पनि बरामद गरिएको थियो।
7: ई कमर्स प्लेटफर्म दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आचल कुँवरले राजीनामा दिनुभएको छ। कम्पनीको कार्यवाहक प्रबन्ध निर्देशकका रूपमा बीएनई नियुक्त हुनुभएको छ।
6: बागमती प्रदेश यसले करिब 47 करोड़ लागतमा हेटौडा सिसौघारीमा निर्माण गरेको धूलो दूध कारखाना निर्माण सम्पन्न भएको 2.5 वर्ष बित्दा पनि परीक्षण उत्पादन स्थगित भएको छ।
7: चीनको कोरला नाकाबाट भित्रिएका विद्युतीय गाड़ीको आयातमा कैफियत रहे नरहेको छानबिन गर्न अर्थ मन्त्रालयले गठन गरेको समिति मुस्ताङ पुगेको छ।
6: र भित्री मधेस डडेलधुराको जोगबुढ़ाको उर्वर फाटा 2 दशक अघिसम्म देशका विभिन्न जिल्लाबाट बसाई सरेर आएका परिवारको आश्रय स्थल थियो। घना जंगल फाँडेर बनाइएका खेतबारी मेहनतले उठाएका घर र विस्तार हुँदै गएको बजार अहिले

0: सर्पदंशको जोखिम समयमै उपचार नपाउँदा समस्या सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
1: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिप्के शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने
0: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।
1: अन्त्यमा आजको कार्टुन। आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। बजेटमा धेरै बिजुली प्रयोग गर्दा कर लाग्ने व्यवस्था भएको र बजेट भाषणको दिन प्रधानमन्त्रीले ढुक्क हुनुहोस् भनेर फेसबुकमा लेखेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती र सानो छोरा छन्। गर्मीले पंखा चलाइरहेको बेला पंखाको तार झिकेर फाल्दै श्रीमान भन्दैछन्, तिमीहरू ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा अब चलाउन पाइँदैन। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन पहल भइरहेको मुख्यमन्त्री कणेलको भनाई, संघीय सरकारका कारण दशौं राष्ट्रिय खेलकुदमा ढिलाइ भइरहेको दावी।
1: कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा मात्रै संक्रमण पुष्टि, चुनौती भने कायमै।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित।
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलू टोली कर्णाली पहिलो खेलमै पराजित, लुम्बिनी र गण्डकीको विजय शुरूआत।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com, मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम, गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।

0: कर्णाली प्रदेशका मुख्यमन्त्री हमलाल कडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताउनु भएको छ। 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेट महिला क्रिकेट प्रतियोगिताको वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कडेलले क्रिकेटको स्थायी संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताउनुभयो। कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले खेल पूर्वाधार निर्माण गरिरहेको उहाँको भनाई छ। मुख्यमन्त्री कडेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि संघीय सरकारका कारण ढिलो भएको दावी गर्नुभयो। मुख्यमन्त्री कडेलले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिले उपेक्षा गर्ने गरेको बताउँदै अहिलेको सरकारले पनि त्यसैलाई निरन्तरता दिएको बताउनुभयो। अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउने भए पनि अंक आइपुग्दा 30 लाख हुने गरेको उहाँको भनाइ छ। नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा क्षण प्रतियोगिता आयोजना गरेको बताउनुभयो। क्यानको कोषा अध्यक्ष एवं कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर साईले कर्णालीमा खेलकुद पर्यटनको शिक्षा उच्च शिक्षा सम्भावना रहेको भन्दै यसमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारले क्रिकेटका पूर्वाधार निर्माण गरिदिए त्यसको संरक्षण रेखदेख र थप समृद्ध बनाउनका लागि ज्ञानले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ।
1: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको हिजो बसेको 8 बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको हो। सभामुख नन्दा गुरूङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 उपनियम 4 बमोजिम मुख्यमन्त्री यामलाल कर्णाललाई नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश गर्न समय दिनुभएको थियो। मुख्यमन्त्री कर्णालले सभा समक्ष त्यो प्रस्ताव पेश गरेसँगै सभामुख गुरूङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो। बैठकमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगल बहादुर शाही, मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंह, टेकराज पसाई, बिन्दमान विष्ट, दुर्गबहादुर रावत, कलम बहादुर हमाल, भीम प्रकाश शर्मा, खड्गबहादुर पोखरेल, लक्ष्मी सुनार, दक्षिणा साई, रणसिंह परियार, तुलसा मल्ल, जानकी सिंह, बलिमाया बुढा, इन्द्रकुमारी साई सहित 25 प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। बैठकमा भाग लिने प्रदेशसभा सदस्यहरूले कर्णालीको बहुआयामिक गरिबी घटाउने, मानव सूचाङ्क बढ़ाउने, कृषि पर्यटनको विकासतर्फ रोजगारी सृजना गर्न, सड़क सञ्जाल जोड्ने र भूमि मान्छेहरूको आवश्यकता एवं समस्यालाई सम्बोधन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए। प्रदेशसभाको अर्को बैठक आगामी असार 1 बस्ने सभामुख नन्दा गुरूङले जानकारी सभालाई गराउनु भएको छ।
0: कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा घट्दो क्रममा देखिएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म 31 एचआईभी संक्रमण पुष्टि भएको हो। आर्थिक वर्ष 78-79 80 संक्रमण देखिएको थियो भने आर्थिक वर्ष 79-80 57, 80-81 38 र 81-82 39 झरेको निर्देशनालयले जनाएको छ। वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय एड्स तथा रोग नियन्त्रण सम्बन्धी कार्यक्रममा निर्देशनालयले संक्रमणको दर घटे पनि चुनौती भने कायम रहेको जनाएको छ। कर्णालीका विभिन्न एआरटी केन्द्रमा हाल 770 एचआईभी संक्रमित नियमित उपचारमा रहेको निर्देशनालयका एचआईभी फोकल पर्सन पदम बहादुर केसीले बताउनुभयो। अहिले प्रदेश अस्पताल सुर्खेत, दैलेख अस्पताल, सल्यान अस्पताल, कालीकोट अस्पताल, रूकुम पश्चिम अस्पताल, राकम कर्णाली आधारभूत अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, मेलकुन अस्पताल र दुल्लु अस्पतालबाट उपचार सेवा उपलब्ध हुँदै आएको छ। यीमध्ये प्रदेश अस्पताल सुर्खेतमा मात्रै 290 संक्रमित उपचाररत रहेको फोकल पर्सन पदम बहादुर केसीले बताउनुभयो। यस्तै गर्भवती आमाबाट शिशुमा संक्रमण सर्न नदिन सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा 33,740 गर्भवती महिलाको एचआईभी परीक्षण गरेको छ, जुन अपेक्षित संख्याको करिब 79% यो परीक्षण गरिएका मध्ये 2 संक्रमण पुष्टि भएको छ। केसीले प्रदेशमा एचआईभी परीक्षणको दायरा विस्तार गर्दै गएको भन्दै उपचार सेवामा पहुँच पनि बढ़ेको बताउनुभयो। संक्रमित आमाबाट शिशुमा सर्ने जोखिम कम गर्न समयमै परीक्षण, उपचार र परामर्श सेवालाई प्राथमिकतामा दिएको उहाँको भनाइ छ। यस्तै पछिल्लो 4 38 एचआईभी संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क रहेको छ।
1: यसैबीच एड्स हेल्थ केयर फाउण्डेशनका कार्यक्रम संयोजक संजय कुमार पौडेलले संक्रमितको परामर्श, उपचारमा पहुँच वृद्धि, परीक्षण सेवा विस्तार र स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा सहयोग पुर्याउँदै आएको जानकारी दिनुभयो। उहाँले एसआईभी नियन्त्रण अभियानमा अझै विभिन्न चुनौती कायम रहेको भन्दै कर्णाली प्रदेशमा प्रदेश अस्पताल सुर्खेतसँग सहकार्य गरी सन् 2018 सेवा सञ्चालन हुँदै आएको बताउनु भएको छ। नवीकरण प्लस सुर्खेतका अध्यक्ष देवेन्द्र पाठकले उपचारका लागि दुर्गम जिल्लाबाट सुर्खेत आउने संक्रमितले यातायात खर्चको समस्या झेल्नु परेको गुनासो गर्नुभयो। संक्रमितका लागि आय आर्जनका कार्यक्रम सञ्चालन, पोषणयुक्त खानाको व्यवस्था तथा रोजगारीका अवसर सृजना गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको माग छ। उहाँले एचआईभी संक्रमित प्रति समाजमा अझै पनि लाञ्छना र विभेद कायम रहेको उल्लेख गर्दै समुदाय स्तरमा थप सचेतना आवश्यक रहेको औल्याउनुभयो। संक्रमितलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्न राज्य र समुदाय दुवैको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ। सन् 2030 एड्स महामारी अन्त्य गर्ने राष्ट्रिय लक्ष्य अनुसार संक्रमितको पहिचान, उपचार र भाइरल लोड नियन्त्रणमा विभिन्न लक्ष्य राखिएको र त्यही अनुसार अभियान चलाइएको जनाइएको छ।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, यसलाई भने छोटो विश्राम। लौ न, के भयो बाबुलाई?
2: होइन, किन आतिनु भएको छ दिदी? के भयो बाबुलाई?
0: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
3: अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाइ?
2: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
3: हेर्नु न दाइ, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
2: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
3: ए, त्यसलाई विषादी भन्छन् र दाइ?
2: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल, निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
4: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कपुरकोट गाउँपालिका, सल्यान।
5: सूचना।
6: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 चौथो शनिबारको दिन एस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
7: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चाहे पोतो, डन्डी फोर, चिलाउने दाद, पूरा शरीर चिलाउने, मुसा, छालामा मासु पलाएको, गाँठा गुठी, दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी, कुष्ठरोग, फंगल इन्फेक्सन, छाला पाक्ने, नङको कुनै पनि रोग, बच्चाको छालाको समस्या, कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या, यौन अङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या, छाला, कपाल, नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
9: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
8: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
9: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: सूचना
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-54-455।
10: रेडियो भेरी एफएम।
1: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन पहल भइरहेको मुख्यमन्त्री कर्णेलको भनाई, संघीय सरकारका कारण 10 राष्ट्रिय खेलकुदमा ढिलाइ भइरहेको दावी, कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा मात्रै संक्रमण पुष्टि, चुनौती भने कायमै लगायतका खबरहरू प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई भीम कमला कमल मल्ल छात्रवृत्ति वितरण गरिएको छ। एक कार्यक्रमको आयोजना गरेर बहुमुखी क्याम्पसमा अध्ययनरत 109 जना विद्यार्थीलाई भीम कमला मल्ल छात्रवृत्ति वितरण गरिएको हो। प्रति विद्यार्थी 6,000 रूपियाँका दरले करिब 25 लाख रूपियाँ अक्षय कोषबाट उपलब्ध गराइएको हो। यो छात्रवृत्ति प्रत्येक वर्ष नियमित रूपमा वितरण हुँदै आएको छ। आर्थिक रूपमा कमजोर तर पढ़ाईमा मेहनती विद्यार्थीलाई लक्षित गरेर सञ्चालन गरिएको यो कार्यक्रमले धेरै विद्यार्थीलाई राहत दिएको क्याम्पस प्रमुख माधव खनालले बताउनुभयो। अहिलेको महँगो समयमा कलेज शुल्क, किताब, होस्टेल र दैनिक खर्च व्यवस्थापन गर्न गाह्रो भइरहेको अवस्थामा यस्तो सहयोगले विद्यार्थीलाई पढ़ाई छोड्नु नपर्ने अवस्था सिर्जना गरेको क्याम्पस प्रमुख खनालको भनाई छ। छात्रवृत्ति पाएका विद्यार्थीहरूले यसले आफ्नो पढ़ाईलाई निरन्तरता दिन र भविष्यप्रति आशावादी बन्न सहयोग पुगेको बताएका छन्। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले शिक्षा क्षेत्रमा यस्ता सहयोग अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले गरीब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र दीर्घकालीन रूपमा देशको विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभयो।
1: यस्तै यसअघि नै क्याम्पसमा 75 लाख रूपियाँ लागतमा निर्माण गरिएको भीम कमला स्मृति भवनको समेत निर्माण गरिएको छ। भवन निर्माणले क्याम्पसको भौतिक संरचना मजबूत बनाउनका साथै अध्ययन, अध्यापन र अन्य शैक्षिक गतिविधि सञ्चालनमा थप सहजता पुर्याएको क्याम्पस प्रशासनले जनाएको छ। सहायक क्याम्पस प्रमुख रत्नबहादुर पाण्डेले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्नुभएको हो भने कार्यक्रममा अक्षय कोषदाता कमला मल्ल तथा उहाँका परिवारका सदस्यहरूको पनि उल्लेखीय सहभागिता रहेको थियो।
0: वीरेन्द्रनगर 11 रहेका 2 विद्यालयमा 131 जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको छ। कर्णाली प्रदेशका सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले क्रियाशील लभ एण्ड होप नेपालले यो सामग्री वितरण गरेको हो। संस्थाले सेवा माध्यमिक विद्यालयका 55 जना र कालिका आधारभूत विद्यालयका 76 जना गरी कुल 131 जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय पोसाक तथा झोला उपलब्ध गराएको हो। हो। सहयोग प्राप्त गर्ने विद्यार्थी मध्ये अधिकांश साझा रहेका छन्। शिक्षाको आधारभूत आवश्यकता पूरा गर्न कठिनाई भोगिरहेका बालबालिकालाई लक्षित गर्दै सहयोग गरिएको हो। विशेष गरी आर्थिक अभावका कारण शैक्षिक सामग्री र पोषक व्यवस्थापन गर्न नसक्ने परिवारका बालबालिकाका लागि यो सहयोग महत्वपूर्ण मानिएको छ। संस्थाका अध्यक्ष शम्भु शंकर पोखरेलले संस्थाले विद्यालय पुस्तक स्टेशनरी सामग्री तथा वार्षिक अध्ययन शुल्क व्यवस्थापनमा समेत सहयोग पुर्याउँदै आएको बताउनु भएको छ। लभ एण्ड होप नेपालले विगत 8 वर्षदेखि निरन्तर रूपमा कर्णालीका विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ।
1: कालीकोटको राजकोट नगरपालिकाको अध्यावधिक बेरुजु रकम 24,19,06,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षण कार्यालयको प्रतिवेदनले नागरिकको वित्तीय व्यवस्थापनमा सुधार आवश्यक रहेको औल्याएको छ। प्रतिवेदन अनुसार नगरपालिकाको आय व्ययतर्फ 1,18,32,00,000 रूपियाँको लेखा परीक्षण गर्दा 2,73,00,000 रूपियाँ बेरुजु देखिएको हो। बेरुजु मध्ये 83,00,000 रूपियाँ असूल गर्नुपर्ने, 1,38,07,000 प्रमाण कागजात पेश गर्नुपर्ने तथा 52,82,000 रूपियाँ नियमित गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गरिएको छ।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
1: सूचना
4: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
1: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौं, आफू र पर्यावरण जोगाउ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
0: भर्ना खुल्यो
11: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
11: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा द्वारा जनहितमा जारी सन्देश।
0: सूचना
11: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
11: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलि क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-39
12: 117।
13: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
13: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
14: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-5699। सूचना
15: यही जेठ 23 गते चौथो शनिवारको दिन
14: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा।
12: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
1: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। हुम्लाको सिमकोट गाउँपालिका 7 आगलागी हुँदा 3 तले घर नष्ट भएको छ। गैराती सिमकोट 7 महेन्द्र बहादुर साईको 3 तले घर आगलागीबाट नष्ट भएको प्रहरीले जनाएको छ। 7 कोठे भवन आगलागी हुँदा सुन 3 तोला, चाँदी 100 तोला, नगद 2 लाख गरी जम्मा 20 लाख बराबरको क्षति भएको हुम्लाका डीएसपी शंकर खड्काले बताउनुभयो। आगलागीको कारण भने खुलेको छैन।
12: जुवा खेलेको आरोपमा रूकुम पश्चिममा 1 वडाध्यक्षसहित 6 जुवाले पक्राउ परेका छन्। प्रहरीले त्रिवेणी गाउँपालिका 4 वडाध्यक्ष 40 वर्षका नन्दराम बाटा, मुसिकोट नगरपालिका 11 48 वर्षीय कमल पुन, त्रिवेणी 5 44 वर्षीय दिल्ली बहादुर घरतीलाई पक्राउ गरेको हो। यस्तै त्यही ठाउँका 30 वर्षीय शिव विवास घरती मगर, नन्दकुमार घरती मगर र त्रिवेणी 2 40 वर्षीय मन बहादुर बोहरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रूकुम पश्चिम प्रहरीले करिब 2 बजेको समयमा राति त्रिवेणी गाउँपालिका 4 लामा खेत स्थित विमल बहादुर खड्काको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको बताउनुभयो। प्रहरीले टोलीले छापा मार्दा जुवाको खालबाट नगद 1,67,000 रूपियाँ, 1 गड्डी खोलेको र 1 गड्डी नखोलेको तार समेत बरामद गरेको छ।
1: भेरी खबरमा अब खेल खबर। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली कर्णाली प्रदेशले पहिलो खेलमै पराजय बेहोरेको छ। कालोचोक क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग 54 रनले पराजित भएको हो। 154 रनको लक्ष्य पाएको कर्णालीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 90 रन मात्र बनाउन सक्यो। कर्णालीका लागि शोभिका शाहीले 19, त्रिसेना विश्वकर्माले 17 र उमा चौधरीले 16 रन बनाउनुभयो। कर्णालीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका सुप्रिया बुढामगरले 3 तथा आयुषा भूषाल र असना चौधरीले समान 2 विकेट लिनुभयो। टस हारेर पहिले ब्याटिङको निम्त पाएको लुम्बिनीले कस्तुर गौचनको 45 र अन्जी पाठकको 35 रनसँगै 4 विकेट गुमाएर 144 रन बनाएको हो।
12: यसै गरी गण्डकी प्रदेशले पनि प्रतियोगितामा विजय शुरूआत गरेको छ। गण्डकीले बागमती प्रदेशलाई 7 विकेटले हराउँदै शानदार शुरूआत गरेको छ। 96 रनको सहज लक्ष्य पछ्याएको गण्डकीले 18.1 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। गण्डकीका लागि चन्द्रमाया बरालले 38, श्रेया शाहीले 22 रन जोड्नुभयो भने पहिला ब्याटिङ गरेको बागमतीले 8 विकेट गुमाएर 95 रन बनाएको हो। बागमतीका एल यादवले 32 र सेविका कुमार यादवले 18 रन जोड्नुभयो भने गण्डकीका कुसम गोदार, नितु जिटी र रञ्जना साउदले समान 2 विकेट लिनुभयो। प्रतियोगितामा आज कालोचोक क्रिकेट मैदानमा बिहान 8:30 बजे कोशी प्रदेश र मध्य प्रदेश बीच खेल हुँदैछ। यस्तै वीरेन्द्रनगर रंगशालामा गण्डकी र लुम्बिनी तथा बागमती र सुदूरपश्चिम प्रदेश बीच खेल हुनेछ। वीरेन्द्रनगर रंगशालामा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको प्रतियोगितामा देशका सातवटै प्रदेशका खेलाड़ीको सहभागिता रहेको छ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट कर्णाली प्रदेश संघले जनाएको छ। आईसीसी 19 वर्ष हुनेको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधारका रूपमा प्रतियोगिता सञ्चालन गरेको। प्रतियोगिताको विजेता टोलीले 5 लाख र उपविजेता टोलीले 3 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
12: वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन पहल भइरहेको मुख्यमन्त्री कर्णेलको भनाई। संघीय सरकारका कारण 10 औं राष्ट्रिय खेलकुदमा ढिलो भइरहेको दावी।
1: कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा मात्र संक्रमण पुष्टि। चुनौती भने कायमै।
12: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित।
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीको पहिलो खेलमा पराजित। लुम्बिनी र गण्डकीको विजय शुरूआत। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 2.7 MHz
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजे को छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सर।
4: सिटी भिटी बाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
4: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
4: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
3: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
5: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
6: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
5: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
6: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
5: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
7: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: सूचना
11: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
10: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
10: ओहो रामुदाई, कता हिँड्नु भयो?
12: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
10: कुन धान लगाउने विचार गर्नु भयो र?
12: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
10: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
12: यो धान कस्तो छ नि बहिनी?
10: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
12: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
10: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
13: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
14: घाँटीका नसै चुक्न लागिसके, खोक्दा खोक्दा होइन बुढी, पायसले पनि निकै सताछ, अब त हत्ती भो काठमाडौँतिरै जान्थ्यो र चेक गराउन।
10: होइन बुढा, किन फिर गर्नुहुन्छ? मैले सुनेको धम्बोजी चोक नेपालगंजमा फ्यामिली आयुर्वेदिक नेपाल छ नि, हो त्यहाँ त राम्रो उपचार हुन्छ नि।
15: हाम्रा सेवाहरू
16: ग्यास्ट्रिक, गानगोला, दम, निमोनिया, खोकी, पिनास, टन्सिल, सुगर, प्रेसर, दाद, दुबी, एलर्जी, डन्डीफोरको उपचार सेवा,
15: नशा रोग तथा स्त्री रोगमा बात, हात खुट्टा कटकटी खाने, झमझम गर्ने, नसा च्यापिएको, योनिबाट सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने सम्बन्धी उपचार सेवा,
16: पाइल्स, फिस्टुला, हाइड्रोसिल, पथरीको बिना अपरेशन औषधिद्वारा उपचार साथै सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरू आयुर्वेदिक पद्धतिद्वारा दिइन्छ।
13: सम्पर्क फ्यामिली आयुर्वेद नेपाल, धम्बोजी चोक नेपालगंज, फोन नम्बर 081536623।
5: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: दाबिरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
6: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी टिलर थ्रेसर पानी ताने फर्म पावर टिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली रेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेस सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
5: हामी कहाँ एलजी सामसुङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-51715।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-54899 र 97-679-044-43।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
8: हो,
9: त्यही गएर सूर्जन रोकाईलाई भेट।
8: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
9: लकी पिराक फोन नम्बर 98209993848 98209993848।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
11: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
11: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: जय नेपाल सत्य सेवा सुरक्षणामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 3 सुर्खेत हस्पिटल अगाडि विद्युतीय गाड़ी र अटो ठोकिन जाँदा अटोमा सवार एकजना घाइते भएका छन्। हिजो बिहान 9:55 को समयमा पातोपानीदेखि एरीचोक तर्फ आउँदै गरेको बागमती प्रदेश 01-0-31-25-34 नम्बरको विद्युतीय गाड़ी र एरीचोकदेखि मूलपानी चोक तर्फ जाँदै गरेको B1H-20-40 नम्बरको अटो एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका 2 बस्ने वर्ष 57 सेतु कामी घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। अटो चालक दैलेख डुंगेश्वर गाउँपालिका 3 बस्ने वर्ष 24 सन्त नेपाली भने सकुशल रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 12 एयरपोर्ट चोक नजिक मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन्। हिजो साँझ 7:30 को समयमा एयरपोर्ट चोकदेखि कालिङ चोक तर्फ आउँदै गरेको B1H-569 नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका साइकल यात्री जाजरकोट कुसे गाउँपालिका 5 बस्ने वर्ष 18 गणेश रावललाई ठक्कर दिँदा घाइते भएका हुन्। घाइतेको ट्रामा केयर खजुरा सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 1 बस्ने वर्ष 33 टीकाराम दिक उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 94 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 94 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। छ्यालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,681 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 46 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,681 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। रातको समयमा अरू सवारी साधनलाई बाधा हुने गरी हाइलाइटको प्रयोग नगरौं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। ट्राफिक नियम मिचेकोमा गर्व होइन लाज मान्ने गरौं। हतार गरी सवारी साधन कहिल्यै नचलाउँ र हतारमा सडक पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पीड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
9: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
8: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
9: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
8: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
9: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
8: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
10: सूचना
11: यही जेठ 23 गते चौथो शनिवार को दिन
10: यस राणा अस्पताल प्राइवेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
12: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा अस्पताल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
12: खुशीको खबर
13: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
12: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
13: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
12: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी
13: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको

0: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
0: सूचना
2: यही जेठ 23 गते शनिवारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
0: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-4110-45 र मोबाइल नम्बर 98-550-17-645, 98-481-313।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरि शर्मा ईपी थम्सनको प्रसिद्ध कृति द मेकिङ अफ द इंग्लिस वर्किङ क्लासको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकलाई समाजशास्त्र र इतिहासको क्षेत्रमा एउटा कोसे ढुङ्गा नै मानिन्छ। द मेकिङ अफ द इंग्लिस वर्किङ क्लासले 18 र 19 शताब्दीको ब्रिटेनमा भएको औद्योगिक क्रान्तिको प्रभावलाई छर्लङ्ग पार्दै कसरी श्रमिक वर्गले आफ्नो अधिकार र स्वतन्त्रताका लागि संघर्ष गरे भन्ने विषयमा गहन अध्ययन प्रस्तुत गरेको छ। थम्सनले यस ऐतिहासिक कालखण्डलाई केवल आर्थिक परिवर्तनको रूपमा मात्र नभई श्रमिक वर्गको सामाजिक र राजनैतिक विकासको रूपमा चित्रण गरेका छन्। थम्सनले यो पुस्तकमा विशेष गरी श्रमिक वर्गलाई कहिल्यै पनि निष्क्रिय पीड़ितका रूपमा नदेखि उनीहरूलाई सक्रिय राजनैतिक रूपमा सचेत समूहका रूपमा प्रस्तुत गरेर इतिहासलाई पुनः लेख्ने काम गरेका छन्। अब हरि शर्माबाट यस पुस्तकका प्रमुख मुद्दाहरूको विस्तृत चर्चा सुन्नुहोस्।
1: नमस्कार। आज एउटा पुरानो, निकै पुरानो किताब तर महत्वपूर्ण योगदान अथवा कन्ट्रिब्यूशन सोशल साइन्स लिटरेचरमा, प्रतिरोधको अध्ययनमा र बेसिकली मार्क्सिस्ट तर कल्चरल पर्सपेक्टिभबाट यो किताब ईपी थम्सनबाट लेखेको मेकिङ अफ इंग्लिश वर्किङ क्लास, जो 1963 पब्लिश भएको हो र गार्जियनले केही वर्ष अगाडि नपढ़ी नहुने 10 सोशल साइन्सको किताबहरू मध्ये यो किताबलाई राखेको थियो र आज लाग्छ 70 अथवा 80 दशकमा सोशोलोजी मार्क्सिजम पढ्ने मानिसहरूले निश्चय पनि यो किताबको बारेमा सुनेको, चर्चा गरेको, पढेको हुनुपर्दछ। तर अहिलेको समयमा यो किताबहरू फेरि पब्लिस भएर पेंगुइन पब्लिकेशनले लिएर आएको छ। यो मसँग भएको एडिसन चाहिँ पुरानो एडिसन पनि छ, तर यो चाहिँ 2013 एडिसन हो। निकै ठूलो छ, करिब 1000 पेजै जस्तो पनि छ, 995 पेज जति छ। आज मैले यो किताब किन यहाँसँग चर्चा गर्ने जमर्को गरे भने कि मैले केही समय अगाडि जेम्स स्कटको वेपन अफ द विक को कुरा गरेको थिएँ। त्योभन्दा अगाडि मैले इफ यु बर्न मा चाहिँ सामाजिक आन्दोलनहरू प्रतिरोधको कुरा गरेको थिएँ र अघिल्लो केही साता अगाडि लोकतान्त्रिक आन्दोलनको सन्दर्भमा हन्टिङटनको

0: ट्यापको कुरा गरेको थिएँ, थर्ड वेभ अफ डेमोक्रेसीको कुरा गरेको थिएँ। समाजमा कुनै पनि परिवर्तन हुँदाखेरि हाम्रो यहाँ पनि र बाहिर पनि सबभन्दा सजिलो र एक्सेप्टेड, सबैले स्वीकार गर्न सक्ने विश्लेषणलाई हामी मार्क्सको विश्लेषणलाई भन्छौं। समाजमा असमानता छ र त्यो असमानतालाई श्रमिक वर्गले, मजदूरले चाहिँ त्यसलाई छिर्न खोज्दछ र चाहिँ एक किसिमको परिवर्तनको बाटो खोल्दछ भन्ने छ। त्यो सामान्य विश्लेषण हामीहरूले सुनिरहेका छौं, त्यसमा धेरै सत्यता पनि छ। र मार्क्सले के भन्छन् भने, वर्कर अथवा श्रमिक श्रमिक हुनको निम्ति उसलाई वर्गीय चेतना आउनुपर्दछ भन्दछ। र त्यो वर्गीय चेतना चाहिँ आर्थिक कारणले आउँछ, भौतिक असुविधाहरूका कारणले आउँछ, विपन्नताका कारणले आउँछ, र कता कता चाहिँ अब क्रिटिकहरूले के भन्छन् भने कि ईर्ष्याका कारण पनि आउँछ, होइन? जस्तो फर इक्जाम्पल, फ्याक्ट्रीमा मजदूर काम गरिरहेकै छ, झ्यालबाट बाहिर हेर्छ, घरमा बिरामी भएको छोरालाई छोडेर आएको छ, भोको छ, उसको श्रीमती परिवार पनि काममा गएकी छ अथवा कसै कहाँ काम गर्न जान्छे, झ्यालबाट बाहिर हेर्छ, हिउँ परिरहेको छ। युरोपको कल्पना गरौं, यहीँको पनि कल्पना गरौं, पानी परिरहेको छ, मालिक ठूलो गाड़ीमा आउँछ, राम्रा लुगा लागेका बच्चा बच्ची छोराछोरीहरूलाई स्कूल छोडेर आएको हुन्छ अथवा पिकअप गरेर आएको हुन्छ। श्रमिकले भन्छ, हामी यहाँ काम गरिरहेका छौं, त्यो मालिक त्यहाँ तल आफ्नो बालबच्चा हाम्रो रगतमा यसले गरिरहेको छ। फेरि एउटा चेतना, एउटा ईर्ष्याबाट, एउटा दुःखबाट कसैले कल्पना गर्छ, म भोलि कमाएर त्यस्तै पनि होला भने होला, तर चाहिँ हेर न साथी, हाम्रो रगतमा, हाम्रो पसिनामा यो मालिकले चाहिँ मोज गरिरहेको छ भन्दा क्लास कन्सियसनेस कसरी आउँछ, त वर्गीय चेतना कसरी आउँछ कि हामी श्रमिक हौं र हामीहरूमाथि शोषण भइरहेको छ भन्दाखेरि, एउटा औद्योगिक परिवेशमा त यो मैले भनेको एउटा इक्जाम्पल अथवा कथाबाट हामीले बुझ्न सकौंला, तर समाज नै तपाईँको चाहिँ त्यो वर्गीय चेतनामा, श्रमिक चेतनामा जान्छ कि जाँदैन, वर्किङ क्लासको अथवा चाहिँ श्रमिक वर्गको चेतनामा जान्छ कि जाँदैन भन्ने कुरामा चाहिँ ईपी थम्सनले के भन्छन् भने कि बेलायतको वर्किङ क्लास जुन हो, श्रमिक वर्ग जुन हो, त्यसको कन्सियसनेस कसरी बन्यो भन्दाखेरि त्यो भौतिक चेतनाबाट, भौतिक आर्थिक परिवेशबाट मात्रै छैन, त्यसको सामाजिक परिवेश पनि छ। त्यो सामाजिक परिवेश रहँदा सहँदा ठाउँ बेठाउँ होइन सबैबाट हिँड्दा डुल्दा त्यो चेतनाबाट सृजित भएर आएको हुन्छ। त्यही भएर कता कता के लाग्छ भने, आजभोलि कुनै राइटरहरूको किताब पढ्दाखेरि आई कम फ्रम वर्किङ क्लास भन्छ तर एरिस्टोक्रेट जस्तो देखिन्छ, आई एम अ ट्रेडिसनली अ लेबर भोटर भन्छ, होइन होइन, जस्तो युरोपमा हामीहरू सोसलिस्ट थियौं भनेर भन्छ। यो कहाँबाट आउँछ त? त्यो मान्छे जो सम्पन्न छ अहिले, उसकोमा त्यो वर्गीय चेतना, म यो हुँ भनेर आइडेन्टिफाई गर्ने चेतना, हालाकि अहिलेको परिवेशमा ऊ छैन, त्यो कसरी आउँछ? मलाई जहिले पनि लाग्थ्यो कि समाजमा अर्थव्यवस्थाले मात्रै वर्गीय चेतनाको सिर्जना हुन्छ, होइन, त्यो कसरी हुन्छ भन्ने लाग्थ्यो। त्यसपछि एकजना अर्को चाहिँ जो जीवन पर्यन्त चाहिँ बाँचन्जरी, करिब करिब 100 वर्ष बाँचन्जरी पनि म कम्युनिस्ट हुँ भन्थे बेलायतमा, एरिक हब्सबम, जसको एज अफ एक्सट्रीम भन्ने किताब चाहिँ फ्यान्टास्टिक किताब छ, उनी राम्रै कलेजमा पढे, राम्रै परिवारमा थिए, तर उनी के थियो भने थ्योरिटिकली कम्युनिस्ट थिए, होइन? उनले पनि के भन्छन् भने कि एभ्रीडे फर्म अफ रेजिस्टेन्सहरूबाट वर्गीय चेतना बन्दछ भन्छ। गान्धीको चेतना, ब्यारिस्टर हुन्, बेलायतमा पढ्न गए, म हेपिए भन्ने चेतना साउथ अफ्रिकाको ट्रान्सभलमा रेलबाट धकेलिएपछि उनको चेतना आयो, म त यति पढे लेखेको मान्छे त यस्तो छु भने मेरा मान्छे कस्ता होलान् भनेर त्यो चेतना आयो। चेतना कुनै घटनाबाट आउँछ, कुनै परिवेशबाट आउँछ। ईपी थम्सनले के भन्छ भने, त्यही भएर वर्किङ क्लासको मेकिङ हो, यो बनेको हो, यो कसरी बन्यो, यसका अवयवहरू, यसका प्रक्रियाहरू के हुन् भनेर स्ट्रक्चरल कुरा, संरचनाहरूलाई हेर्ने, एनालिसिस गर्ने होइन कि हिस्ट्री हेर्ने भनेको प्रोसेसबाट हो, कसरी इतिहास बन्दछ, कस्तो किसिमको प्रक्रियाबाट यो गुज्रिन्छ भन्ने कुरा, कसैले जितेर हारेर होइन कि मान्छेमा त्यो वर्गीय चेतना कसरी आउँदछ र एउटा समुदाय कसरी वर्किङ क्लास बन्दछ भन्ने कुरा चाहिँ, यो एक प्रकारले जब उनले 1960s यो किताब लेखे त्यो बेलामा स्ट्रक्चरल मार्क्सिजमको ठूलो दबदबा थियो. एन्थ्रोपोलोजी गर्ने इकोनोमिक्स गर्नेहरूले मार्क्सले जे भने फर्मुला, अब हुन त कहिलेकाहीँ डगमेटिक मार्क्सिस्टहरू पुरातनवादी मार्क्सिस्टहरूले सूर्य पूर्वबाट उदाउँछ भन्नलाई पनि मार्क्सले भने भनेर भन्छ कि होइन. तर यो किताब चाहिँ हाम्रो समाज विज्ञानको सन्दर्भमा अथवा सोसियोलोजीको स्टडीको सन्दर्भमा बेसिकली मेरो जुन लामो समयदेखि मान्छे किन आन्दोलनमा समाहित हुन्छ, कस्तो किसिमको कन्सियसनेस चेतना लिएर आउँछ र प्रतिरोधको चेतना कहाँबाट आउँछ त होइन, ठूलो सानो मान्छेहरूकोबाट आउँछ कि कुन आर्थिक विपन्नताबाट आउँछ कि सामाजिक अवहेलनाबाट आउँछ कि कहाँबाट आउँछ र सामूहिक रूपमा वर्गीय चेतनाले वर्गीय संस्कार दिन्छ कि दिँदैन, वर्गीय संस्कार भन्ने बित्तिकै वर्गीय सामाजिक चरित्र के हो भन्ने कुरा दिन्छ कि दिँदैन भन्ने हेर्नको निम्ति हो. कसरी त्यही भएर समाजबाट चेतना कसरी सिर्जना हुन्छ भन्ने कुरा हेर्नको निम्ति यो किताब महत्वपूर्ण छ. जस्तो जेम्स स्कटलाई फेरि जोड्छु, जो अघिल्लो पटक मैले कुरा गरिसकेको छु, बेलायतमा पनि सेयर क्रपरहरू थिए. सेयर क्रपर भनेको अधियामा काम गर्नेहरू होइन, अधियामा काम गर्ने मान्छेहरूको मनस्थिति एकै नासे बन्दै जान्छ. कसरी बन्छ भन्दाखेरि बेलायतको सबैभन्दा ठूलो सामाजिक ठाउँ भनेको साँझ काम गरेपछि जम्मा हुने ठाउँहरू, क्लबहरू, पबहरू होइन, पबहरू क्लबहरू बेलायतको हिस्ट्री हेर्दाखेरि अर्बन इन्भेन्सन होइन, रुरल इन्भेन्सन पनि हो. जस्तो फर इक्जाम्पल हाम्रो गुरुङ समुदायमा रोदी भन्छ, त्यो अर्बन होइन नि त, रुरल थियो नि त. भन्दाखेरि मान्छे साँझ भेट हुन्छ, साँझ भेट हुन्छ अनि के भन्छ भने धत्तरीका आज हाम्रो ल्यान्डलर्ड आएको थियो, यसले यसो गर्यो, चर्चा परिचर्चा हुन्छ, बिम्ब हुन्छ, ए फल्लो मान्छे त त्यसको मान्छे हो है भन्छ. त्यसपछि के हुन्छ, सटार सुरु हुन्छ, कमेडी सुरु हुन्छ, उल्टो सुल्टो नाम राख्ने तरिकाहरू सुरु हुन्छ, एउटा कल्चर बन्छ. त्यो कहाँबाट भने गर्दा गर्दै इपी थम्सनले म्युजिक कसरी वर्किङ क्लास म्युजिक इभल्भ भयो र त्यो कन्सियसनेस कसरी आयो. फर इक्जाम्पल अमेरिकामा ब्लुज अन्डरग्राउन्ड म्युजिक त हो नि, काला जातिहरूले गाउने होइन, स्लेभ्सहरूले गायो, ब्लु गयो, ज्याज भयो, म्युजिकल कल्चर कसरी इभल्भ भयो. यो ज्याजको हिस्ट्रीको बारेमा एरिक थम्सनले बेलायती वर्किङ क्लाससँग जोडेर पनि किताब लेखेका छन्। पबहरूमा को जाने, वर्किङ क्लास जाने पबमा कस्तो किसिमको कन्भर्सेसन हुन्छ, सटायर कस्तो किसिमको चल्छ, जोकहरू कस्तो भनिन्छ होइन, अर्को वर्गलाई कसरी, त्यो कन्भर्सेसन्सहरूबाट, सोसल प्र्याक्टिसेसहरूबाट, एभ्रिडे एक्सपिरियन्सहरूबाट, फ्याक्ट्रीमा काम गर्दा गर्दै मान्छेले गुनगुनाउन थाल्छ, गीत गाउन थाल्छ, त्यसबाट प्रतिरोधको गीत निस्किन्छ र त्यो गीत के छ भने तपाईँको भोलि कुनै ठाउँमा, त्यही भएर मैले यो रेपोटियर अफ कन्टेन्सन भन्ने शब्द प्रयोग गरेका थिएँ कि हामीसँग कालो पट्टी बाँध्ने बित्तिकै यो प्रतिरोध हो भनेर कसरी आयो त, त्यो कल्चर. आजभोलि हामी कहीँ होटलहरूमा कहीँ काम गर्नु गयौँ भने यसो कालो पट्टी बाँध्ने देख्यो भने हामी बुझिहाल्छौँ कि यो वर्कर चाहिँ प्रतिरोधमा छ अथवा विरोधमा छ, विरोध जनाइरहेछ. कालो पट्टी बाँध्ने कुनै समयमा कुनै सांस्कृतिक परिवेशमा उठेको त्यसले एउटा वर्गीय चेतनालाई सिंचित गर्दछ, विरोध र प्रतिरोधको चेतनालाई सिंचित गर्दछ. यो कुनै इकोनोमिक कन्डिसनले मात्रै डिटरमाइन गर्दैन, प्रोटेस्टको म को हुँ भन्ने कुरा सामाजिक चेतनाहरू रहँदा बस्दा त्यसमा सबभन्दा ठूलो आजभोलि हामीले धेरै कुरा सुन्छौँ, स्टोरीजको, कथाको, कथ्यहरूको निर्माण हुन्छ. यो धेरै डिटेलमा बेलायतको इम्पेरिकल स्टडीको आधारमा छ. तर के छ भने इम्पेरिकल स्टडी गर्दा गर्दै पनि यो यो एभिडेन्सेसले यो देखाउँछ भनेको छैन, कसरी त्यो प्रोसेसको रूपमा विभ भएर मेटा हिस्ट्री एउटा चाहिँ म्याक ठूलो सानो घटनाहरूबाट कसरी ठूलो कथा सिर्जना गर्न सकिन्छ भन्ने मेथोडोलोजिकली मेथोडोलोजिकली पनि यो किताब एन्थ्रोपोलोजी पढ्नेले अथवा चाहिँ कन्फ्लिक्ट पढ्नेहरूले बुझ्न जरूरी छ कि सानो सानो कथाहरूलाई अनुभवहरूलाई जोड्दा कसरी एउटा सामाजिक चेतनाको विकास हुँदछ त होइन. जस्तो फर इक्जाम्पल अहिले त तीजको तडक भडक देखिरहेका छौं हामी, तर पुरानो आजभन्दा दुई जेनेरेसन तीन जेनेरेसन अगाडिको महिला दिदी बहिनीहरूले तीज भनेको घर परिवार हो नि त, कलेक्टिभ कन्सियसनेस, हामी महिला हौ भन्ने चेतनाको निर्माण होइन वुमेन एज अ क्लास क्याटेगोरी कसरी इभल्भ हो भन्दा त्यो तीजको गीतलाई होइन हामी बिर्सिन सक्दैनौँ. अब अहिले सहर बजारमा रातो लाउनु भन्नु अथवा चाहिँ सार्वजनिक स्थलहरूमा मदिरा पान गर्न पनि पाउँछ, स्वतन्त्रताको कुराहरू गर्न पाउँछन् उनीहरूले, तर त्यसले के भने एक किसिमको क्लास कन्सियसनेस बिल्डअप गर्छ. हिजो क्लास कन्सियसनेस वर्करको वर्गीय चेतना आर्थिक परिवेशबाट मात्रै बन्छ भन्ने थियो भने अब सामाजिक परिवेशको कथाहरूबाट, संघर्षहरूबाट, सामाजिक परिवेशका बिम्बहरूबाट बुन्दै बुन्दै बुन्दै बुन्दै, त्यही भएर उनी के भन्छन् भने मेकिङ अफ इङ्ग्लिस वर्किङ क्लास. इङ्ग्लिस वर्किङ क्लासको यो मेकिङ भन्ने शब्द जुन छ किताबमा, मेकिङ कसरी बन्दछ, प्रोसेस हो, हाउ इङ्ग्लिस वर्किङ क्लास मेड भन्दैन, मेकिङ यो कन्टिन्युस प्रोसेस हो. कल्चरल इन्टरेक्सन्सहरूबाट, एकअर्काको अनुभवहरूबाट, संरचनात्मक परिवर्तनहरूबाट, सामाजिक परिवर्तनहरूलाई कसरी मानिसले आत्मसात गरेर एउटा चरित्रको र एउटा चाहिँ उसको चेतनाको निर्माण गर्दछ त्यो मानेमा हामी के भन्छ. जस्तो फर इक्जाम्पल, मेरो जेनेरेसनको मान्छेलाई स्कूलमा सुकुल बोकेर गए जान्थ्यौं भन्दाखेरि त एक किसिमको ग्रामीण परिवेशको कल्पना आउँछ नि. त्यो बन्नुमा, स्कूल बन्नुमा होइन, हामी मलाई के लाग्छ भने म जुन परिवेशमा हुर्किएँ त्यो परिवेशको मान्छेले सार्वजनिक विद्यालयको कामना किन गर्छ भने त्यो परिवेशबाट हुर्केर आएको छ होइन. जतिसुकै अहिले मैले प्राइभेट स्कूल, ठूलो स्कूलको कल्पना गर्दा गर्दै पनि मेरो अवचेतनमा, मेरो सबकन्सियस माइन्डमा पब्लिक स्कूलको इमेजिनेसन आउँछ. दिस इज वाट टेल्स मी कि हाम्रो भित्र बसेको अन्तर्कुन्तर मनमा बनेको, सबैको अन्तर्कुन्तर मनमा बसेको विषयहरूबाट कसरी सामाजिक चेतनाको निर्माण हुँदछ होइन. यसकारण यो किताबले एउटा महत्वपूर्ण आयाम के थप्छ मार्क्सिस्ट लिटरेचरमा भने, यस वर्किङ क्लास इज इम्पोर्टेन्ट, वर्किङ क्लास महत्वपूर्ण छ, तर यो बन्छ कसरी भन्दा मार्क्सले भने जस्तो फ्याक्ट्रीमा काम गर्ने बित्तिकै ईर्ष्याका कारण भनेर यसको पोजिटिभ डाइमेन्सन पनि छ. यहाँसम्म क्रिटिकहरू भन्छन् कि मार्क्स ज्यू भएको हुनाले युरोपबाट लखेटिए, यसकारण हुने खानेप्रति उनको विरोध हुन्छ. होइन, मार्क्सिजमले हामीलाई के बताउँछ भने प्रक्रिया हेर भन्छ, लङ टर्म प्रोसेसलाई हेर भन्छ. तर के हो भने डगमेटिक मार्क्सिस्टहरूले खालि इकोनोमिक फ्याक्टरलाई मात्रै हेर्छन्, हिस्टोरिकल सोसल फ्याक्टरलाई, कल्चरल फ्याक्टरलाई, सोसल फ्याक्टरलाई हेर्दैनन्. यसकारण कसै कसै के भन्छ भने यो कल्चरल मेनिफेस्टो अफ मार्क्सिजम पनि हो भनेर भन्छन्. धन्यवाद.
1: भर्खर तपाईँले ईपी थम्सनको किताब द मेकिङ अफ द इङ्ग्लिस वर्किङ क्लासको समीक्षा सुन्नुभयो, जहाँ उनले अंग्रेजी श्रमिक वर्गको उदय, संघर्ष र पहिचानलाई गहिरो अध्ययन गरेका छन्. आजको पडकास्ट तपाईलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। कुनै पनि सुझाव र प्रतिक्रिया दिनु छ भने हामीलाई किताबचर्चा@gmail.com सोझै लेख्न सक्नुहुन्छ. यो पडकास्ट उकालो.com, हाम्रो पात्रो एप लगायत विभिन्न पडकास्ट प्लेटफर्महरू मार्फत वितरण हुन्छ. यो पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल, कृतिक श्रेष्ठसँगै म जया लुइटेललाई विदा दिनुहोस्. अर्को अंकमा फेरि भेटौँला.

0: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: रेडियो भेरी एफएम

0: चाहिन्छ।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: me a...
1: extreme energy drink.
2: सूचना
3: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिवारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ।
2: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो डन्डीफोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
4: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
5: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतका नमस्कार। अहिलेसम्मका मुख्य खबरमा वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन पहल भइरहेको मुख्यमन्त्री कर्णेलको भनाई, संघीय सरकारका कारण 10 औं राष्ट्रिय खेलकुदमा ढिलो भइरहेको दावी, कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा संक्रमण पुष्टि, चुनौती भने कायमै, र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा आज कोशी र मधेस तथा गण्डकी र लुम्बिनी र बागमती र सुदूरपश्चिम खेल्दै। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कर्णेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताउनु भएको छ। 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेट महिला प्रतियोगिताको वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कर्णेलले क्रिकेटको स्थायी संरचना निर्माण आफूहरू केन्द्रित हुने बताउनु भएको छ। कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि यसैमै स्रोत र साधनबीच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको बताउनु भएको छ। मुख्यमन्त्री कर्णेलले 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि संघीय सरकारका कारण ढिलो भइरहेको बताउनुभयो। मुख्यमन्त्री कर्णेलले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिले उपेक्षा गर्ने गरेको बताउँदै अहिलेको सरकारले पनि त्यसैलाई निरन्तरता दिएको बताउनुभयो। अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउने गरेको भए पनि अंक आइपुग्दा 30 लाख हुने गरेको उहाँको भनाइ छ। नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीमा महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छौं प्रतियोगिताको आयोजना गरेको बताउनुभयो। केनका कोषाध्यक्ष एवं कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर साईले कर्णालीमा खेलकुद पर्यटनको उच्च सम्भावना रहेको भन्दै यसमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ। कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा घट्दो क्रममा देखिएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म 31 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 78-79 80 जनामा संक्रमण देखिएको थियो भने 79-80 57, 80-81 38 र 81-82 39 जनामा झरेको देखाइएको छ। वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा राष्ट्रिय तथा एड्स रोग नियन्त्रण कार्यक्रममा निर्देशनालयले संक्रमण दर घटे पनि चुनौती भने कायम रहेको जनाएको छ। कर्णालीका विभिन्न एआरटी केन्द्रमा हाल 770 जना एचआईभी संक्रमित नियमित उपचारमा रहेको निर्देशनालयका एचआईभी फोकल पर्सन पदम बहादुर केसीले बताउनुभयो। कालीकोटको राजकोट नगरपालिकाको अध्यावधिक विरुद्ध रकम 24,19,06,000 पुगेको छ। महालेखाको परिषदमा नगरपालिकाको वित्तीय व्यवस्थापन सुधार आय आवश्यक रहेको औल्याएको छ। प्रतिवेदन अनुसार नगरपालिकाको आय व्ययतर्फ 1,18,32,00,000 रूपियाँको लेखा परीक्षण गर्दा 2,73,00,000 रूपियाँ बिरुजु देखिएको छ। बिरुजु मध्ये 83,00,000 रूपियाँ असुल गर्नुपर्ने, 1,38,07,000 प्रमाण कागजपत्र पेश गर्नुपर्ने तथा 52,82,000 रूपियाँ नियमित गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गरिएको छ। र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कालिम्चोक क्रिकेट मैदानमा अहिले केही बेरमै कोशी प्रदेश र मधेस प्रदेश बीच खेल हुँदैछ। यस्तै वीरेन्द्रनगर रंगशालामा गण्डकी र लुम्बिनी तथा बागमती र सुदूरपश्चिम प्रदेश बीच आज खेल हुनेछ। वीरेन्द्रनगर रंगशालामा क्रिकेट संघ क्याम्पको आयोजनामा भइरहेको प्रतियोगितामा देशका 7 वटै प्रदेशका खेलाड़ीको सहभागिता रहेको छ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट संघ कर्णाली प्रदेशले जनाएको छ। कर्णाली आइसकी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधारका रूपमा यो प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको विजेता टोलीले 5,00,000 रूपियाँ र उपविजेताले 3,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सक्यो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डेलु राउत बिदा हुन्छु। नमस्कार।
1: सूचना
2: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नशा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
2: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुखतार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै दिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: रेडियो भेरी एफएम।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-4719 र 98-585-5115। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। सार्वजनिक सेवा लिँदा ध्यान दिउ आफूले लिने सेवाका सम्बन्धमा जानकारी राखौं आवश्यक कागजात प्रक्रिया पूरा गरौं नागरिक बडा पत्रका बारेमा जानकारी राखौं आधिकारिक सेवा प्रदायकबाट मात्र सेवा लिऊ सेवा प्राप्त गर्दा बिचौलियाको प्रयोग नगरौं सकेसम्म अनलाइनबाटै सेवा लिने र दिने गरौं ज्येष्ठ नागरिक अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिऊ सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरौं अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी गरौं
1: सार्वजनिक सेवालाई सरल सहज र पारदर्शी बनाऊ कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
5: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो यसको समाधान छ प्रकृतिमा आधारित उपायमा मिचहा प्रजाति नियन्त्रण गरौं स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ अग्नि रेखा बनाऊ एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ आगो प्रतिरोधी कृषि वन अपनाऊ चरीचरणको दिगो व्यवस्थापन गरौं जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन् डढेलो होइन दिगो संरक्षण रोजौं लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
6: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्व कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना, यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज, वीरेन्द्र नगर, सुर्खेत।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सूचना,
7: यही जेठ 23 गते चौथो शनिबारको दिन
0: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
9: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: SE Sokyo, अब रमाइलो सुरु भयो.
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर. मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
3: नेपाल टेलिकम, राष्ट्रको संचार.
4: सबैको मन छुने
3: रेडियो भेरी एफएम

0: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 39 98582 40 792 र 98448 61 175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शमशाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
3: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455 36 98 4।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मध्य र पूर्वी क्षेत्रमा वर्षा

0: हप्ता तराईमा तातो लहर मनसून भित्र न अझै एक हप्ता लाग्ने विभिन्न देशका राजदूतको लागि झण्डै 3,000 जनाको आवेदन आठवटा विश्वविद्यालयका उपकुलपतिको लागि शर्टलिस्ट सार्वजनिक अण्डाको भाव फेरि बढ्यो गोटाकै झण्डै 25 रूपियाँ उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़ जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रूसी राष्ट्रपति पुटिनको जवाब ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै नेपाल खबरमा अब पूरा खबर देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराति र आज बिहान पानी परेको छ पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ केही ठाउँमा तातो लहर समेत चलेको छ आज र भोलि पनि मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र बस्न हल्का तथा सुती कपड़ा लगाउन बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न प्रशस्त पानी र झोल पदार्थ खान सल्लाह छ आज कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँ तथा तराई भागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखा जनाएको छ तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा पछि पनि हुन सक्ने मौसमविदको भनाइ छ कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रनेर ढिलो सक्रिय भए ढिलो आउने हुन्छ नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने गर्छ आज जून 6 तारीक हो भारतमा तोकिएको औसत मिति जून 1 मनसून भित्रनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ यसपालि मनसूनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने प्रक्षेपण रहेको छ विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदको लागि झण्डै 3,000 जनाको आवेदन परेको छ इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्यधिक आकर्षण देखिएको हो परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो यस अवधिमा अनलाइन ईमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदको लागि आवेदन आह्वान गरेको हो तत्कालीन सुशीला कार्क नेतृत्वको सरकारले राजनैतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूत फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनैतिक नियुक्ति पाएकालाई पदमुक्त गरेको थियो राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो सबै आवेदनको रूजू तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेद्वारको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ मन्त्री परिषदले सिफारिश गरेका उम्मेद्वारको संसदीय सुनवाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ शिक्षा तथा खेलकूद मन्त्रालयले आठवटा विश्वविद्यालयको लागि उपकुलपतिको शर्टलिस्ट सार्वजनिक गरेको छ त्रिभुवन विश्वविद्यालय पोखरा विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको शर्टलिस्ट सार्वजनिक भएको हो उपकुलपति सिफारिश गर्न गठित समितिका अनुसार शर्टलिस्टमा रहेका उम्मेद्वारहरूको सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ त्रिभुवन विश्वविद्यालयको उपकुलपति को लागि 50 पूर्वाञ्चल विश्वविद्यालयको 38 पोखरा विश्वविद्यालयको 38 सुदूरपश्चिम विश्वविद्यालय 19 मध्यपश्चिम विश्वविद्यालय 20 लुम्बिनी बौद्ध विश्वविद्यालय 11 कृषि तथा वन विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको थियो त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा शर्टलिस्ट सार्वजनिक गरिएको हो शर्टलिस्ट सूची तपाईँले उज्यालो अनलाइनमा हेर्न सक्नुहुन्छ नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ संघको काठमाण्डुमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायको छलफल तथा सिफारिशको आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो नयाँ मूल्य सूची अनुसार एक सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560 ठूलो अण्डाको 545 मध्यम अण्डाको 515 तथा सानो अण्डाको प्रति पेटी अर्थात 6 क्रेटको 3,000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमको कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़ेको हो। गएको वैशाख तेस्रो हप्ता एक सेल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठूलो अण्डाको मूल्य 490, मीडियम अण्डाको 400, सानो अण्डाको प्रतिपेटी 2,300 थियो। किसानले लागतको भाव पाए पनि पटक पटक भाव बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनको लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अगाडि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले गएको जेठ 7 सूचना निकालेर गैर कानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कार्यवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जो कोही नागरिक बिरामी स्वास्थ्य संस्था संचार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरण सहितको उजुरी दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कार्यवाही गरिने काउन्सिलले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्धन तथा विकास इकाईको आयोजनामा 2 दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताउनुभयो। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला पत्र मार्फत प्रत्यक्ष वार्ताको आह्वान गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको जवाब दिनुभएको छ। जेलेन्स्कीले दुई देशबीचको युद्ध अन्त्य गर्ने विषयमा प्रत्यक्ष वार्ताको अनुरोध गरेपछि रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नुको कुनै अर्थ नदेखेको बताएको बीबीसीले जनाएको छ। जेलेन्स्कीले पुटिनलाई खुला पत्र मार्फत युद्ध अन्त्यका लागि अमेरिकालाई पर्खनु गलत हुने उल्लेख गर्नुभएको छ। तर रूसी राष्ट्रपति पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसअघिको छलफलमा भएका प्रस्तावलाई आधार मान्नुपर्ने बताउनुभयो। यसैमा किएवले केही सम्झौता गर्नुपर्नेमा उहाँको जोड़ छ। रूसी सेनाले झण्डै 2440 वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भागमा पकड़ कायम गरेको र विभिन्न मोर्चामा अघि बढ़िरहेको पुटिनले दावी गर्नुभएको छ। पुटिनले युरोपेली संघ ईयूको मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान पाउने 12 बजे शुरू हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष चार टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातोलहर, मनसून भित्रन अझै एक हप्ता लाग्ने। विभिन्न देशको राजदूतका लागि झण्डै 3000 जनाको आवेदन। 8 विश्वविद्यालयका उपकुलपतिको लागि शर्टलिस्ट सार्वजनिक। अण्डाको भाव फेरि बढ़्यो, कोटाकै झण्डै 25 रूपियाँ। उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रूसी राष्ट्रपति पुटिनको जवाब। ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसीसी महिला प्रिमियर कपको समूह विजेताको लागि आज नेपाल र हङकङ खेल्दै।
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose and empowered to achieve more. With experienced faculty, practical learning and supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically but personally. Because true education is about discipline, leadership and values. Whether your path is science, management or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: होइन, किन आतिनु भएको छ दिदी? के भयो बाबुलाई?
6: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
5: अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाई?
7: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
5: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
7: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
5: ए, त्यसलाई विषादी भन्छन् र दाई?
7: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
6: विषादी विष हुन् औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।

0: कार्यक्रम आजको संवादबाट केशव ढकालको नमस्कार। कार्यक्रममा हामी विभिन्न समसामयिक विषयमा छलफल गर्दै समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौं। आजको कार्यक्रममा हामीले नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीज्यूलाई स्टुडियोमा निम्त्याएका छौं। खास गरी नेपालमा शिक्षकहरूले बेहोर्नु परेको समस्या, सामुदायिक विद्यालयको गुणस्तर बढ़ाउन गर्नुपर्ने प्रयास र यसमा रहेका चुनौती अनि समसामयिक राजनैतिक विषयमा आजको छलफल केन्द्रित रहनेछ। सर, स्वागत छ यहाँलाई आजको संवादमा।
1: धन्यवाद सर, नमस्कार सर। नमस्कार,
0: आराम हुनुहुन्छ?
1: आराम सर।
0: अहिले चाहिँ कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरनगरमा हुनुहुन्छ यहाँ विशेष काम।
1: हाम्रो यो संगठन विगत केही महिना अगाडि माघको 24 गते हामीले यो देशमा रहेका 3 शैक्षिक संगठनहरूको बीचमा हामीले एकता गरेका थियौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल अनि प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको बीचमा हामीले एकता गरेका थियौं। त्यो एकता प्रदेश स्तरसम्म र तलसम्म पुर्याउनको लागि हामीले हिजो हाम्रो संगठनको एकता प्रदेशको एकता सम्मेलन थियो। त्यो एकता सम्मेलनमा शिक्षक कर्मचारी साथीहरूसँग साक्षात्कार गर्नको लागि म सुर्खेत आएको थिएँ।
0: खास गरी भर्खरै बजेट आएको छ,
1: हजुर,
0: होइन, अहिलेको बजेटलाई एउटा शिक्षक नेताको हिसाबले, एउटा सामुदायिक विद्यालयको शिक्षकको हिसाबले, खास गरी शिक्षा क्षेत्रमा सरकारले छुट्याएको बजेटलाई यहाँले कसरी लिनुभएको छ?
1: अब मैले विषयवस्तुलाई नेगेटिभ ढंगले शुरू त गर्दिन, होइन, यो बजेटमा केही राम्रा विषयवस्तुहरू पनि छन्, होइन, केही नवप्रवणात्मक टाइपका, होइन, अब खोज अनुसन्धानका विषयवस्तुहरूमा केही अब नयाँ विषयवस्तुहरू त्यो छ। तर यसले फेरि समग्र रूपमा चाहिँ जुन ढंगले पहिला के अरे राष्ट्रिय स्वतन्त्र पार्टीले के अरे सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गर्छौं भनेर एउटा प्रतिबद्धता व्यक्त गरेको र अरू सबै शिक्षक कर्मचारीहरू भन्दा 1 रूपियाँ बढी वेतन चाहिँ शिक्षकहरूलाई हामी दिन्छौं भनेर राष्ट्रपतिका सभापतिले पनि भनिसक्नु भएको थियो। त्यो आधारमा हजारौं लाखौं शिक्षकहरूले राष्ट्रपा पार्टीलाई मतदान गरेर 2/3 स्थितिमा पुर्याउनेमा एउटा अंग बौद्धिक वर्गहरू पनि हो भन्ने लाग्छ। तर बजेट हेर्दाखेरि विगत वर्षको भन्दा यस वर्षको बजेट अझै घटेको हामीले पायौं, होइन, बजेटको भोलम ठूलो भए तापनि प्रतिशतको आधारमा बजेट घटेको छ। घटेको बजेटले के अरे थप गुणस्तर आउँछ भन्नेमा त झन् प्रश्न चिन्ह त लागिहाल्यो, होइन, र अहिले फेरि केही प्रश्नहरू, केही विषयवस्तुहरू अलिक अनुत्तरित टाइपका पनि छन्, होइन, अलिकति भाषा शैलीहरू करेस्मेटिक र मनोविज्ञानलाई छुने टाइपको त देखिन्छ। तर सार र गहिराईमा गएर हेर्दाखेरि ती भाषाहरू ती भाषाहरूले तल व्यवहारमा चाहिँ त्यसले परिणत गर्न सक्छ त भन्दा त्यो सक्ला जस्तो चाहिँ हामीले अनुभूति गरेका छैनौं। बाल विकास विद्यालय कर्मचारी लामो समयदेखि पीड़ित हुनुहुन्छ, जस्तै बाल विकासका शिक्षकहरू 36,000 हुनुहुन्छ, विद्यालय कर्मचारीहरू झन्डै 32,000 हुनुहुन्छ, त्यो ठूलो संख्यामा हो। उहाँहरू विगत वर्षौंदेखि उहाँहरूले चाहिँ श्रमेन अनुसारको तलब भत्ता पनि पाउनुभएको छैन। विगतको सरकारहरूले केही त गर्न खोजेकै थिए, तर पनि फेरि पूर्ण त त्यो थिएन। र अहिलेको सरकार आफ्नो मेजोरिटीको सरकार भइसकेपछि आफ्नो प्रतिबद्धता त कार्यान्वयन गर्न सक्थ्यो यसले, तर पनि फेरि अहिलेको बजेटले त्यो बाल विकास र विद्यालय कर्मचारीलाई कतै पनि छोएको जस्तो हामीले अनुभूति गरेका छैनौं। अर्को जुन योगदानमा आधारित कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता भनेर पनि भनिएको छ, त्यो पनि अलिक अस्पष्ट टाइपको छ, किनभने प्रोत्साहनको कार्यविधि नै बनेको छैन। न्यायिक क्षेत्र प्रधानमन्त्रीको कार्यालयहरूमा केही वर्ष अगाडिदेखि त्यो लागू त भएको छ प्रोत्साहन भत्ता, होइन, तर शिक्षक कर्मचारीहरू अथवा अरू अन्य क्षेत्रका कर्मचारीहरूमा चाहिँ त्यो लागू भएको छैन र कस्तो कार्यविधि बन्छ भन्ने प्रश्न विषयले पनि त्यहाँ हुन्छ। त्यो भएको कारणले गर्दा फेरि विगतको अनुभव हेर्दा स्थायी कर्मचारीहरूलाई मात्रै प्रोत्साहन भत्तामा जोडेको देखिन्छ, तर शिक्षा क्षेत्रमा फेरि के छ त भन्दाखेरि स्थायी शिक्षकहरू त 1,10,000 हुनुहुन्छ, होइन, तर अस्थायी शिक्षकहरू झन्डै यो प्राविधिक धार अनि फेरि शिक्षण सिकाइ अनुदान प्रादेशिक के अरे कोटाहरू अनि राहत साबिक उच्च मावि सबै जोड्दा फेरि झन्डै 1.5 लाख भन्दा पनि बढी हुनुहुन्छ, यसले ठूलो क्षेत्र प्रभाव पार्छ। त्यो भएकाले गर्दाखेरि यो अन्यलता पनि छ, फेरि क्लियर अब यो त्यो भएकाले गर्दाखेरि कार्यविधि नबन्नासम्म यसमा पनि केही अन्यलताहरू हामीले देखेका छौँ। अहिले विद्यार्थीहरूमा ठूलो ड्रप आउट भएको छ, होइन, तपाईँ हामीले देखिरहेको छौँ ड्रप आउट, कक्षा छोड्ने दर बढेको छ, तर यो दिवा खाजा कार्यक्रमले चाहिँ कक्षा के अरे छोड्ने दरमा केही कमी आएको थियो। पछिल्लो चरणमा चाहिँ विद्यार्थीहरू स्कूलमा आउने कक्षा कोठामा आउने दर बढेको थियो, तर अहिले फेरि यो सरकारले चाहिँ मलाई लाग्छ कि त्यो के अरे दिवा खाजाको विषयमा केही बोलेको पनि छैन। पहिलाका बजेट अब हामीले भन्न त भनेका छौं, अब गुणस्तरीय शिक्षाका विषयहरू आईसीटी अन्तर्राष्ट्रिय चाहिँ होइन के अरे लेभलमा को शिक्षा पुर्याउने भनेर ग्लोबल एजुकेसन ट्रेन्ड के अरे इक्विभ्यालेन्ट बनाउने भनेर पनि हामीले त भनेका छौं, तर पनि अहिले हेर्दाखेरि पछिल्लो चरणमा स्कूल म्यापिङ भनेर 1 अर्ब त छुट्याइएको छ, तर स्कूल म्यापिङ भइसकेपछि होइन त्यसको व्यवस्थापन कसरी गर्ने त, होइन, अब त्यसको व्यवस्थापन कसरी गर्ने त्यसको लागि कुनै बजेट पनि छुट्याइएको छैन। अर्को फेरि यो विद्यार्थीहरू सामुदायिक विद्यालयमा अत्याधिक बढ्या छ, होइन, त्यो बढेको छ, पछिल्लो चरणमा अझ बढी सदरमुकाम र शहरहरूको विद्यालय सामुदायिक विद्यालयमा विद्यार्थी बढेको छ, त्यहाँ विद्यार्थीले कक्षा कोठा पाउँदैन, होइन, अहिले पनि चितवनको नारायण नमुना उच्च मावि के अरे मावि अनि काठमाडौँको विश्व निकेतनहरू भयो ज्ञानोदय माविहरू भए, होइन, त्यस्तो विद्यालयहरूमा त्यहाँ विद्यार्थीले भर्ना पाउँदैन, होइन, र अहिले पछिल्लो चरणमा अझ सामुदायिक काठमाडौँका सामुदायिक विद्यालयहरूमा सबै विद्यालयहरूमा विद्यार्थीले भर्ना पाउँदैन। त्यो भएको कारणले गर्दाखेरि त्यस्ता विद्यालयहरूमा चाहिँ शिक्षकको अभावै छ, होइन, त्यसको विषयमा पनि खासै बोलेको देखिँदैन त्यहाँनिर, होइन, र अहिले फेरि अब सामुदायिक विद्यालयको व्यवस्थापन नभइकन फेरि अहिले निजी विद्यालयहरूमा जाने विद्यार्थीहरूलाई 3% शैक्षिक शुल्क कर भनेर पनि भनिया छ, होइन, अब त्यो एउटा त्यसले पनि अभिभावकको ढाड त भाँच्ने नै होला। र फेरि अर्को के पनि छ भने अब अहिले आइतबार र शनिबार दुई दिन त बिदा छ, होइन, शनिबार आइतबार बिदा छ, आइतबार त सामुदायिक अस्पतालहरू खुल्दैन, बन्दै हुन्छ, निजी अस्पतालमै पब्लिकहरू त जान पर्यो, राज्यले त आइतबार बिरामी नहो भन्न त मिलेन फेरि, अनि अभिभावकहरू विद्यार्थीहरू कहाँ जान्छन् त भन्दा फेरि प्राइभेट हस्पिटलमै जान बाध्य हुन्छ, त्यो सरकारको नीतिले पनि जान बाध्य हुन्छ, त्यसमा पनि अब स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयवस्तुमा पनि 3% कर भनिया छ, त्यति मात्र नभइकन विद्यार्थीहरू त गरिब नै हुन्छन् फेरि।
0: त्यसमै समग्र एउटा शिक्षा क्षेत्रमा हेर्दाखेरि यो बजेट शिक्षकहरूलाई सामुदायिक विद्यार्थीहरूको लागि र सामुदायिक विद्यालयका लागि त्यति हौसिने खालको छैन भनेर यहाँले भन्नुभयो।
1: छैन, त्यो हौसिने खालको छैन, होइन, अब अहिले अब ग्रेड समायोजनका विषयवस्तुहरू 9 बुधे सहमति जुन गर्यौं, त्यत्रो 29 दिनसम्म शिक्षक आन्दोलन भयो, त्यो शिक्षक आन्दोलनमा 9 बुधे सहमति चाहिँ नेपाल सरकारले गरेको थियो, तत्कालीन सरकारले हामीलाई धोका दियो, नियोजित ढंगको धोका थियो त्यो, होइन, केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा 29 दिनसम्म सरकार विद्यार्थी के शिक्षकहरूलाई गलाएर थकाएर हेपेर पेलेर होइन जबरजस्त रूपमा चाहिँ सड़कबाट चाहिँ के अरे विद्यालयतर्फ त फर्काइयो 9 बुधे कृत्रिम सहमति गरेर, होइन, भनिसकेपछि त्यो सहमति कारण हुन्छ भन्ने हामीले सोचेका थियौं। त्यो बेलामा पनि रासोपाका चाहिँ नेतृत्वहरूले होइन वचन दिनुभएको थियो, भनिसकेपछि त्यो 9 बुधे सहमति भनेको अब ग्रेड समायोजनको विषयवस्तुहरू पनि छ त्यहाँनिर, निजामती र शिक्षकहरूको कर्मचारीको तलब समायोजनका विषयवस्तुहरू पनि छ, त्यो पनि मलाई लाग्छ कि अहिलेको बजेटले सम्बोधन गर्न सकेन। अझ बहुप्रतीक्षित शिक्षक कर्मचारीहरूले एउटा आत्मसम्मान र स्वाभिमानको लागि जुन के अरे विगतदेखि नै शिक्षक अस्पतालको नाराहरू उठाइरहेको थियो र अन्य सेवाका कर्मचारीहरूको अस्पताललाई चाहिँ समृद्ध गर्ने भन्ने चाहिँ बजेटमा आयो, तर शिक्षक कर्मचारीहरूको अस्पताल त्यसलाई चाहिँ बजेट विनियोजन पनि भएन। र अर्को एकीकृत ढंगले ल ठिक छ निजामती र शिक्षकहरूको अस्पताल एकीकृत ढंगले के अरे सञ्चालन गर्नलाई पनि ल त्यो पनि हामीले मान्यौं, होइन, स्वीकार्न सकिन्थ्यो, तर मलाई लाग्छ कि त्यो पनि त्यो बजेटले सम्बोधन गरेन। त्यो भएकाले गर्दाखेरि अब शिक्षक कर्मचारी अब गुणस्तरको विषयवस्तु छ बढी होइन, ट्रेड युनियन खारेजीको विषयवस्तु पनि ट्रेड युनियन खारेजीको सन्दर्भबाट उठिरहेको छ, अनि भनेपछि गुणस्तर चाहियो भन्ने कुरा पनि भएको छ। तर शिक्षामा न त सूचना प्रविधिमा लगानी गर्न खोजिया छ, न त शिक्षा कर्मचारीहरूको चाहिँ स्वाभिमानमा चाहिँ यसले के अरे स्वाभिमानमाथि चाहिँ यसले सम्मान गरेको छ होइन भनिसकेपछि, र फेरि अस्थायी प्रकृतिका शिक्षा कर्मचारीहरूलाई पनि स्थायी प्रक्रियामा लाने विषयमा पनि मौन छ, त्यसले गर्दा फेरि गुणस्तर कसरी आउँछ त होइन, गुणस्तर आउनको लागि
0: भनेको सरकारको जुन शिक्षा क्षेत्रमा एउटा नयाँ क्रान्ति गर्ने नयाँ परिवर्तन ल्याउने गुणस्तर सुधार्ने र अन्तर्राष्ट्रिय लेभलमा बिक्ने खालका जनशक्तिहरू उत्पादन गर्ने भन्ने कुरा एकातिर गरिरहेछ भने त्यो अनुसार नीति तथा बजेट आउन सकेन, किनभने लगानी पर्याप्त मात्रामा भएन, सरकारले शिक्षा क्षेत्रका लागि पर्याप्त बजेट छुट्याएन, धेरै कुरामा मौन रह्यो भन्ने यहाँको भनाइ छ। ठिक छ, त्यतातर्फ सम्बन्धित सरकारको ध्यान जाओस्। अब अर्को एउटा कुरा चाहिँ यहाँ अहिले सामुदायिक विद्यालयहरूले भोग्नु परेको, खास गरी सुर्खेत लगायत कर्णालीमा त्यो धेरै समस्या छ, अन्यत्र जिल्लामा पनि समस्या होला, यहाँ चाहिँ निकै मुद्दा पनि परिरहेछन् कि सामुदायिक विद्यालयका हेडसरहरूलाई अहिले निकै गाह्रो छ, पत्रकारहरू पुगेर लौ किन चन्दा लिनुभयो किन फिस लिनुभयो यस्तो गर्न पाइन्छ भनेर सताइरहेछन्। यसका लागि एउटा शिक्षक नेताको हिसाबले यहाँले के भन्नुहुन्छ?
1: अनि यस्तो अब सामुदायिक विद्यालयहरूमा हामीले अहिले पनि भन्यौँ झन्डै अब 63,000 दरबन्दी अपुग्छ भनेर होइन नेपाल सरकारले के अरे एउटा गठन गरेको दरबन्दी व्यवस्थापन तथा मिलान कार्यदलले 63,000 दरबन्दी चाहिँ अपुग्छ भनेर आजभन्दा झन्डै 2-3 वर्ष अगाडि एउटा तथ्य बाहिर ल्याएको थियो होइन, र अहिले नेपाल सरकारले के भनिरहेको छ भने 23,000 प्राविको दरबन्दी चाहिँ कम छ के अरे बढी छ होइन, र निमावि र माविको दरबन्दी चाहिँ अपुग्छ भनेको छ। अब हामीले के भनेका छौँ भने ल ठिक छ त 23,000 दरबन्दी प्राविमा बढी छ भने रिक्त दरबन्दीहरूलाई रूपान्तरण गर्न सकिन्छ नि होइन, रिक्त दरबन्दीलाई रूपान्तरण गर्न सकिन्छ अथवा त्यही प्राविमै कार्यरत होइन अथवा निम्न माध्यमिक दरबन्दीमै कार्यरत जुन शिक्षक छ आधारभूत तहको चाहिँ आधारभूत तहमा हुँदाखेरि पनि उहाँहरूको योग्यता र क्षमता भनेको कोहीको त पीएचडी नै छ अहिले त पछिल्लो चरणमा त, कोहीको स्नातकोत्तर छ, स्नातक त न्यूनतम पनि छ, फेरि उहाँहरूले चाहिँ के अरे त्यो प्राज्ञिक विषयहरूमै होइन उहाँहरूले त्यो डिग्री लिनुभएको छ, त्यस्ता शिक्षकहरूलाई एनमा व्यवस्थापन गरेर माथिल्लो तहमा हामीले के अरे बढुवा गर्नपर्छ भनेर विगत लामो समयदेखि हामीले चाहिँ उठाएको तर विद्यालय शिक्षा विधेयक बनेन, त्यो त्यसै सेलायो होइन, र अहिले माध्यमिक विद्यालय जुन माध्यमिक विद्यालयहरूमा विद्यार्थी चाप बढी छ होइन, यो पछिल्लो दशकमा गाउँघरमा चाहिँ खाली छ, त्यो चाहिँ एउटा ट्रेन्ड भयो होइन, अहिले कस्तो छ भने दूरदराजका भूगोलको चाहिँ अलिकति सहरमा जाने
0: बस्ती सराईको कारणले गर्दा पनि
1: त्यो ग्लोबल ट्रेन्डै जस्तो देखिन्छ कि नेपालमा मात्र नभइकन त्यो विश्वभरि नै चाहे त्यो अमेरिका होस् चाहे चीन होस् होइन विश्वहरूमा कस्तो देखिन्छ त भन्दाखेरि गाउँका विद्यार्थी मध्यम सहरमा जाने, मध्यम सहरका विद्यार्थी सदरमुकाममा जाने, सदरमुकामका विद्यार्थी के अरे राजधानी जाने, राजधानीका विद्यार्थी चाहिँ के अरे एबोर्ड जाने होइन, त्यो एउटा प्रचलन छ, त्यो त रोजगारदेखि लिएर होइन अहिले त एउटा विश्व त एउटा ग्लोबल सिटी भइसक्यो, त्यसले गर्दा त्यो ग्लोबल अहिले मान्छेले त त्यो ट्रेन जुन हुन्छ नि उसले त अमेरिकाकै सुविधा खोज्छ, उसले त युरोपकै सुविधा खोज्छ, उसले होइन चाइनाको सुविधा खोज्छ, अस्ट्रेलियाको सुविधा खोज्छ, त्यो त नेपाल त हामी त भर्खर विकसनमुख मुलुक छ होइन, त्यो भएर त्यो टाइपको चाहिँ भिजन पनि अहिलेको सरकारले पनि ल्याउन सकेन नि त, उल्टा त झन् के छ भने
0: खास गरी यहाँनिर एउटा कुरा के हो भने अब कानून बनाइयो संविधानमा बनाइयो 10-2 सम्मको शिक्षा निशुल्क हुनेछ भनेर बनाइयो, अब त्यो अनुसार सरकारले दरबन्दी र भवन विद्यालयको भौतिक पूर्वाधारका लागि त्यो ग्यारेन्टी गर्न सक्नु पर्थ्यो,
1: सकेन
0: कानून त विद्यालयहरूले कुनै पनि विद्यार्थीले अथवा कुनै पनि अभिभावकले म मेरो छोराछोरीलाई कक्षा 12 पढाउँदा 1 रुपियाँ पनि दिन्न भन्नु भने कानूनले त त्यो पायो, तर व्यवहारिक रूपमा सबै व्यक्तिलाई त्यो सामुदायिक विद्यालय पढ्ने अवस्था छैन,
1: मैले जोड्दैछु
0: तर यस 10-2 सम्मको शिक्षा निशुल्क हुनेछ भनेर बनाइयो, अब त्यो अनुसार सरकारले दरबन्दी र भवन विद्यालयको भौतिक पूर्वाधारका लागि त्यो ग्यारेन्टी गर्न सक्नु पर्थ्यो,
1: सकेन
0: कानून त विद्यालय

0: होइन सबै एकदम तपाईँले समय सान्द्रै विषयवस्तु उठाउनु भयो होइन, मैले यसमै जोड दिने थिएँ कि त्यही भएर अब दरबन्दीहरू छैन स्कुलहरूमा, माध्यमिक दरबन्दी पुग्दैन, विद्यार्थी संख्या बढी छ होइन, त्यो हुँदाखेरि अभिभावकबाट कुनै न कुनै रूपबाट त शुल्क लिनै पर्यो, हेडमास्टरले उसको सबै सम्पत्ति बेचे पनि एउटा सेसन त चल्ला, अर्को सेसनबाट फेरि चल्ने कुरा पनि भएन होइन, अब आफ्नो जिम्मेवारीबाट पछि हटेर पनि फेरि भोलि आउने अर्को प्रहले पनि बेहोर्ने पर्ने त्यही हो। अहिले स्थानीय तहमा त झन् बढी के छ त भन्दा फेरि आशंका र अविश्वास पनि छ होइन, त्यो हेडमास्टरको चेतना कतातिर ढल्किएको छ, उसको आस्था कहाँ छ, विचार कहाँ छ, त्यताबाट पनि नाप्ने तौलिने होइन पनि गरिन्छ अहिले। अहिले
1: सबैपालिकाहरूमा
0: स्थानीय तहमा चाहिँ अझै बढी छ, त्यो कारणले यो सरकारले त्यसलाई हल गर्छ भन्ने हामीले सोचेका थियौँ। तर हल कस्तो गर्यो भने शिक्षामा बजेट त्यो अनिवार्य निशुल्क शिक्षा जुन छ नि होइन, अनिवार्य निशुल्क शिक्षाको जगमा टेकेर होइन कि अहिले चाहिँ बरु अभिभावकले पनि शुल्क लिन पाउने होइन, अभिभावकबाट चाहिँ सहयोग शुल्क लिन पाउने भनेर चाहिँ अहिले त्यो ल्यायो होइन। कि चाहिँ एजुकेसन ट्याक्स लगाइदिए भए पनि हुन्थ्यो होइन, ल अब जुन ढङ्गले छ नि त ल ठिक छ, विद्यालयमा चाहिँ शुल्क लिने नै हो भने एउटा क्लास स्टार्टर हुन्छ नि त होइन, आर्थिक अवस्थाको आधारमा चाहिँ त्यो एउटा ट्याक्स लिँदा पनि हुन्थ्यो नि, उसको सम्पत्ति चलचल सम्पत्तिहरू उसको पेसाहरू सबै हेर्दाखेरि के छ, उसले कति होइन स्वैच्छिक ढङ्गले पनि कर तिर्न सक्छ नि, शिक्षामा मान्छेले कति लगानी गरिरहेको हुन्छ होइन, अब धर्म कमाउनको लागि त्यस्तो बनाएको भए नि हुन्थ्यो, त्यो त बनाएन। तर यसपालि चाहिँ अभिभावकहरू जुन सस्मित शिक्षा मन्त्रीले जुन ढङ्गले कुनै शुल्क लिन नपाउने भनेर आउने बित्तिकै त एकदम ठुल्ठूला चाहिँ नीति र कार्यक्रम नीति बाहिर ल्याउनु भयो होइन, कति कहिले चाहिँ कति बुझे कहिले कति बुझे ल्याउनु भयो, तर त्यसकै खिलाफमा अहिले फेरि सरकारले के गरेर भन्दा फेरि अभिभावकबाट चाहिँ शुल्क लिन पाउने टाइपको चाहिँ व्यवस्था गरेर फेरि सामुदायिक विद्यालयमा पनि निजीकरणकै प्रक्रियामा अवलम्बन गरे हो कि भन्ने हामीले आशंका पनि छ।
1: त्यही त अब यो समस्याबाट सामुदायिक विद्यालयहरूले खास गरी अहिले यहाँले सामाजिक सञ्जाल हेर्नुभयो भने पनि पाँचवटा न्यूजमा एउटा दुईटा त सामुदायिक विद्यालयहरूले पैसा लिएको कुरालाई त्यहीमा सम्बन्धित प्रलाई पत्रकारहरूले हैरान पारेको अवस्था त्यहाँ छ। त्यो पालिकाले सम्बन्धित पालिकाले प्रदेश सरकारले संघीय सरकारले अझ त्यसमा पनि संसदले त्यो कानून सम्बन्धित कानून संशोधन गरेर मिलाउनु पर्ने कुरामा अहिले चाहिँ एक्लो कस्तो भइरहेछ भने सामुदायिक विद्यालयका प्रहरू आर्थिक सहयोग लिए बापत उनीहरूले ठूलै अपराध गरिरहेछन्, उनीहरूले त्यो आफ्नो व्यक्तिगत भलाइको लागि लिइरहेछन् भन्ने एकरो आरोप उनीहरूले खोप्नु परेको छ, जबकि यो जवाब दिनुपर्ने त संघ सरकारले
0: होइन। त्यही त मैले अघि नै यसमा भने अब सरकारले चाहिँ दरबन्दीको व्यवस्थापन गर्नुपर्ने, सरकारले चाहिँ व्यवस्थापन खर्च दिनुपर्ने, अहिले थोरै चाहिँ के छ त भन्दाखेरि प्रावि आधारभूत 1-8 अनि 9-10 र 1-12 होइन, त्यसमा पहिलाको तुलनामा अलिकति रकम चाहिँ बढाएको छ होइन सरकारले, जस्तै 1-12 तलेको स्कुललाई व्यवस्थापन खर्च भनेर 1,10,000 होइन, अनि 9-10 तलेको स्कुललाई 1,00,000, अनि अर्कोलाई चाहिँ त्यस्तै 80,000 35,000 सुरु गरेको छ होइन, तर त्यतिले त पुग्दैन होइन, त्यतिले त पुग्दैन नि।
1: त्यही त मेरो विकास किनभने यो चाहिँ सुर्खेत लगायत कर्णालीमा अत्यन्तै ठूलो समस्याको रूपमा विगत 8-10 वर्ष यता आइरहेछ कि, यो कि त स्पष्ट रूपमा सम्बन्धित पालिका प्रदेश सरकार र संघ सरकारले पनि भन्नु पर्यो 10 जोड 2 जुन निशुल्क भनेर भनियो त्यो गर्न अहिले व्यवस्थापन गर्न सकिएन, त्यस हिसाबले सम्बन्धित विद्यालयले आवश्यकता अनुसार केही शुल्क लिन सक्नेछन् त्यसको जवाबदेही त हामी सबैले गरौँला।
0: मैले भन्दा अहिले बजेटले त्यो व्यवस्थापन गर्यो,
1: आर्थिक रूपमा सहयोग लिन सकिने व्यवस्था चाहिँ
0: गर्यो बाटो, पहिला यही सरकारले यही सरकारको शिक्षा मन्त्रीले नै त्यसलाई बन्देज लगाउनु भएको थियो, अलि बढी टाइट गर्नुभएको थियो, त्यो विगतमा पनि सरकारहरू सुमेना श्रेष्ठ आउँदाखेरि पनि त्यसलाई धेरै टाइट गर्नुभएको थियो, शिक्षा चाहिँ अनिवार्य निशुल्क हुनुपर्छ भन्ने उहाँहरूको थियो, तर अहिले चाहिँ बजेट भाषणमा चाहिँ यु टर्न भएर उहाँहरूले शुल्क लिन पाउने विद्यालयमा
1: शुल्क भनेर थोक्नु भएन, सहयोगका रूपमा लिन सकिने भनेर भनेपछि अब यो बुदाबाट यो सरकारको व्यवस्थाबाट चाहिँ विद्यालयका प्रधानाध्यापकहरूले जुन बेहोर्नु परेको समस्या छ, किन सहयोग लिउ, सहयोग पनि एकनाश कसरी हुन्छ, सबैको महिनाको 5,000 अथवा वर्षको 15,000 कसरी एकै सहयोग दिन्छन् भनेर जुन जवाब दिइरहनु पर्ने भएको छ नि, योबाट अब अलिकति खुकुलो हुने
0: भयो।
1: अब खास गरी सामुदायिक विद्यालयको शिक्षक नेताको हिसाबले भन्दाखेरि हामी समयमा पनि बाँधिएका छौँ, अब ठ्याक्कै सामुदायिक विद्यालयका

0: शिक्षकहरूले भोग्नु परेको समस्या एक दुई तीन प्राथमिकताका आधारमा के छ?
1: सामुदायिक विद्यालयका शिक्षकहरूले भोग्नु परेको सबभन्दा पहिलो कुरो त सेवा सुविधा कुरा भइहाल्यो होइन। सेवा सुविधा जस्तै मैले अघि पनि भने बाल विकास विद्यालय कर्मचारीहरूले अहिले पनि एउटा श्रमेनले तोके अनुसारको तलब भत्ता पाएका छैनन् होइन। त्यहाँ बाल विकास भनेको त धाइयामा जस्तो पनि हो, ऊ चाहिँ त्यहाँ सुसारी पनि हो, टिचर पनि हो होइन, अनि अब सबै हो नि अब भनि त, तर तिनले चाहिँ सबभन्दा वेतन उनको धेरै हुनुपर्ने, त्यहाँ कम छ, राज्यले त्यसलाई सुनेकै छैन। अर्को सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि अस्थायी हुनुहुन्छ होइन, बिसौँ वर्षदेखि राहतका शिक्षकहरू जो उनी साबिक उच्च माध्यमिकका शिक्षकहरू होइन, अनि छुट करार शिक्षकहरू उहाँहरूसँगै निजामती सेवामा चाहिँ प्रवेश गरेका साथीहरू सहसचिव भइसके, सचिव भइसके, सेना प्रहरीमा प्रवेश गर्नेहरू जर्नेलहरू भइसके, तर एउटा शिक्षक चाहिँ जीवनभरि अस्थायी अस्थायी छ, आफ्नो पेसाको पिरलोभित्र छ होइन। भविष्य के हुने भने अनिश्चयमा छ होइन। एउटा त स्थायित्वको समस्या त्यो भइहाल्यो, अर्को समकक्षिताको समस्या। अब कस्तो भने अब यता शिक्षकहरूमा प्रथम श्रेणी भनेको सहसचिव सरह हो, तर निजामतीको के अरे सहसचिव र शिक्षकको प्रथम श्रेणीको ग्रेडहरू मै भिन्नता छ होइन। अनि अब औषधि उपचारको विषयमा पनि भिन्नता छ। अब अरू क्षेत्रका चाहिँ कर्मचारीहरूले अब टिएडी खान्छन्, तर शिक्षक त टिएडी पनि खाँदैन होइन। एकदम भ्रष्टाचारविहीन संस्था हो त्यो शिक्षण संस्था। भनिसकेपछि उनीहरूको स्वाभिमानलाई के अरे एउटा मलजल हुने टाइपको चाहिँ बजेट विनियोजन पनि छैन होइन। अहिले पछिल्लो चरणमा चाहिँ यो सामुदायिक विद्यालयको शिक्षकहरूले भोग्नु परेको समस्या भनेको चाहिँ ट्रेड युनियन अधिकार जुन छ नि होइन, जस्तै अब शिक्षकहरूले त अलिक बुझेको हुन्छ, देखेको हुन्छ। स्थानीय तहमा चाहिँ सबै जनप्रतिनिधिहरूले प्राज्ञिक हुन्छन् भन्ने पनि छैन, शिक्षा बुझेका हुन्छन् भन्ने पनि छैन होइन। अब जनताबाटले निर्वाचित गर्नुभयो एउटा ढंगले, सबै विधामा उहाँहरू पर्फेक्ट हुनुहुन्छ भन्ने पनि छैन, तर पनि उहाँहरूले शिक्षालाई बुझ्ने, शिक्षकहरूलाई बुझ्ने कुराहरूमा पनि समस्या छ। त्यसले गर्दाखेरि चाहिँ अलि बढी राजनीतिक प्रतिशोधको शिकारहरू अहिले पछिल्लो चरणमा
0: त्यो समस्या देखिन्छ। तर त्यो शिक्षकहरूमा पनि त्यो समस्या छ कि पालिकाका जनप्रतिनिधिमा मात्रै त्यो समस्या हो, दोहोरो होला नि त यसमा?
1: यस्तो छ, हामीले अहिले पछिल्लो चरणमा के भनेका छौँ भने ट्रेड युनियन अधिकार होइन, जो चाहिँ के अरे 1886 नै अमेरिकाको सिकागो सहरबाट आन्दोलन भएर यहाँसम्म आएको छ। नेपाल सरकारले ट्रेड युनियन के अरे आईएलओ अभिसन्धिलाई 2023 चाहिँ उसले हस्ताक्षर गरेका छ। अब भनिसकेपछि ट्रेड युनियन अधिकारबाट त हामीलाई वञ्चित गर्न सक्ने कुरो छैन, तर ट्रेड युनियन अधिकारको नाममा कतिपय विकृति र विसङ्गतिहरू पनि छन् होइन। दलका आवरणभित्र, शक्तिका आवरणभित्र होइन, कक्षा कोठामा चाहिँ नपढाउने होइन, आफ्नो चाहिँ ड्युटीहरू पूरा नगर्ने, कर्तव्य निर्वाह नगर्ने जुन प्रवृत्ति विगतमा चाहिँ अझै बढी थियो, तर अहिले पछिल्लो समयमा हामीले के भन्यो भने अधिकार र कर्तव्यलाई हो हाम्रो ट्रेड युनियन अधिकार के अरे होइन। त्यो कारण हामीले कर्तव्य निर्वाह गर्न नसक्नेले अधिकार माग्न सक्दैन भनेर पछिल्लो चरणमा त हामीले यो संघ संस्थाहरूले पनि हामी जस्तै म नेपाल शिक्षक संगठनको केन्द्रीय समिति अध्यक्ष भएँ, अब हामीले दर्जनौं तालिमहरू सञ्चालन गरेका छौँ, सेमिनारहरू सञ्चालन गरेका छौँ, गोष्ठीहरू सञ्चालन गरेका छौँ। कोभिडको बेलामा हामीले 20,000 शिक्षकहरूलाई चाहिँ ट्रेनरहरू बनायौं होइन। अब भूकम्पको बेलामा हामीले त्यही ढंगले चाहिँ समाजमा कम्युनिटीमा बसेर हामीले होइन के अरे समाजसेवा गऱ्यौं। त्यो पछिल्लो चरणमा चाहिँ मलाई लाग्छ कि कर्तव्य पूरा नगर्ने शिक्षकहरू जीवित हुँदैनन् क्या, त्यो ट्रेड युनियनको नेतृत्व हुन पनि सक्दैनन्। त्यो कारणले गर्दा पछिल्लो चरणमा त यो अलिक कमै छ होइन, अलिक कम छ। त्यो भएको कारणले हामीले शिक्षक साथीहरूलाई पनि अवार गरेकै छौँ यो विषयमा। यो अब हामी समुदाय अहिले कस्तो छ भने शिक्षक पेसा, शिक्षक प्रोफेसन छ नि, यसलाई मोर प्रोफेसनल बनाउनुपर्छ, त्यो ठिक छ होइन। तर त्यो अहिले त के भइरहेको छ भने कम्युनिटी र शिक्षक समुदायको बिचमा ग्याप छ क्या। त्यो ग्याप किन आयो भने हामी भित्र पनि प्रश्न गर्नुपर्छ मैले भनेको छु होइन। एउटा त के अरे सामुदायिक विद्यालयको शिक्षकहरूलाई हमला गरिसकेपछि त्यसलाई चाहिँ समुदायबाट कटाइदिइसकेपछि विद्यार्थी र शिक्षकको बिचमा विश्वास भएन भने त्यो त कहाँ जान्छ, निजी विद्यालयतिर जान्छ, एउटा निजीकरणको बाटो पनि भयो होइन। फेरि सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न पनि सक्दैन नि। अहिले यो बजेटमा पनि नेपाल अहिले अघि त मेरो अझ छुटेछ, यो बजेटमा के ल्याएको छ भने अहिले सरकारले विदेशी विश्वविद्यालयहरूलाई नेपालमा चाहिँ होइन के अरे प्रवेश दिने, यो त घातक विषयवस्तु छ नि यो होइन। किनभने एउटा त नेपालको पुँजी अहिले त विदेशै गएर पलायन हुन्थ्यो, अहिले सिधै यहीँबाट पलायन हुन्छ अब होइन। एउटा अर्को उपनिवेश टाइपको हुन्छ, प्रतिस्पर्धा गर्न सक्छ त, पहिला निजी र सामुदायिक बीचमै प्रतिस्पर्धा गर्न सक्दैन। अहिले नेपालमा भएका राष्ट्रिय पुँजीपति वर्गहरूले निजी विद्यालय सञ्चालन गरेका छ, त्यो निजी विद्यालयले फेरि विदेशबाट सम्बोधन प्राप्त विश्वविद्यालय के अरे प्रतिस्पर्धा गर्न सक्दैन, किनभने उसको त अन्तर्राष्ट्रिय पुँजी हुन्छ नि त्यो त होइन, अन्तर्राष्ट्रिय पुँजी हुन्छ, एकाधिकार पुँजी हुन्छ, त्यो त्यो पुँजीले नेपालको पुँजीसँग त प्रतिस्पर्धा गर्न सक्दैन। हेर्नुहोस् स्रोत र साधनदेखि लिएर सबै विज्ञता त त्यहीँबाट होइन उनीहरूले हासिल गर्छन्। त्यो भएको कारणले गर्दाखेरि यसले पनि मलाई के लाग्छ त भन्दाखेरि समस्या छ। त्यो भएको कारणले अब सामुदायिक विद्यालयका शिक्षकहरूमाथि जुन प्रश्नहरू उठेका छ, अघि पनि मैले भने स्रोत र साधनका विषयवस्तु पनि छन्, व्यक्तिका नेचरका विषयवस्तुहरू पनि छन् होइन, र कतिपय त्यसलाई चाहिँ ट्रेड युनियन आन्दोलनलाई विकृत बनाउने ट्रेन्डहरू पनि छन् होइन। त्यही भएको कारणले हामीले अहिले चाहिँ अधिकार र कर्तव्यलाई सँगै लानुपर्छ भन्ने कोणबाट त्यो विगतका सीमा
0: भनेको जसले अधिकार सँगसँगै कर्तव्य निर्वाह गर्ने कुरामा खर उत्र सक्दैन त्यस्ता व्यक्तिहरू, त्यस्ता शिक्षकहरू पनि उसले शिक्षकको नेतृत्व गर्न सक्दैन भन्ने। अब यहाँनिर यहाँले पनि अघि खुलाइहाल्नुभयो कि सामुदायिक विद्यालयहरूलाई एउटा आरोप लाग्ने गर्छ, गुणस्तरको मामलामा सामुदायिक विद्यालयहरू निकै पछाडि रहे, जबकि हेर्दाखेरि सामुदायिक विद्यालयमा ट्रेन टिचरहरू छन्, उच्च शिक्षा हासिल गरेका टिचरहरू छन्, तुलनात्मक रूपमा संस्थागत विद्यालयहरू जसलाई निजी विद्यालय बोर्डिङ स्कूलहरू भनिन्छ त्यहाँ चाहिँ कम डिग्री हासिल गरेका, कम अनुभव भएका, कम तालिम भएका शिक्षकहरूले पढाउँदा पनि विभिन्न परीक्षाहरूमा, चाहे त्यो एसईको होस्, चाहे त्यो कक्षा बाह्रको बोर्ड परीक्षाहरूमा होस्, नतिजा संस्थागतको निकै राम्रो आउँछ, सामुदायिकको कमजोर आउँछ भने किन चाहिँ यो
1: एउटा त सबभन्दा पहिला अहिले
0: यहाँनिर मैले यसलाई गरिहालेँ आरोप चाहिँ के लाग्ने गर्छ भने सामुदायिक विद्यालयका शिक्षकहरूलाई अझ थाहै भइसकेका शिक्षकहरूलाई अझ यहाँ जस्तो संगठनमा लाग्नुभएका शिक्षकहरूलाई राजनीति गरेर हिँड्ने हुन्छ, विद्यालयमा खासै पढाउनु पर्दैन त्यही भएर पनि यस्तो हुन्छ।
1: त एउटा अब राजनीति गर्न हिँड्ने हुन्छ भन्ने आरोप त अहिले शिक्षकहरू मलाई लाग्छ दलहरूसँग त्यति जोडिया छन् जस्तो मलाई
0: लाग्छ।
1: होइन यद्यपि होइन अत्याधिक लगभग के एकाध मान्छेहरूले आस्था विचार राखे होलान्, नत्र पनि पछिल्लो चरणमा त्यस्तो शिक्षक कर्मचारी एउटा त सामुदायिक विद्यालय प्रति जनताको विश्वास घट्या हो होइन, त्यो शिक्षकको मात्रै दोष भएन नि, लगानी छैन नि त होइन। अब तपाईँ भन्नु त्यो मैत्री वातावरण, त्यो गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने मैत्री वातावरण हुनु पर्यो नि त होइन। त्यो भनेको चाहिँ त्यहाँ आईसीटी ल्याब हुनु पर्यो होइन, नेट हुनु पर्यो, अब त्यो विज्ञान प्रयोगशाला राम्रो हुनु पर्यो होइन। भनिसकेपछि टिचर त स्थायी भएर त आयो होइन, स्थायी भएर टिचर आयो तर पावर पोइन्ट त्यहाँ त प्रोजेक्टर छैन होइन विद्यालयहरूमा, अनि भनेपछि अहिलेको जस्तो चाहिँ पाठ्य सामग्री मात्रै नभइकन भनौँ न प्रयोगात्मक जुन अहिलेको विज्ञान र प्रविधिसँग सूचना प्रविधिसँग जोड्ने होइन टेक्स्टहरू त त्यहाँ छैन स्कुलमा होइन। कतिपय स्कुलमा त टोइलेट अहिले पनि दूरदराज स्कुलहरू हेर्नु शौचालयहरू नै राम्रा छैनन्। काठमाडौँका निजी विद्यालयहरूमा भएका चाहिँ के अरे शौचालय भन्दा कक्षा कोठाको स्तर गिर्दो छ होइन, अनि गुणस्तर मात्रै खोजेर त त्यहाँ पाउँदैन। र अर्को फेरि अनुगमन निगमन र व्यवस्थापनको विषयहरू पनि छ, रिवार्ड एन्ड पनिसमेन्टका विषयवस्तुहरू पनि छ होइन। अब वर्षौं पच्चिसौं वर्ष अस्थायी भइरहने जुन पेसाको सेक्युरिटीको विषयहरूले मनोविज्ञानले पनि त्यहाँ घर गर्छ, त्यो भएको कारणले गर्दाखेरि एउटा झट्ट हेर्दा त हो त होइन, निजी विद्यालयमा 20,000 खाने टिचर होइन, यता चाहिँ 30,000-40,000 खाने टिचर, गुणस्तर खै। तर निजी विद्यालयको पनि के अरे त्यो एकदम उच्च स्तरको विद्यालयहरूले मात्रै ग्रेड सिट ल्याएका छन् होइन, जीपीए राम्रा ल्याएका छन्, तर त्यहाँ पनि सामान्य विद्यालयहरूमा त त्यो छैन नि, जहाँ भौतिक पूर्वाधारहरूको अवस्था कमजोर भएको
0: छ। यहाँले यसमा पनि भन्नुभयो कि उच्च नतिजा राम्रो प्राप्त गर्नको लागि त्यो अनुसार लगानी मैत्री वातावरण निर्माण गर्ने कुरामा सामुदायिक विद्यालय प्रति त्यो वातावरण सृजना गर्न
1: भनौँ न, मैले भनेर कालिका मानव ज्ञानमा रोलको त्यसले त निजी विद्यालयले सक्दैन त्यसलाई प्रतिस्पर्धा गर्न, त्यहाँ त लगानी छ नि, त्यहाँका हेड टिचरले चाहिँ समुदायलाई जित्न सक्ने, राजनीतिक नेतृत्वहरूलाई चाहिँ आफ्नो कब्जामा लिन सक्ने, त्यहाँ स्रोत र साधन चाहिँ प्रधानमन्त्रीका कार्यालयदेखि लगेर संसारबाट ल्याउन सक्ने मुख्यमन्त्रीको कार्यालयसम्मबाट नानी नमुनाको नि त्यही हो, त्यहाँ अर्बौं बजेटहरू चाहिँ लगानी छ। विश्वनिकेतन मावि त्यहाँ पनि अर्बौं बजेट राज्यले होइन स्रोत र साधन खोज्न सक्ने छ के, सबै त त्यो हुन सक्दैन नि त। त्यो भएर स्रोत र साधन भएको सामुदायिक विद्यालयको नतिजा हेर्नु न होइन, निजीले त त्यहाँ
0: स्रोत साधनको कमीका कारण पनि नतिजामा अलिकति समस्या छ भन्नुभयो। अब हामी अन्तिमतिर छौं, यहाँहरू जस्ता शिक्षक नेताहरूले, शिक्षक संगठनहरूले शिक्षकहरूको हक अधिकारका लागि के लड्नुभयो? यहाँले अघि नै पनि भन्नुभयो 19 दिनसम्म आन्दोलन गर्नुभयो,
1: 29
0: दिनसम्म आन्दोलन गर्नुभयो, अन्तिममा यहाँहरू ललिपपमा फस्नुभयो केही न केही. मैले लगायत केही शिक्षक नेताहरूसँग उति हेरे भने थिएँ, साथी हो है तपाईँहरूको यो उधारो सम्झौता हो.
1: यस्तो हुँदो रहेछ क्या, यो ट्रेड युनियन आन्दोलनभित्र पनि दुईटा प्रवृत्ति हुँदैछ हेर्नुहोस् होइन. अब एउटा प्रवृत्ति भनेको राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति, अर्को प्रवृत्ति भनेको के अरे माग र मुद्दाहरूलाई अन्तिमसम्म लाने मर्न पनि तयार हुने प्रवृत्ति. त अहिले यो ट्रेड युनियन शैक्षिक ट्रेड युनियन आन्दोलनभित्र चाहिँ जुन के अरे आत्मसमर्पणवादी प्रवृत्तिको नेतृत्वहरू नै हाबी भयो होइन. कुनै एउटा संस्थाले मात्रै आन्दोलन गरेर पनि हुँदैन, त्यो त सिङ्गो महासंघले गर्नुपर्छ. 29 दिनसम्म हामीले आन्दोलन त गरे हो नि होइन. तर के छ त भन्दाखेरि आन्दोलन परिचालन समितिको नेता सड़कमै नारा लगाइरहेछ होइन, अरू नेता गएर मध्यरातमा चाहिँ कुनै दलको के अरे घरमा गएर सम्झौता गरिसकेका छ अनि होइन सड़कमा त ती शिक्षकहरूलाई त धोका भइरहेछ होइन. त्यो ट्रेन छ क्या विगतदेखि नै अहिलेसम्म हेर्दाखेरि. त्यही भएर हामीले अहिले समीक्षा गर्नुपर्छ भनेको छौँ नि हामीले होइन. हामीले के भन्यौँ भने 36 सालदेखि 41-42 सालसम्मका सबै आन्दोलनहरूले माग र मुद्दाहरू पूरा गर्न सक्ने
0: जुन नेतृत्वमा रहनु भएको छ विभिन्न शैक्षिक संघ संगठनमा उहाँहरूको दक्षता उहाँहरूको क्षमतामाथि पनि त प्रश्न गर्ने होइन.
1: त्यही भएर हामीले भने नि त हामीभित्र शल्यक्रिया गर्नुपर्छ, नेपाली शिक्षक महासंघभित्र शल्यक्रिया गर्नुपर्छ होइन. सीमा र कमजोरीहरूलाई पत्लाउन सक्नुपर्छ. मैले अघि पनि फेरि भने फेरि जोड दिएँ अहिले के अरे 36 सालदेखि 41-42 सालसम्मका सबै आन्दोलनहरूले माग्र मुद्दाहरूले कुनै न कुनै रूपमा सम्बोधन भयो. त्यहाँबाट पछिका आन्दोलनहरूले किन सम्बोधन हुन सकेन, 80को आन्दोलनले किन सम्बोधन गर्न सकेन होइन, 81-82 अनि 82-83को के अरे 81-82को आन्दोलनले किन सम्बोधन गर्न सकेन. त्यो परिमाणभन्दा त पछिल्लो चरणको आन्दोलन त अझै ठुलो थियो नि त शिक्षकहरूको होइन, अझै ठुलो थियो. तर के हो त मैले फेरि पनि भने होइन, अब त्यहाँनिर के हो त भन्दाखेरि त्यो नेतृत्वहरूमा काहीँ न काहीँ चाहिँ पलायनतावादी सोचहरू भए, मर्नको लागि हामी डरायौँ के होइन. त्यो सडकमै हामी मर्न सक्नु पर्थ्यो
0: कि ललिपपमा परे केही नेताहरूलाई चाहिँ विदेश भ्रमणदेखि लिएर अन्य अफरहरू आयो भन्ने पनि सुनिन्छ.
1: यस्तो छ क्या, त्यो चाहिँ शिक्षक कर्मचारीका लिडरसिपहरूमाथि लगाउने आरोप हो होइन. ल त्यही 81-82को आन्दोलनपछि पनि कुनै शिक्षक नेता विदेश गए पनि छैन होइन. अब कुनै शिक्षक नेता विदेश गए पनि छैन, उसको चाहिँ सबै
0: यस्तो भए यसरी बुझौँ, व्यक्तिगत प्रलोभन वा लोभ लालच भन्दा पनि त्यो आन्दोलनलाई निष्कर्ष अन्तिम बिन्दुसम्म पुर्याउने अठोट र त्यो दृढता नहुँदाखेरि
1: दृढता र शिक्षक कर्मचारीहरूप्रति चाहिँ आफ्नो समर्पणको भावना हुने रहेछ क्या होइन. मैले त्यो बुझ्छु कि मरङलाई म तयार हुनुपर्छ भन्ने हुनु पर्यो नि होइन. त्यो भएको त्यसमा कमी हो हेर्नुहोस् होइन, त्यसमा कमी हो. र अर्को भनेको चाहिँ राज्य सत्ताले जुन शिक्षक कर्मचारीलाई प्रयोग मात्रै गर्यो नि त होइन, त्यसको परिणाम त अहिले दलहरूले भोगिरहन् नि होइन. हामीलाई प्रयोग मात्रै गरिरहे तर पछिल्लो निर्वाचनले त त्यो देखायो, त्यो हामीलाई अब हामी एउटा त हाम्रो कमजोरी त आफ्नो ठाउँ छँदैछ, तर राज्य सत्ताको शिक्षाप्रति हेर्ने दृष्टिकोणमा चाहिँ सीमा र कमजोरी हो. हाम्रो आन्दोलनलाई बुझ्ने सम्बन्धमा उनीहरूको कमजोरी हो. शिक्षालाई हेर्ने एन्डमा त ल्याए, कानुनमा त ल्याए, तर त्यसलाई
0: ठिक छ. अब जाँदा जाँदै अन्त्यमा अब ती जुन हुन त त्यसपछि सरकार पनि परिवर्तन भयो, मुलुकमा राजनैतिक नेतृत्वकर्ताहरू नै परिवर्तन भए, तर शिक्षक आन्दोलनले जुन 29 दिनसम्म पछिल्लो पटक यहाँहरूले आन्दोलन गरेर जुन एउटा आन्दोलनबाट स्थगित गर्ने अथवा पछि हेर्ने वातावरण बन्यो, ती कुराहरू पूरा गर्नका लागि अहिलेको सरकारलाई अहिलेको नेतृत्वलाई यहाँहरूको यहाँ जस्ता संगठनको दबाव पहल के हुनेछ त?
1: हामी मासुमा छलफल गरिरहेछौँ होइन. अब यो सरकारले त ट्रेड युनियनलाई नै एउटा त अस्वीकार गरेछ अनि अर्को ट्रेड युनियन खारेज गर्न पनि खोजिरहेछ. यसो के हो त भन्दाखेरि प्रतिपक्ष चिन प्रति एउटा के हो त भन्दाखेरि अब त्यो विरोध स्वीकार नसक्ने अथवा चाहिँ सुझावहरूलाई स्वीकार नसक्ने अलिक अहंकार दम्बी हट होइन विगतमा केपी प्रवृत्ति जस्तै चाहिँ यहाँ अहिले देखा परिरहेछ. त्यो कारणले गर्दाखेरि हामी अब बजेटले पनि खासै शिक्षक कर्मचारीहरूलाई सम्बोधन त गरेन, उत्साहपूर्ण ढंगको सम्बोधन त भएन. र अब अन्य सवालहरूमा पनि अब हामी केही समय हेर्छौँ, विद्यालय कर्मचारी के हुन्छ, बाल विकास के हुन्छ, यो अब राहत लगायतका अस्थायी प्रकृति शिक्षक कर्मचारीको के हुन्छ, यो सबैको हल त मुख्य त विद्यालय शिक्षा एनले नै गर्ने हो होइन. तर अहिले सरकारले चाहिँ न्यायवली ल्याउन खोजिरहेछ होइन, उल्टो बाटो पनि हिँड्न खोजिरहेछ. न्यायवलीले सबै कुरो हल गर्न सक्दैन. अब त्यो कारणले गर्दाखेरि अब हामीले विद्यालय शिक्षा विधेयक ल्याउनको लागि हामीले दबाव दिन्छौँ. विद्यालय शिक्षा विधेयक ठिक छ, राज्यले हामीलाई नस्वीकारे पनि सड़क त छ हाम्रो होइन, कक्षा कोठा त छ हाम्रो होइन, अभिभावक पनि हाम्रो.
0: विद्यालय शिक्षा विधेयक पनि तपाईँहरूको आन्दोलनको मर्म र त्यति बेला भएको सहमति अनुसार आएन, अर्थपूर्ण रह्यो. त्यसलाई सम्बोधन नहुने गरेर ल्याइयो भने त त्यसको अर्थ त होइन होला।
1: त्यही भएर अब होइन यो समस्याको अब ऐनहरू कानूनहरू भने त समस्याको समाधान गर्नलाई ल्याउने हो नि त राज्यले
0: होइन,
1: अनि समस्याको समाधानै हुने भएन झन् समस्या बल्झिन थाल्यो भने त अब हामी त ठुल्ठुलो हेरेर बस्ने कुरा त भएन नि। हिजो पञ्चायतकालमा पनि आन्दोलनले के अरे ट्रेड युनियन आन्दोलनलाई त दबाएकै हो, तर पनि हिजो त नेपाल राष्ट्रिय शिक्षक संगठनले त आन्दोलन गर्न पाएकै थिए होइन, अहिले त त्यही संघ संस्थाहरू पनि विघटन गराउनेतिर राज्य जान्छ भने त यो त पञ्चायत भन्दा नि क्रूर भयो नि त होइन। अब यसले त आन्दोलन बुझेन, ट्रेड युनियन बुझेन, राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ आयल अभिसन्धि बुझेन होइन, मानवाधिकारको विषयमा बुझेन, त्यो त हामीले बुझाउने गरेर सड़कबाट जवाफ दिन्छौ नि यदि त्यस्तो प्रक्रिया अगाडि बढायो
0: भनेको। अहिले यहाँ त्यसमै पर्खर हेरेको अवस्थामै लगभग हुनुहुन्छ भनेर
1: पर्खर हेरौँको अवस्थामा
0: अब समय लगभग सिद्धियो हामीसँग, यहाँ पनि एकदमै हतारमा हुनुहुन्छ, अघि नै सकेसम्म छोटो गरौँ भनेर भनिरहनु भएको थियो। अब जाँदा जाँदै अन्त्यमा भन्नु मन लागेको कुरा चाहिँ ट्याक्कै यो चाहिँ सोधिन अथवा आएन यो छुट्यो भन्ने त्यस्तो केही छ भने एक दुई लाइनमा
1: होइन। अहिले अब राज्यले ट्रेड युनियनमाथि चाहिँ निकै हमला गरेका छ, म शिक्षक कर्मचारी साथीहरूलाई के अपिल गर्न चाहन्छु भने यति ठूलो आन्दोलन संघर्ष हुँदाहुँदै त राज्यले विगतको सरकारले नि हामीलाई स्वीकारेन, सुनेन हाम्रा माग र मुद्दाहरू, अहिलेको सरकारले झन् सुन्ने स्थिति नै छैन। त्यो भएको कारणले गर्दाखेरि हाम्रा सीमा र कमजोरीहरू छन् होइन, सीमा र कमजोरी हाम्रा प्रशस्तै छन्, त्यसलाई हामीले सच्याउने हो, रूपान्तरण गर्ने हो। नेपाल शिक्षक महासंघलाई पनि हामीले नयाँ सिराबाट अगाडि बढाउनै पर्छ। यही यथास्थितिको नेपाल शिक्षक महासंघले समस्याको समाधान गर्न सक्दैन। त्यही भएर म शिक्षक साथीहरूलाई चाहिँ ट्रेड युनियनमा आबद्ध भएर होइन, नेपाल शिक्षक महासंघलाई समृद्ध गरेर मजबूत बनाएर यसलाई रूपान्तरण गरेर मात्रै हाम्रो समस्या हल हुन्छ। अहिले पछिल्लो चरणमा चाहिँ ट्रेड युनियनप्रति नै वितृष्णा छ शिक्षक अन्त साथीहरूमा, त्यो वितृष्णा भएर ट्रेड युनियनमा आबद्ध नभएर तितर बितर भयो भने त झन् हाम्रो अधिकार अहिलेको प्राप्त उपलब्धि पनि गुम्छ। त्यही भएर आम शिक्षक अन्त साथीहरूलाई चाहिँ संगठित हुनको लागि र भित्रै अन्तर संघर्ष गर्नको लागि भित्रै चाहिँ दबाव बढाएर चाहिँ यसलाई रूपान्तरण गरेर शिक्षक के अरे हाम्रा माग र मुद्दाहरूलाई चाहिँ पूरा गर्नको लागि नयाँ ढंगले सोच्नको लागि र अहिले जुन बदलिँदो उपस्थिति छ, विश्व एउटा ग्लोबल एरा जस्तो पनि छ होइन, हामीले चाहिँ अन्तर्राष्ट्रिय जनशक्ति जो हामीले अन्तर्राष्ट्रिय श्रमसँग प्रतिस्पर्धा गर्न सक्ने, अन्तर्राष्ट्रिय जनशक्तिसँग प्रतिस्पर्धा गर्ने जनशक्ति हामीले तयार गर्न पनि छ, हामीले त्यतिकै कर्तव्यलाई पनि नभुलेर होइन, अहिले हाम्रो जवाब भनेको चाहिँ कर्तव्यबाटै कक्षा कोठाबाट नै उच्च स्तरको जनशक्ति तयार गरेर हामीले जवाब दिन सक्नुपर्छ राज्यलाई होइन समाजलाई, त्यसमा चाहिँ केन्द्रित हुनको लागि म अपील गर्न चाहन्छु।
0: समय दिनुभयो, व्यस्त समयका बावजुद पनि हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद सर, हाम्रो संस्थाको धारणा तब आम शिक्षक अनि साथीहरूको बीचमा राख्ने अवसर दिनुभएकोमा चाहिँ यो एफएम र यहाँका संचालक सरलाई म हार्दिक आभार व्यक्त गर्छु।
0: हस्, आजको संवादको निर्धारित समय सकिएको छ। आज हामीले नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी ज्यूसँग कुराकानी गर्यौं। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका हाम्रो अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि यहाँलाई छुट्टिन्छु। हस्त, नमस्ते।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9858-51960 र 9760-88-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 9805-24-2019।

0: ये दवाई खाइयो हैरान भइयो घाटीका नसरी चुट्न लागिसके खोक्दा खोक्दा होइन बुढी पायसले पनि निकै सताछ अब त हत्तीबो काठमाडौँतिरै जान्थ्यो र चेक गराउन
1: होइन बुढा किन पिर गर्नुहुन्छ मैले सुनेको धम्बोजी चोक नेपालगञ्जमा फ्यामिली आयुर्वेदिक नेपाल छ नि हो त्यहाँ त राम्रो उपचार हुन्छ नि
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक गानगोला दम निमोनिया खोकी पिनास टन्सिल सुगर प्रेसर दाज दुबी एलर्जी डन्डीफोरको उपचार सेवा
2: नसा रोग तथा स्त्री रोगमा बात हात खुट्टा कटकटी खाने झमझम गर्ने नसा च्यापिएको योनिबाट सेतो पानी बग्ने महिनावारी गडबडी तल्लो पेट दुख्ने सम्बन्धी उपचार सेवा
3: पाइल्स फिस्टुला हाइड्रोसिल पत्थरीको बिना अपरेशन औषधिद्वारा उपचार साथै सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरू आयुर्वेदिक पद्धतिद्वारा दिइन्छ
4: सम्पर्क फ्यामिली आयुर्वेद नेपाल धम्बजी चोक नेपालगञ्ज फोन नम्बर 081-536-623

0: Extreme energy drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
0: सूचना:
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: एसई सकियो अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: सबैको मन छुने
6: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-5499।

0: me a
1: extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो

0: گودام لائن سرخیت
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउन प्रोसेस छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
2: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: रेडियो भेरी एफएम

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई बित्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए, बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: मानसिक समस्याबाट बस्ने उपायहरू,
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
5: असल साथीहरूसँग मात्रै संगत गरौं,
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार
3: सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम

0: 哎呀，啊，哎呀，
1: 老呢？结婆爸不来？
2: 哎呢？今天听爸的弟弟结婆爸不来？
1: 也罗呢？姐姐爸不结婆还过来给妹子出来来？
0: 哎呀，哎呀，倒过都给我来准备不来了啥？弟弟弟弟爸个啥？结婆好了的？
2: 哎呢？让爸爷，哎你得去倒过都给我。
0: 也罗呢？爹，你说大概的把你们给他妈那二十的啥的？去倒过都给我海然不来个啥？
2: के भन्ने होला यो भाइले मार्ने चीज पनि औषधि हुन्छ र विषादी भन न विषादी
0: ए त्यसा विषादी भन्छन् र दाइ
2: हो त सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपिभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
1: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान

0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: 6.9 AI-powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: रेडियो भेरी एफएम 98.6 MHz.
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ.
3: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी अलर्ट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मतिले पारित, नवौं बैठक आउँदो असार 1 गते बस्ने, कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षमा 21 जनामा संक्रमण पुष्टि, चुनौती भने कायमी, र 19 वर्षको महिला राष्ट्रिय क्रिकेटमा आज 3 खेल हुँदै कोशी र मधेस तथा गण्डकी र लुम्बिनी भिड्दै आजै बागमती र सुदूरपश्चिम बीच पनि खेल हुने। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेशको दोस्रो कार्यकालको 8 अधिवेशनमा बसेको 8 बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको हो। सभामुख नन्दा गुरूङले कर्णाली प्रदेश नियमावली 81 को नियम 39 को उपनियम 4 बमोजिम मुख्यमन्त्री यामलाल कर्णेललाई नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिनुभएको हो। मुख्यमन्त्री कर्णेलको प्रस्तावमा विभिन्न सांसदहरूले आफ्नो धारणा राखेका छन्। प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रममाथि नेकपा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता मंगलबाज साई, पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंह, टेकराज पछाई, बिन्दुमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर हमाल, भीमप्रकाश शर्मा, खड्कबहादुर पोखरेल, लक्ष्मी सुनार, दक्षिणा साई, रणसिंह परियार, तुलसा मल्ल, जानकी सिंह, बलिमाया बुढा, इन्द्र कुमारी साई सहित 25 जना सदस्यले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। बैठकमा भाग लिने प्रदेशसभा सदस्यहरूले कर्णालीको बहुआयामिक गरीबी घटाउने, मानव सूचकांक बढ़ाउने, कृषि पर्यटनको विकास मार्फत रोजगारी सृजना गर्ने र सड़क सञ्जाल जोड्ने अनि भूई मान्छेको आवश्यकता एवं समस्यालाई सम्बोधन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। प्रदेशसभाको 9 बैठक आउँदो साल 1 गते बस्ने सभामुख गुरूङले जानकारी दिनुभएको छ। कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा एचआईभी संक्रमणको दर घट्दो क्रममा रहे पनि चुनौती भने कायमै रहेको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा 31 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 78-79 80 जनामा संक्रमण देखिएको थियो भने 79-80 57, 80-81 38 र 81-82 39 जनामा झरेको निर्देशनालयको तथ्याङ्क रहेको छ। ब्रेनरमा भएको एड्स रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा निर्देशनालयले संक्रमण दर घटे पनि चुनौती भने कायमै रहेको जनाएको छ। कर्णालीका विभिन्न एआरटी केन्द्रमा हाल 770 जना एचआईभी संक्रमित नियमित उपचारमा रहेको निर्देशनालयका एचआईभी फोकल पर्सन पद्मबहादुर केसीले जानकारी दिनुभएको छ। उन्नीस वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिले 2 खेल भइरहेको छ। कालाङसो क्रिकेट मैदानमा अहिले कोशी प्रदेश र मधेस प्रदेश बीच खेल भइरहेको छ। 123 रनको लक्ष्य पाएको मधेस प्रदेशले अहिले 7 ओभर चलिरहँदा 2 विकेट गुमाएर 43 रन जोडेको छ। यस्तै बेनर क्रिकेट मैदानमा गण्डकी र लुम्बिनी प्रदेश बीच खेल भइरहेको छ। दुवै टोली पहिलो खेलमा जीत हात पारेकाले लगातार दोस्रो खेल जित्ने योजनामा रहेका छन् भने ब्रेनर क्रिकेट मैदानमा आज दिउँसो बागमती र सुदूरपश्चिम बीच पनि खेल हुनेछ। मधेस र कोशी भने पहिलो खेलका लागि मैदान उत्रिएका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको प्रतियोगितामा 7 प्रदेशका खेलाड़ीहरूको सहभागिता रहेको छ। यसै 19 वर्ष मुनिको महिला विश्वकप नेपाली टोलीका लागि छनौटको आधारका रूपमा यो प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको विजेता टोलीले 5 लाख तथा उपविजेता टोलीले 3 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ भने सर्वोत्कृष्ट खेलाड़ीलाई 40,000 तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनै 25,000 प्रदान गरिने आयोजकले बताएका छन्। हस्तालीलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू सहित पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584792 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
5: दबाई खाइयो, हैरान भइयो, घाँटीका नसै चुक्न लागिसके, खोक्दा खोक्दा होइन बुढी, पायसले पनि निकै सताछ, अब त हत्ति भयो, काठमाडौँतिरै जान्थ्यो र चेक गराउन।
2: होइन बुढा, किन पिर गर्नुहुन्छ? मैले सुनेको धम्बोजी चोक नेपालगंजमा फ्यामिली आयुर्वेदिक नेपाल छ नि, हो त्यहाँ त राम्रो उपचार हुन्छ नि।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, गानगोला, दम, निमोनिया, खोकी, पिनास, टन्सिल, सुगर, प्रेसर, दाद, दुबी, एलर्जी, डन्डीफोरको उपचार सेवा,
6: नसा रोग तथा स्त्री रोगमा बात, हात खुट्टा कटकटी खाने, झमझम गर्ने, नसा च्यापिएको, योनिबाट सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने सम्बन्धी उपचार सेवा,
7: पायल्स, फिस्टुला, हाइड्रोसिल, पत्थरीको बिना अपरेशन औषधिद्वारा उपचार साथै सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरू आयुर्वेदिक पद्धतिद्वारा दिइन्छ।
4: सम्पर्क फ्यामिली आयुर्वेद नेपाल, धम्बजी चोक नेपालगंज, फोन नम्बर 081536623।
2: भर्ना खुल्यो,
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
9: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत द्वारा जनहितमा जारी सन्देश।
10: एसई सकियो, अब रमाइलो सुरु भयो।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
9: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
13: रेडियो भेरी FM 98.6 RX 2.7 MHz।

हजुर नमस्कार अनि हृदयदेखि नै तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रमलाई तपाईँ गाउनुहोस्को यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विलोकको साथमा तपाईँकै नजिकको साथी महेन्द्रको तर्फबाट एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउन साउन्ड गर्छ हरेक शनिबार यस्तै समयदेखि करिब करिब 12 बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकै साथ गुन्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्रो लगायतका माध्यमबाट हामी तपाईँको माझमा तपाईँकै छेउछाउमा उपस्थित हुने गर्छौं र कार्यक्रमको व्यवसायमा हामी तपाईसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको माध्यमबाट भलाकुसारी कुराकानी गर्छौं र कुराकानीकै बीचमा गीत गाउनको लागि हामी तपाईँलाई अनुरोध गर्छौं र त्यो समयमा तपाईँले नेपालभित्रका कुनै पनि गीतमा आवाज दिनुहुन्छ र गीत गाइसकेपछि हामी तपाईँका लाइभहरू त्यो गीत राख्छौं र त्यो गीतमा तपाईँले आफ्ना आफन्तजनहरूलाई सम्झना सन्देश बाँड्न सक्नुहुन्छ सम्झिन सक्नुहुन्छ यही क्रमलाई निरन्तरता दिनको निम्ति म फेरि तपाईँको छेउमा उपस्थित भइसकेको छु कार्यक्रमलाई तपाईँ गाउनुहोस्लाई हामी निरन्तरता दिँदै दिँदै विगत 21 वर्षदेखि यसरी नै तपाईँको छेउमा छौं तपाईँकै साथ सहयोगले अझै अगाडि बढ्ने रहर छ अलिकति यो मौसम परिवर्तनका कारणले होला रुगाखोकीले मलाई अलिकति छोएको छ भन्नुपर्छ अलिकति घाँटीमा समस्या छ र पनि तपाईँहरूको माया तपाईँहरूको आत्मीयताले डोर्याएर यहाँसम्म ल्याइ पुर्यायो र तपाईँ पनि टेलिफोनको बाटो भएर हामीसम्म आउनुहुनेछ हामीसँग कुराकानी गर्ने वातावरण मिल्नेछ भन्ने आशा विश्वास मैले मनमा लिएको छु मौसम चाहिँ निकै गर्मी छ गर्मीको यो मौसम यो परिवेशमा आज वीरेन्द्रनगरमा चाहिँ बादल पनि देखिएको हुनाले बादलको कारणले आज पानी पर्छ कि भन्ने आशा छ पानी पर्दा केही शीतलता चाहिँ हामीले महसुस गर्न पाउँछौ नत्र वीरेन्द्रनगरमा पनि गर्मी छ तपाईँतिर कस्तो छ तपाईँ आएपछि थाहा हुनेछ यहाँनिर एउटा मिठो गीत राखेर रा हामी तपाईँलाई स्वागत गर्दैछौ तपाईँ हामीसम्म आउने प्रयास गर्नुहोस् 83.5/22/445 क्लानबाट पुरूष साथी 83.5/23/445 क्लानबाट महिला साथी

0: हजुर, यो मिठो गीत तपाईँको आवाजमा हामीले राख्यौं, तपाईँलाई स्वागत गर्यौं र हामी कार्यक्रमलाई तपाईँ गाउनुहोसको बसाईमा तपाईँसँग कुराकानी भलाकुसारी गर्ने रहरलाई मनमा साँच्दै गर्दा कोही साथी लाइनमा आइपुग्नु भएको छ। कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है त। हेलो
1: हेलो हेलो
2: हेलो नमस्ते सर।
1: हजुर कहाँबाट को बोल्नु भयो?
2: हेलो
1: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर टिकापुरबाट सीताराम चौधरी।
0: सीताराम चौधरी के छ तपाईँको खबर सुनाउनुहोस् त सीतारामजी।
2: बस एकदम ठिक छ सर।
0: टिकापुरतिर गर्मी छ, आज पानी पर्ला जस्तो छ कि के छ?
2: नै सर आज त पर्छ पर्दैन, अहिले घाम लागेछ।
0: अहिले घाम लागिरहेको छ, गर्मी छ, त्यो बाहेक अरू सबै कुराहरू राम्रो छ, चल्दैछ होइन?
2: हजुर हजुर।
0: अनि अब त्यतातिर सबैलाई ठिकठाक छ, गाउँ घरतिर पनि सबलाई ठिक छ होइन? अनि तपाईँको व्यापार व्यवसाय पनि राम्रै चलिरहन्छ, चलिराख्छ, तपाईँ त्यत्तिकै राम्रो मान्छे हुनुहुन्छ होइन? मन पराएपछि त राम्रो भइहाल्यो नि सीतारामजी होइन? तपाईँलाई धेरै धन्यवाद छ हामीसम्म आउनुहुन्छ, फेरि आउनुभयो। अब तपाईँको आवाजमा गीत सुन्छौँ है सीतारामजी।
2: म अब पहिला खोप एउटा गाना चक्र बमको त्यो गर्गिलो पहरिया जाडके झोलमा यही गाना सुनाइदिन्छु।
0: हजुर
2: हजुर। तू तो पहरी बिगर गैलो जाडक झोरेमा थारु गाउँमा दारू मिल्छ मगर तोलमा जार मगर तोलमा जार। लिनु धेरै त आउँदैन,
0: धेरै आउँदैन तर मन पर्छ यो गीत होइन?
2: धेरै चलेको गाना हो यो पहिला।
0: एकदम एकदम हामीसम्म आउनुभयो, निकै मिठो गीत तपाईँले थोरै भए पनि सुनाइदिनु भयो, तपाईँलाई धेरै धन्यवाद छ सीतारामजी। हामी एकछिनपछि गीत राख्ने तयारीमा छौँ, कसलाई सम्झिनुहुन्छ?
2: अब सम्झना त अब रेडियो सुन्न लाग्नुभयो होला आज सबै साथीहरूलाई भनौँ। अब सुशीला लालसरी हिरा सीता सलामी अनि ठग धनु हुनुहुन्छ, प्रेम सर सुर्खेत हुनुहुन्छ, त्यसपछि इन्द्रपुरा छेत्री कोहलपुर अनि हाम्रो मोरल चौधरी हुनुहुन्छ, महेन्द्रनगरको कञ्चनपुर भावना चौधरी उहाँलाई पनि सम्झिँदैछु। धेरै गानामा डान्स गर्नुभएछ अनि तू तो पहाड़ी बिगर गैलो जारक झोरमा मगर तोलमा दारू मिल्छ थारू गाउँमा जा भन्दै बिदा हुन्छु। नमस्ते।
0: हुन्छ, फेरि आउनुहोला, आजलाई छुट्टिन्छौ। नमस्कार।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने बित्तार भइसकेको छ।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
0: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो।
1: लकी पिराग फोन नम्बर 9820293948 9820293948।
2: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
3: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारी द्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली विरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0883521599 र मोबाइल नम्बर 9848391117।
4: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0883522553 र मोबाइल नम्बर 9858564555।

सबैको मन छुने रेडियो भेरी एफएम एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रम ल तपाई गाउनुस्को व्यवसायमा छौं। हामी तपाईसँग नै कुराकानी गर्दै अगाडि बढ़िरहेका छौं। रुगा खोकीको कारणले अलिकति मेरो आवाज चाहिँ बसेको छ, घाँटीमा केही समस्या सिर्जना भएको छ, पनि म यो यात्रालाई अगाडि बढ़ाउने कोशिश गरिरहेको छु। र तपाईँ हामीसम्म आउन सक्नुहुन्छ 08352 4545 लाइनबाट पुरूष साथी, 08352 4545 लाइनबाट महिला साथी। हामी तपाईँहरूलाई पर्खिबसेका छौं, तपाईँसँग कुराकानी गरौं, तपाईँहरूको आवाजमा गीत सुनौ सुनाऊ भन्ने मनसाय पनि हामी व्यक्त गरिरहेकै छौं। र गर्मी मौसमको यो समयमा आफूलाई ख्याल गर्दै तपाईँ आफ्नो कामकाजलाई आफ्नो दैनिकीलाई अगाडि बढ़ाउँदै हुनुहुन्छ होला भन्ने आशा विश्वास पनि मनमा छ। र तपाईँ आफ्नो कर्मलाई अगाडि बढ़ाउनुहोस्, सधैँ सकारात्मक मनोभावले, सकारात्मक विचारले, सकारात्मक मनोदशाका साथ अगाडि बढ़नुपर्छ र त्यो कोशिशमा पनि तपाईँ हुनुहुन्छ होला भन्ने पनि मलाई लाग्छ। र हामी कार्यक्रम लतपाई गाउन्सको बसाईमा तपाईसँग कुराकानी गर्ने रहरलाई मनमा साँचेका छौं। साथीहरू लाइनमा आउने प्रयासमा पनि हुनुहुन्छ, कोही साथी आएर बीचमै छुट्नु भएको संकेत मलाई प्राप्त भएको छ। टेलिफोनकै कारणले हो या के हो, बेला बेलामा यस्तो खालको समस्या हामीले भोगिरहेका छौं र पनि हामी अगाडि बढ़ने क्रममा छौं। साथीहरू हामीसम्म आउने प्रयास गर्दै हुनुहुन्छ। यहाँनिर अर्को एउटा गीत सुन्छौं होला, हामी एउटा गीत राख्ने तर्खर गर्छौं यहाँनिर र यो मिठो गीत तपाईँको माझमा राख्छौं, तपाईँ हामीसम्म आउने प्रयास गर्दै गर्नुहोस्।

पल्नु होइन ओल्नु डाँडै फुर्की सल्नु निकै मिठो गीत तपाईँको माझमा हामीले प्रस्तुत गर्यौं विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वर्ण सजिएको यो मिठो गीत तपाईँको माझमा राख्दै गर्दा कोही साथी लाइनमा आइपुग्नु भएको छ। कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है त। हेलो,

0: हेलो
1: हजुर दादा नमस्कार
0: नमस्कार हजुर आवाज सुन्न अलिक गाह्रो पर्यो कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म चाहिँ गुदरिया बर्देबाट ज्ञानु सोना बोलेको
0: ज्ञानु सोना के छ तपाईँको खबर सुनाउनुहोस् त ज्ञानुजी
1: ठिकै छ तपाईँ लगायत रेडियो भेरिएसनको सुनाउनुहोस् के कस्तो छ
0: हाम्रो पनि सब ठिकठाक छ राम्रो छ चल्दैछ भन्नुपर्छ ज्ञानुजी गुलेरियातिर कतिको गर्मी छ के भइरहेछ हिजो आज कसरी
1: गर्मी चाहिँ एकदमै छ भन्नु पर्थ्यो हिजो र बिहान आज बिहान त सिमसिम वर्षा पानी परिरहेको छ यतातिर
0: त्यसले
1: अहिले चाहिँ घाम लागेको छ निकै चर्को घाम लागेको छ यतातिर भन्नुपर्छ मौसमको कुराकानी गर्नु पर्दा
0: गर्मी पनि छ होइन घाम पनि लाग्दैछ अब खेतीपाती गर्ने समय पनि सुरु हुन्छ होला होइन
1: हजुर
0: अनि अरू सब ठिकठाक छ ज्ञानुजी खबर
1: हजुर ठिक छ
0: भन्नुपर्छ हामीलाई सम्झिनु भयो निकै खुसी लाग्यो अब तपाईँको आवाजमा एउटा गीत सुन्छौँ है हामी
1: एउटा सानो गीत प्रयास गर्छु त्यो रामचन्द्र काप्ते दाईले गाउनुभएको गीत फुल राम्रो छ मेली फल राम्रो स्याउ फुल राम्रो छ मेली फल राम्रो स्याउ फुल झै राम्रो फल झै मिठो जो बन मलाई ल्याऊ आहा झिम्काइदेऊ आहा झिम्काइदेऊ परेली हाय मेरी तिते करेली आहा झिम्काइदेऊ झिम्काइदेऊ झिम्काइदेऊ आहा झिम्काइदेऊ परेली हाय मेरी तिते करेली बाटैमा भेट भयो रहेछौ काले काले बाटैमा भेट भयो रहेछौ काले काले लुकी चुरी माया लाउन गाली गर्छ बाले आहा सलाम छ आहा सलाम छ हजुर
0: धेरै धन्यवाद छ ज्ञानुजी तपाईँलाई यो मिठो गीतको लागि रामचन्द्र काफले र जुनु रिजालले गाउनु भएको निकै चर्चित गीतमा तपाईँले आवाज दिनुभएको छ हामी एकछिनपछि गीत राख्ने तयारीमा छौँ कसलाई सम्झिँदै हुनुहुन्छ
1: सर्वप्रथम त तपाईँलाई र टेक्निसियनमा बस्नुभएको दिदीलाई र मेरो गेरुवा दुई राजीपुरतिर बस्ने मेरो फ्यामिलीहरूलाई र यहाँ रहनुभएको रामकुमार चौधरी दाई अनि श्यामकुमारी दिदी अनि सुशीला भाउजू र राधेश्याम दाई भनेर चिने नचिने मलाई ज्ञान भनेर चिने नचिने सम्पूर्णलाई भन्दै छुट्टिन्छु दिदी हस् दाई दाई हस् नमस्कार
0: हुन्छ फेरि आउनुहोला छुट्टिन्छौँ नमस्कार

0: ओ रामु दाई कता हिँड्नु भयो?
1: ओहो रामु दाई कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हुने।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

हजुर, वाटरली पुग्दैन है, एक्स्ट्रिमली चाहिन्छ। एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ आउनुहोस्को बसाईमा हामी छौं। तपाईसँग नै कुराकानी गर्दै अगाडि बढ्ने क्रमलाई हामी जोड्दै जोड्दै अगाडि बढ्दै गर्दाखेरि हामी तपाईसँग कुराकानी गर्न निकै कोसिस गरिरहेका छौं। केही साथीहरूसँग कुराकानी भयो, उहाँहरूसँग पनि निकै मुस्किलले कुराकानी भइरहेछ। टेलिफोनमा आज निकै समस्या सिर्जना भयो र पनि हामी कोसिस चाहिँ जारी राख्यौं, राख्दै थियौं र तपाईसँग कुराकानी गर्ने आजको रहरमा टेलिफोनले केही समस्या सिर्जना गर्यो, अवरोध सिर्जना गर्यो भन्नु पर्यो र पनि हामी तपाईँलाई पर्खिने क्रममा छौं। बिस्तारै बिस्तारै हामी कार्यक्रमको अन्त अन्ततिर पनि प्रवेश गर्दैछौ। त्यसैले सम्भव भएसम्म एकजना साथीसँग हामी कुराकानी गर्ने रहरलाई मनमा बोकिरहेकै छौं र यो मौसम यो परिवेशमा हामी तपाईँसँग जोडिने क्रमलाई हामी अगाडि बढ़ाउँदै गर्दाखेरि सम्भवत आजको श्रृंखलाबाट एउटा मिठो गीत तपाईँको माझमा राख्दै विदा भएर जानुपर्छ होला, त्यो कोशिशमा प्रयत्नमा म छु। र आजको श्रृंखलामा सीताराम चौधरी टिकापुर कैलालीबाट आउनुभएको थियो, त्यसपछि ज्ञान सोना आउनुभयो गुलरिया बर्दियाबाट। दुईजना साथीसँग मात्रै कुराकानी हुन पायो, थुप्रै साथीहरू लाइनमा आउनुभएको थियो तर उहाँलाई हामीले अनेर गर्न सकेनौ, भित्रसम्म ल्याउन सकेनौ। कोशिश चाहिँ हामीले गरेका थियौं, टेलिफोनको कारणले केही असम्भव जस्तो हुन पुग्यो। हामी कोशिश गर्दा गर्दै अन्तिममा आइपुग्यौं। साथीहरूलाई धेरै धन्यवाद छ, प्रयास गर्नुभयो, तपाईँसँग कुराकानी हुन पाएन। आगामी श्रृंखलामा जसरी पनि कुरा हुन्छ होला भन्ने आशा पनि मनमा लियो र त्यो आशा विश्वासले काम गर्छ र तपाईँ हाम्रो आत्मीयताले फेरि जोडिन पाउनेछौ। अनि यतिन्जेलसम्म देश र विदेशमा रहेर हामीलाई साथ दिनुभयो, सुनेर साथ दिनुभयो, तपाईँप्रति म आभार व्यक्त गर्छु। अनि प्रविधिबाट सघाउनु हुने वीरेन्द्रनगरका पूर्ण स्टेशनका विनोदलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस्, तपाईँको जय होस् सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँको नजिकको साथी महेन्द्र चन्द जोशी दुई हात र भन्छु नमस्ते, फेरि भेटौंला, शुभ साता।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने, नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन विभिन्न विषयगत 9 सत्र सञ्चालन गरिने, भारतको ककरू जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा, र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै, साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज भारत र बंगलादेश खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ। छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा समिति गठन गरेको थियो। कोरला नाकाबाट पैठारी गरिएका विद्युतीय गाड़ीको अनुसन्धानका लागि साक्य नेतृत्वको 3 सदस्यीय टोली हिजो बेनी जोमसोम सड़क मार्ग हुँदै मुस्ताङको जोमसोम पुगे थियो। आज कोरला नाका पुग्ने भन्सार कार्यालय प्रमुख मुस्ताङका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। छानबिन टोलीले मुस्ताङ पुग्नु अघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाड़ीको अनुगमन गरेको थियो। चीनबाट नेपाल भित्रिएका ती गाड़ीको आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान थालेको हो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका 775 विद्युतीय गाड़ीलाई नियन्त्रणमा लिएको थियो। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन शुरू हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाईको आयोजनामा 2 राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषय गत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिएको बताउनुभयो। विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ। सम्मेलनमा वक्ता, विषय विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी झण्डै 250 जनाको सहभागिता रहनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको तारकेश्वरका कुमार थापा पक्राउ, काभ्रे धुलीखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माण लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
10: कोर्सका विशेषताहरू 3 कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने, नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको ताराकेश्वर नगरपालिका छ लोलाङ पैयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान 42 वर्षीय थापाबीच घरायसी विवादको क्रममा झगड़ा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा गैराती त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। उनलाई प्रहरी वीर बालाजुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा बडी बिल्डर एवं सामाजिक सञ्जालमा नेपाली ब्रोका नामले परिचित छन्। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले क्षति पुर्याएको काभ्रेको धुलीखेलमा संचालित वृहत खानेपानी आयोजना पुननिर्माण गरिएको छ। धुलीखेल खानेपानी आयोजनाको 60% र जर्मन सहयोग निकाय जीआईजेडको 40% आर्थिक सहयोगमा पुननिर्माण सम्पन्न भएको नगरका कार्यवाहक मेयर निराजन जंगमले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले मुहान क्षेत्र खारखोलामा 150 मिटर मुख्य पाइप लाइन समेत बगाएको थियो। त्यतिबेला धुलीखेलमा 3 महिना खानेपानी अवरूद्ध भएको थियो। यो आयोजना 3,51,00,000 रूपियाँ लागतमा पुननिर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुले जानकारी दिनुभयो। बाढ़ीले आयोजनामा क्षति पुग्दा वड़ा नम्बर 3, 4, 5, 6 र 8का 3,600 परिवार खानेपानीको सुविधाबाट वञ्चित हुँदै आएका थिए। अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ। दिल्लीको जन्तर मन्तरमा केही बेर अघिदेखि प्रदर्शन शुरू भएको छ। यो प्रदर्शन शान्तिपूर्ण हुने तथा भीड़भाड़ नगर्न समर्थकहरूलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्कीले आग्रह गर्नुभएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। पार्टीका संस्थापक अभिजीत अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नु भएको हो। अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययन गर्दै आएका 30 वर्षीय दिप्कीले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ। उहाँ यसअघि राजनैतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले झण्डै 1 महिना अघि व्यंग्यात्मक रूपमा कक्रोच जनता पार्टी सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवाहरूलाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टी छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ। दिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाञ्चुक पनि आजको प्रदर्शनमा सहभागी हुनुहुन्छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङले खेलिरहेका छन्। नेपालले टस जितेर पहिला बलिङ रोजेको छ। हङकङले ब्याटिङ थालेको छ। हङकङले ताजा अवस्थामा 6 ओभर 2 बलको खेल सकिँदा 1 विकेट गुमाएर 19 रन बनाएको छ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा यसअघि नै पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो भने हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। र साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज घरेलु टोली भारत र बंगलादेश खेल्दैछन्। खेल गोवाको पण्डित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार बेलुका 7:45 बजे शुरू हुनेछ। बुधबार भएको पहिलो सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले तथा दोस्रो सेमी फाइनलमा भारतले भूटानलाई 1 गोलले हराउँदै फाइनलमा पुगेका हुन्। यसअघि बंगलादेशले सन् 2022 र 2024मा नेपाललाई हराउँदै लगातार 2 पटक उपाधि जितेको थियो। गोवामा भएको प्रतियोगितामा भारत सहित नेपाल बंगलादेश भूटान श्रीलंका र मालदिव्स सहभागी थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने। राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने। नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन, विभिन्न विषयगत 9 सत्र सञ्चालन गरिने। भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा। र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज भारत र बंगलादेश खेल्दै।
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
4: एसई सक्यो, अब रमाइलो शुरू भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-481-44-935, 98-582-399, 98-580-40-792 र 98-448-61-175। सिप सिकौं, आत्मनिर्भर बनौं, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
8: कति दबाई खाइयो, हैरान भइयो, घाँटीका नसै चुक्न लागिसके खोक्दा खोक्दा होइन बुढी पायसले पनि निकै सताछ अब त हत्ति भयो काठमाडौँतिरै जान्थ्यो र चेक गराउन
3: होइन बुढा किन पिर गर्नुहुन्छ मैले सुनेको धम्बोजी चोक नेपालगंजमा फ्यामिली आयुर्वेदिक नेपाल छ नि हो त्यहाँ त राम्रो उपचार हुन्छ नि
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक गानगोला दम निमोनिया खोकी पिनास टन्सिल सुगर प्रेसर दाद दुबी एलर्जी डन्डीफोरको उपचार सेवा
9: नसा रोग तथा स्त्री रोगमा बात हात खुट्टा कटकटी खाने झमझम गर्ने नसा च्यापिएको योनिबाट सेतो पानी बग्ने महिनावारी गडबडी तल्लो पेट दुख्ने सम्बन्धी उपचार सेवा
10: पाइल्स फिस्टुला हाइड्रोसिल पथरीको बिना अपरेशन औषधिद्वारा उपचार साथै सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरू आयुर्वेदिक पद्धतिद्वारा दिइन्छ
11: सम्पर्क फ्यामिली आयुर्वेद नेपाल धम्बजी चोक नेपालगंज फोन नम्बर 081536623
3: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566
12: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ नेपाल निर्माण व्यवसाय एकता समाज वीरेन्द्र नगर सुर्खेत
3: सूचना
13: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागू पदार्थ सेवन गर्ने मन आत्तिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोचा प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
13: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-3917
14: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासी रहौ
15: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
16: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

Sudan.

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पत्ती। मोबाइल नम्बर 98-480-44-631।
4: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: जानकारी गराउँदछौ।
1: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
1: लुगा लगाऊ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगे पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोला दाई, के गुनगुनाइरहेको?
1: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्दो छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस्, श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: अया लौ न, के भो बाबुलाई?
3: होइन, किन आतिनु भएको छ दिदी? के भो बाबुलाई?
2: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
4: अया टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाई?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
4: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
4: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
2: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
5: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586564555।
3: रेडियो भेरी एफएम
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0383520045।
1: सूचना। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
6: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
6: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0383521179, मोबाइल नम्बर 98584549 र 97679044443।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्ला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, सँगै गर्ने गर्ने एकदम भइसकेको छ।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने,
9: तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
11: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
9: लकी पिराग फोन नम्बर 9820293948 9820293948।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: डाभिरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
4: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339, 98551560 र 98481546499।
5: सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सर
2: सिटी बिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
2: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
2: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: HA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 0185537546, 0185538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 MHz।

0: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 9814584031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Media.
1: Extreme energy drink.
2: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: आस्नु बनायो क्यारु र कसोरु भएको छ मेरा दिनेश यी बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
0: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाथखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98489 5076

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्न बारम्बार।
1: अब सुन्नुहोस्, श्री स्टील्स रेडियो कथा, तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. हामी गर्ने गर्दा मलाई बित्ता भइसक्यो.
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
1: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
3: लौ न, के भयो बाबुलाई?
1: होइन, किन आतिनु भएको छ दिदी? के भयो बाबुलाई?
3: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
4: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिगिरी भएको छ, के भयो होला दाई?
1: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
4: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ.
1: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी.
4: ए, त्यसलाई विषादी भन्छन् र दाई?
1: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला. यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ. त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ.
3: विषादी विष हुन्, औषधि होइनन्. यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ. आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान.

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 2 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी.
3: दवाई खाइयो हैरान भइयो. घाँटीका नसै चुक्न लागिसके. खोक्दा खोक्दा होइन बुढी, पायसले पनि निकै सताछ. अब त हत्ती भयो, काठमाडौँतिरै जान्थ्यो र चेक गराउन.
4: होइन बुढा, किन पिर गर्नुहुन्छ? मैले सुनेको धम्बोजी चोक नेपालगंजमा फ्यामिली आयुर्वेदिक नेपाल छ नि, हो त्यहाँ त राम्रो उपचार हुन्छ नि.
5: हाम्रा सेवाहरू:
6: ग्यास्ट्रिक, गानगोला, दम, निमोनिया, खोकी, पिनास, टन्सिल, सुगर, प्रेसर, दाद, दुबी, एलर्जी, डन्डीफोरको उपचार सेवा.
5: नशा रोग तथा स्त्री रोगमा बात, हात खुट्टा कटकटी खाने, झमझम गर्ने, नशा च्यापिएको, योनिबाट सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने सम्बन्धी उपचार सेवा.
6: पाइल्स, फिस्टुला, हाइड्रोसिल, पथरीको बिना अपरेशन औषधिद्वारा उपचार साथै सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरू आयुर्वेदिक पद्धतिद्वारा दिइन्छ.
7: सम्पर्क फ्यामिली आयुर्वेद नेपाल, धम्बोजी चोक नेपालगंज. फोन नम्बर 081536623.
8: सूचना:
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ. उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
8: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860.
9: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ. साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है.
8: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विधेयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत.
10: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
11: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
10: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
11: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत.
12: एसई सकियो, अब रमाइलो सुरु भयो.
13: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
12: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
13: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
12: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
14: नेपाल टेलिकम, राष्ट्रको संचार.
15: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Charakya Pathshala, empowering minds, inspiring futures.
4: ओहो रामुदाई, कता हिड्नु भयो?
9: कता हिड्नु? धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
4: कुन धान लगाउने विचार गर्नु भएर?
9: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
4: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
9: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
9: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
16: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
0: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टीज रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी. मोबाइल नम्बर 9840044631.
4: रेडियो भेरी एफएम. रेडियो भेरी एफएम.
2: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज.

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषता हरुले, तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन केही गर्ने गर्ने
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
1: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो त्यही गएर सूर्जन रोकायलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत अङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत अङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
4: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-7719 र 98584-51715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98484-44631।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
0: खुशीको खबर:
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू: आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
7: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। पहिले मुख्य खबर: सत्तारूढ़ दल राष्ट्रपाले आज 37 जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बाल बालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका दिइएका 54 जना व्यक्तिको पहिचान। कैलालीमा अन्तर व्यवस्थापिका संसद चल्दै, कानून निर्माणमा 3 तहका सरकार बीच सहकार्य हुनुपर्नेमा सभामुख अरियालको जोड। नाइजरको सहारामा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर: राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन गर्दैछ। कोशी प्रदेशका 9, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। भोलि 29 जिल्लामा महाधिवेशन हुनेछ। 12 जिल्ला अधिवेशन भने आउँदो मंगलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 70 मध्ये 66 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। यही जेठ 26 गतेदेखि 7 प्रदेशको महाधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको चार वर्षमा यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनुभयो। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाई छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरेको स्पष्ट पार्नुभयो। नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र त्यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरेको छ। जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका निभाए देखिएका 54 व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल बालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। सभामुख दुलप्रसाद अरियालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मंचले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको सम्बन्ध नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलिसम्म चल्दैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। दार्चुलाको अति हिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड़िया खोलासम्म सड़क पिएको हो। सड़कको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीय बासिन्दामा अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठोकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सड़क काफलधारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाड़ी सञ्चालन गर्ने लक्ष्य छ। पारीबगर मकरी गार्ड सड़क 2 वर्षभित्र कालोपत्र गर्न ठेक्का लागिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको निजता कार्यक्रममा अपि हिमाल लगायत अरू बाँकी पालिकालाई सड़क सञ्जालमा जोड़ने योजनालाई प्राथमिकतामा राखेको छ। विदेशको खबर, नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। यी पर्व मनाएर मालीबाट फर्कँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका आसाममाका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रु कैयौं दिन रोकिए। ट्रक मरमत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जनाभन्दा धेरै यात्रु थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटर भन्दा बढ़ी पैदल हिँडिएपछि पानी भेटेका थिए। पानी पिएर आसाममा पुगिएपछि प्रशासनलाई जानकारी गराएपछि उद्धार टोली पुगेको थियो। उद्धार टोली घटना स्थल पुग्दा ट्रक मुनि र वरिपरि गरी 49 वटा शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बाँचेकाहरूलाई लिएर फर्कदा टोलीले 60 जनाभन्दा बढ़ी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिएर 3 दिनदेखि रोकिएको भेटायो। उनीहरूलाई पनि टोलीले पानी दिएर उद्धार गरेको छ। अब खेल खबर, एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलमा फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानले 51 रनले हराएको थियो। हङकङले पनि कतारले 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिएका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सत्तारूढ़ दल राष्ट्रपतिले आज 37 वटा जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बाल बालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष। उत्तेजक भूमिकामा देखिएका 54 जना व्यक्तिको पहिचान। कैलालीमा अन्तर्व्यवस्थापिका सम्मेलन चल्दै कानून निर्माणमा 3 तहका सरकारबीच सहकार्य हुनु परेमा सभामुख अरियालको जोड़। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।
13: भर्ना खुल्यो
14: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
15: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
16: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
17: लोक सेवा आयोगका किताबहरू
16: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस् गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ
18: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्धपथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137
19: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
20: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
19: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
21: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-44-935 98-582-399 98-584-40-792 र 98-448-61-175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट

0: अवगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145480131।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सुनौलो अवसर
2: सिटीबीटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
2: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, SA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
2: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: SA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480910037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
3: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5149 र 97-679-44।

0: मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9855546455।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
3: रेडियो रेडियो
1: भेरी एफएम 98.6 2.7
4: मेगाहर्ज। टाइम चेक अहिले ठीक 4 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा मात्रै संक्रमण पुष्टि, दार्चुलाको अपि हिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़ियो र एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा घट्दो क्रममा भएको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म 31 जनामा एचआईभी संक्रमण पुष्टि भएको हो। आर्थिक वर्ष 2078-79 80 जनामा संक्रमण देखिएको थियो भने आर्थिक वर्ष 2079-80 57, 2080-81 38 र 2081-82 39 जनामा झरेको निर्देशनालयले जनाएको छ। वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय एड्स तथा रोग नियन्त्रण सम्बन्धी कार्यक्रममा निर्देशनालयले संक्रमण दर घटे पनि चुनौती भने कायमै रहेको जनाएको छ। कर्णालीका विभिन्न एआरटी केन्द्रमा हाल 770 जना एचआईभी संक्रमित नियमित उपचारमा रहेको निर्देशनालयका एचआईभी फोकल पर्सन पदम बहादुर केसीले बताउनु भएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड़ा खोलासम्म सड़क पुगेको हो। सड़कको अभावमा यातायात र दैनिक उपभोगमा सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीय अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सड़क काफलधारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्षमा पालिकाको मुकाम नौपाटासम्म गाड़ी सञ्चालन गर्ने लक्ष्य छ। परियोगर मकरीगाड सड़क 2 वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता समेत गरिएको छ। कालीकोटको राजकोट नगरपालिकाको अध्यावधिक बेरुजू रकम 24,19,06,000 रूपियाँ पुगेको छ। महालेखाको लेखा परीक्षण प्रतिवेदनले नगरपालिकाको वित्तीय व्यवस्थापन सुधार आवश्यक रहेको औल्याएको हो। प्रतिवेदन अनुसार नगरपालिकाको आय व्ययतर्फ 1,18,32,00,000 रूपियाँको लेखा परीक्षण गर्दा 2,73,00,000 रूपियाँ बेरुजू देखिएको हो। बेरुजू मध्ये 83,00,000 रूपियाँ असूल गर्नुपर्ने, 1,38,07,000 प्रमाण कागजात पेश गर्नुपर्ने तथा 52,82,000 रूपियाँ नियमित गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गरिएको छ। र एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन मात्रै बनाएको थियो। समूह डीमा रहेका नेपाल

0: हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेट र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यति जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार। सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
0: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचाहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: खुसीको खबर,
0: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
3: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
3: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mania.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्न बाँच्नु बनायो क्यारो र कसहरू भएको छ मेरा दिनेशे यी बाइजना भया
3: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145484031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
3: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्ख पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज बाँके, सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: अब सुन्नुहोस् श्री स्टिभ रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले राख्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपरान्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117।
5: रेडियो भेरी एफएम

0: मा बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशे यी बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98484956576
5: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ
6: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98483339 98581560 र 98481569
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
9: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
9: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98584079 र 98581715
10: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
11: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड़ तराई जोड़सँग सबैलाई बेलुकी 5 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित प्रदेश सभाको नवौं बैठक आगामी असार 1 गते बस्ने। कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा संक्रमण पुष्टि र एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको बसेको बैठकमा बाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। सभामुख नन्दा गुरूङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 उपनियम 4 बमोजिम मुख्यमन्त्री यमलाल कणेललाई नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने सभा समक्ष प्रस्ताव पेश गर्नु समय दिनुभएको थियो। मुख्यमन्त्री कणेलले सभा समक्ष यो प्रस्ताव पेश गरेसँगै सभामुखले गुरूङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो। बैठकमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगल बहादुर साई, पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंह, टेकराज पछाई, बिन्दमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर अमाल, भीमप्रकाश शर्मा, खड्कबहादुर पोखरेल, लक्ष्मी सुनार, दक्षिणा साई, रणसिंह परियार, तुलसा मल्ल, जानकी सिंह, बलिमाया बुढा, इन्द्रा कुमारी साई लगायतका 25 प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि आफ्ना भनाई राख्नु भएको थियो। कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा केही घट्ने क्रममा देखिएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म 31 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 78-79 जनामा संक्रमण देखिएको थियो भने आर्थिक वर्ष 79-80 भने 57-81 38 र 81-82 39 जनामा झरेको निर्देशनालयले जनाएको छ। वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय एड्स तथा रोग नियन्त्रण सम्बन्धी कार्यक्रममा निर्देशनालयले संक्रमण दर घटे पनि चुनौती भने कायम रहेको जनाएको छ। कर्णालीका विभिन्न एआरटी केन्द्रमा हाल 770 जना एचआईभी संक्रमित नियमित रूपमा उपचारमा रहेको फोकल पर्सन पदम बहादुर केसीले बताउनुभयो। एसएससी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भएको। त्यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेको नेपाल हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँग हङकङ समूह विजेता र नेपाल समूह उपविजेता बनेको छ। हवस् त, बेलुकी 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत बिदा हुन्छु। नमस्कार। भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
2: अय्या, लौ न, के भो बाबुलाई, होइन, किन आँटिनु भएको दिदी? के भयो बाबुलाई?
3: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
4: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाई?
2: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
4: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
2: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
4: ए, त्यसलाई विषादी भन्छन् र दाई?
2: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल, निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
3: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कपुरकोट गाउँपालिका, सल्यान।

0: Extreme energy drink.
1: के तपाईँ SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: रेडियो भेरी एफएम
4: कति तम्रा देश गया हुन्थे, कति परदेश होलान्, कोही पढ्न, कोही कमाउन, कोही केही अन्न घर छोड्या होलान्, कोही रविबार नपाइकन तम्रो रविबार उतै त रहन कहिले, त्यसो भए पख तम्रा रविबार ल्याउने र लैजाने देउडाको कार्यक्रम रविबार
5: सुन्न नभुले है क्या।
4: हप्ता दुई दिन फुकबारा र छन्चरबारा भावल्टी 5-15 बाटी 6-9 बजन्तीसम्म।

त खियारौँ यो ठाडी भाका सुन्यौ त मिलिदेऊ क्या अब हलती बसेको बेला छुट्टीमा कहाँ हकिन हुचिन छ त खियारौँ माया लाग्दो सबैको झल्को आउनु यसै छ तमी हामी सबै गर्नु निकै हौ सधैँभरि राम्रै हौ सुनिकन बसिया छ नेपाली माताको आवाज रेडियो मार्ती पनि 96.5 MHz झाउँलाई हिमाल पार तराईका साथ गुन्जने सबैको मन सुने रेडियो भेरी पनि हुने बसेका छौ माया आद्दा छौ सम्झना छौ यहाँभन्दा ठुलो कुरो क्या थियो हाम्रा लागि तम्रा लागि थियो क्या सबैको सम्झनु पर्दछ सबैले राम्रै हेर्नु पर्दछ भन्ने हो सबै सुखी हो सबै राम्रै हो सबैका गाँठ आउन निकै हरिकन बस सबैले माया हरिकन बस सबैले सम्झिकन बस तमी सम्झने हामी सम्झने सबै सम्झना छौँ सबै निको अद्दा छौँ खुसी लाग्दछ मन बुझ्छ छ तम्रो मन पनि बुझ्छ हाम्रो मन पनि बुझ्छ मायाहरू हाँसो खेल्नु रमाइलोहरू भन्दछौँ दुःख कहिले दिनु हुँदैन दुःख अब अरूको दिएपछि आफू पनि दुःख पाइँदछ आफूकन पनि दुःख फर्कन्दा छन् तिमीले कुरा बुझ्दछौ कुरा बुझे मान्छे हात मैथ भन्नु हुँदैन मैथ केही हेर्नु हुँदैन थियो क्या सबैकन निको हो सधैँभरि राम्रै हो भनिकन भनेका छौँ हामीले माया छ जुवान हो तिम्रो माया हामीथी छ हाम्रो माया तमिथी छ सधैँ यसरी खुसी भइकन बसौँ हामी सबै मिलौँ एकवटाले मिलिकन केही हुँदैन एकवटा लागिकन केही हुँदैन सबै लाग्नुपर्दछ 0995904 टेलिफोन बाटाउन तिमीहरू आएपछि कुराकानी गरौँला हामीले भनेका छौँ कहाँबाट को मान्छे आइकन बसेका छैनन् अरे आउना छन् अरे आओ तिमी जै ठोलबाट आउने आओ 0995904 टेलिफोन बाटाउन आऊ भने कुराकानी गरौँला सबैसँग माया पिरतिर आउँला अब यसै छ भएको कुरा सबैकन दिनु छ सबैकन सम्झनु छ नभएको कुरा न हामी दिने न तमी दिने न कोही लिने न कोही केही हेर्ने थियौ क्या यसै छ सुरु त सबैको माया छ सबैकन सम्झेका छौँ सबैले राम्रो हेरेका छौँ तम्रो हाम्रो सबैको माया होइजाऊ सबैसँग निकै होइजाऊ भन्ने हो कहिले यसै हुनछ कहिले केही हुनछ कहिले कहीँ जानु पर्दो कहिले केही हेर्नु पर्दो कहिले केही हेर्नु पर्दो थियो क्या जहाँ गए पनि जे भए पनि तमी हामी हात खुसी भइकन बसौँ निकरिकन बसौँ भनेका छौँ त्यसै सुच्चा छौँ अब कहिले सुचिया हुनु कहिले सुचिया नहुनु कहिले हुचिया पुग्दो कहिले हुचिया नपुग्दो अब यसै त छ अर्का भागको न तमी बुन्ने न हामी बुन्ने हाम्रो आफ्नो भागको कुरा बुझ्नुपर्दछ अन्नुपर्दछ त देउका स्वरूप कोही देश लुटी खाना कठै कोही कर्म दुखारी त किया रौँ देउका कैथी सम्झु कैथी सम्झु क्या भनिदेऊ कोही नै वारी पारी यसै छ सबै छ सबैको निकै हो सबैको राम्रै हो भनिकन भनेका छौँ भइ पनि जाला कहिले कम हुनु कहिले बढी हुनु कुमै त हुनु कहिले केही छ कहिले केही छ तमी सबै निकै हो सबैको राम्रै हो सबैकन मायाहरू सबै मिलिकन बसौँ आज सञ्चार भएर भावबाट आइकन बसेका छौँ तिमी सबै आओ गाँ ठाँबाट आओ जो जै ठोरबाट आउने हो आओ सबै निकरिकन बस्दा छौँ खुसी हुना छौँ अब तिमी खुसी भयो भने हामी खुसी हुना तिमीले माया हार्यौ भने हामी पनि माया हारौँला अब यसै त छ सबैले माया हान्नु पर्दछ सबैले सम्झनु पर्दछ भन्ने हो तिमी सम्झने हामी सम्झने सबैकन सम्झनु पर्दछ माया हान्नु पर्दछ यी कुरा तिमीले पनि बुझेका छौ लौ त श्रोताउ 0995904 टेलिफोन बाटाउन तिमी आए एकखेरि अक्को एउटा गीत तम्रा माझ राख्दछौ फर्के चाँडै आउँला है क्या

0: एउटा गीत बजाएका छौँ तौरा माझा त श्रोता पनि बसिया छौ नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz हौ न हिमाल पहाड तराईको साथ गुन्जन हाम्रो मन सुने रेडियो भेरी पनि तपाईँले हुनिकन बसिया छौ अब आओ 99.5 MHz टेलिफोन बाटाउन कुराकानी अराउँला त मेरो हात अब यसै छ र सबै हात माया हार्नु पर्दछ सम्झनु पर्दछ तन पनि सम्झना छ हामी पनि सम्झना छौ स्नेह खेल्ने रमाइलो अन्य अब यसै त छ देउका श्रोताउ दुखारी सबै छन् दुखी सबै छन् सबैको निकै हुनुपर्दछ सबैको राम्रै हुनुपर्दछ भन्ने हो माया हरौँ सम्झौँ अब सबै सम्झना छौ तन पनि सम्झना छ हामी पनि सम्झना छौ सुख दुःख सबैका छन् त यसै छ देउका श्रोताउ जिल्लाभित्र जिल्ला भएर देशभित्र देश भएर जान्छ थोरै जियारिकन सुनिकन बसिया छौ तपाईँ सबैकन खुबै माया छ कामको सिजन छ देऊ क्या अब फुर्सद गइकन सियो घुवा हुवा गर्न लागे अब एक छोरा घुवा गइ मेट फेरि तल खेत जोत्न लाग्नु पर्दो खेतमा बेच्ने र हेर्ने राखे होला खेत मेटिया फुटो पाखा फेरि आउनु पर्दो दोहोरा घुवा अब कोही ठोरो त दुई खेरि घुवा गुड्डा कोही ठोरो एकै खेरि गुड्डा छन् जे जसो भए पनि अब यसै छ तपाईँ हामी सबै राम्रै हुनुपर्दछ निकै हुनुपर्दछ भन्ने हो फरक ठाँ छन् फरक गाँ छौ फरक भाषा बोल्ने फरक संस्कार संस्कृति भया मान्छे तपाईँ हामी सबै छौँ तपाईँ जही भाषा बोल्ला छौ त्यही भाषा बोले जही ठाँ छौ त्यही ठाँबाट आया हुन त अब अर्का ठाँ गइकन के आउने थियो यसै छ अब टेलिफोन लगाउन आउनुपर्दछ रविवार सुनिकन बसिया छौ के कसो लाग्दछ नाना टुवा टुकीदेखि बुढाबुढीसम्म सबैले माया हारिकन बसिया छौ सबैले सम्झिकन बसेका छौ अब सामाजिक सञ्जालबाट पनि तपाईँ सुन्न सक्ता छौ त्यो पनि केही रविवार छ भने तपाईँले भन्ने कुरो केही छ भने पठाइदिया सबैकन अब लिने दिने रविवार अब यसै त छ देउका श्रोता गइकन क्या थियो 0995 4 30 टेलिफोनबाट आउनु आज अब यहाँ कुरोकानी बिग्रेको छ तपाईँ आयो भने कुरोकानी हुनेछ नभए अब देउला गीत हुने बस्नेछ अरू के हेर्ने छौ देउकै हिँड्दो रहेछ सबै निकै छौ सबै राम्रै छौ निकै हुनुपर्दछ राम्रै हुनुपर्दछ तपाईँ माया हामी माया हान्ने सबै माया हान्ने सबै सम्झने अब बिच्छी हगिँदैन माया लाग्दो तिम्रो तपाईँ हाम्रो माया मान्ने त्यही भइकन आउना छौ 0995 4 30 टेलिफोन बाटो हो यही बाटो भइकन आओ जिल्लाभित्र जिल्ला भएर देशभित्र देश भएर जो जै ठोरबाट आउने आओ गाँ ठाँका भाषा तपाईँ सुनाउला हामी सुनौला अब यसै छ तम्रा मनाएको कुरा राखौला हामी सुनौला सबैकन सम्झने सबैकन माया हार्ने यो कुरा तिमीले बुझेका छौ कुरा बुझ्ने मान्छे सबैका हात भएपछ सुख दुःख सबै होइजान छ यसरी हुनछ माया हात्दछौँ तिमी हामी सबैले सम्झना छौँ सबैले निकै आएर राम्ररी बस माया हारिकन बस भनेका छौँ यसका कुरा हुनाछन् तिमीले कुरो बुझेका छौ सबै थाहा राम्ररी बस्छ 0995 4 30 टेलिफोनमा बाटाउन आउने जाने भएको छ को आया छ कुरा अन्नलाई बासी भन्दा चाहिँ यसै छ अब आओ तिमी जय ठाउँबाट आउने हो आओ कुराकानी हराउँला सबै हात माया हराउँला यो कुरा हामीले भनेका छौँ थियौँ क्या सबै छौँ साथ दिने तिमी छौ साथ दिने हामी पनि छौँ साथ दिनुपर्दछ माया हान्नु पर्दछ कहीँकन के भनौँ कहिथि के हरौँ केही हेरे सकिँदैन सबैकन सम्झने बुझ्ने तिमी हामी सबै छौ लौ त छोरो त 0995 4 30 टेलिफोनबाट आउने रख कुराकानी हराउला कहाँबाट को मान्छे अकाइकन बसेका छन् भन्ने खबर मैले पाएको छु नाम नपी कुरा हरौँ दद्दो हजुर नमस्कार दद्दो नानी भाउ बाँचेर ठुल्ठुली भए को आयो त गोमा होइन आयो कसो छ बहिनी तिमी किन गोमा हौ राम्रा छौ बहिनी निकै छौ हामी सबै राम्ररी बसेका छौँ काम बुतो क्या कसो छ महाबुतिर
1: काम कुदो त केही पनि होइन घोगा घोगा गर्नु अब केही काम होइन बसी बसी मात्रै
0: होडी मेटेले हो कति चाँडा हो त
1: अब चाँडै भइहाल्यो दाजु चाँडै गर्नु पर्यो
0: त खेततिर त लागि होइन ल त साथीसँग मैले ठहर्यो आज आएछ एकै गाई हो कि सम्झने हौ
1: मलाई त गाउन आउँदैन दाजु त साथीहरूलाई हाँसु दाइदिनु गाउँ भने अब के गर्नु सम्झिन हौ
0: ल त ल
1: पस्न ताई दाजु धेरै धेरै मस्तै मस्तै तम्लिन सम्झियो हामी तिन टेक्टिङ बस्यो तिन बाहिर सासुहरूको मस्तै सम्झेको थियो मलाई त धेरै टाढा बस्ने त्यो अरू साथी धनसरी बौडेलाई पनि धेरै धेरै मस्तै मस्तै चौजीकी थियो अनि मलाई त धेरै टाढा बस्ने प्यारो भतिजी भए भने चाहिँ अक्षरा चाहिँ भाइ राजु चाहिँ सम्झिएको थियो मलाई त धेरै टाढा टाढा टाढा भइसक्यो प्यारो प्यारो साथी पिता चाहिँ पनि धेरै सम्झिएको छु साथी शिक्षाहरूमा साई राई पनि सम्झिएको थियो अनि मलाई गमा साई भनेर चिन्ने नचिन्ने सबैलाई सम्झिएको थियो भन्दै चिठी नै बाइदिनु भयो दादा नमस्कार
0: नमस्कार दादा सद्धनीका मान्छे आएका छियो बहिनी आया छिन् महाबुबाट गोमा बहिनी आया छिन् अब पालो तम्रो छ स्वर त आओ आएपछि कुराकानी हराउँला जो दुई थोरबाट आउने हो आओ गाँठाका भाषा बोलाउँला कुराकानी हराउँला सबै थिए माया हार्नु छ सबैको सम्झनु छ तमी पनि सम्झनु छ तमी पनि माया हार्दछौ तमी हामी सबैले निकै हेर्नु पर्दछ सबैले निकै सम्झनु पर्दछ भन्ने हो कुराकानी हेर्नु पर्दछ कहाँबाट हक्का मान्छे पनि आएका छन् दादा हजुर
2: हजुर दाई नमस्कार
0: ओखो जद्दा नमस्कार को हो त
2: गुराँसाल दाता जेनिसा ओली
0: ओखो जेनिसा ओली मैथै पछि आयो कसी छौ जेनिसा नानी भाउ
2: निकै छु
0: निकै छौ तम्री आजु कसी छन् तम्री दिदी दिदीले फोन लगाइदिन् कि कहिले लाइन त जेनिसा दिदीले नै लाइन दिदी खियारी बसिआछन् त ए जेनिसा हो कतिमा पढ्दैछौ अरे तमी छमा पढ्दै हौ
2: हजुर
0: आज भोलि दुई दिन स्कुल बिदा निको मानिआछौ कि कसो मानिआछौ त
2: हजुर निकै मानेछु
0: निकै मान्नु पर्यो निकै मानिआछौ त्यो ल त आज आएछ असाध्यै निकी मान्छे एकखेर गाइने हो कि सम्झने हो र लौ त लौ आज आएछौ सम्झ है क्या
2: सबभन्दा पहिला हजुरलाई परामिनमा बस्नुहुने दादालाई मेरो घर परिवारमा हुनुहुने मम्मीलाई बाबालाई मेरो भाइ मुकेशलाई मेरो दिदीहरू सम्पूर्णलाई
0: लौ त दादा नमस्कार दादा नमस्कार असाध्यै निकी नानी भाउ आएछन् गुराँसबाट जेनिसा ओली त के आएर हुन्थ्यो कि अब तपाईँ हामी सबै निकै हुनुपर्दछ सबै राम्रै हुनुपर्दछ भन्ने हो माया हरौँ हाँसौँ खेलौँ रमाइलो हरौँ भन्नाथौँ तमी सम्झने हामी सम्झने तम माया हार्ने हामी माया हार्ने सबैले माया हार्नुपर्दछ कामहरूको अक्का मान्छे पनि आएका छन् अरे जद्दो हजुर नमस्कार जद्दो बाँचिरह्यो ठुल्ठुली भयो को आयो बहिन सिमानी आयो महाबुबाट
3: हजुर
0: कस्तो छ सिमानी
3: क्या
0: नानी बाबु हडहन्छ छैन निकरी ख्याल अरे है हडहन्छ ठहरेन छ निकरी ख्याल अरे नानी बाबु भनेको क्या लौ त आज आइआछौ नानी भाउ बिरामी भइ भइ हडहन्चो नभई पनि आइआछौ अब गाउँ न त के खाने थियो बिरामी मान्छे हुन्छ है क्या
3: फर्स्टमा त नानीले सम्झेर पाठी बसेर दाजुलाई सम्झेर सारी बहिनी गोबरलाई सम्झेर साथी धेरै हुन्छ कस्तो नानी सक्दैन भन्दै खिची नमस्कार
0: लौ त दादा नमस्कार असाध्यै निकी बहिनी अहिले आइआइछिन् कुरा हान्नलाई सिमानी बहिना अब पालो तम्रो छ आओ कुराकानी हराउँला सबै हात कुराकानी हराउँला जहाँ जैठहरू छ जिल्लाभित्र छ जिल्ला बाहिर छौ देशभित्र छौ देश बाहिर छौ जुन ठौर छौ आओ तम्रो माया हाम्रो माया सबैको माया छ सबै सम्झना छौ सम्झनु पनि पर्दछ माया पनि हर्नु पर्दछ देऊ क्या स्वरो तौ कोही ठाँ केही हुनु कोही ठाँ केही हुनु कोही केही माया हार्दा छन् कोही केही माया हार्दा छन् माया हार्ने सबैले हो सम्झने सबैले हो आओ तपाईँ सबै हात कुराकानी गरौँला मन त छ देऊ कि सबै हात कुरा हार्ने सबैको माया सुन्ने सबै हात निकै हार्ने मन त छ अब तपाईँ कुरा बुझ्नेछौ हामी कुरा बुझ्नेछौँ कुरा बुझ्नु पर्दछ कहिले केही पनि हग्ने हो कहिले केही पनि हगिँदैन सबैको माया हार्नु पर्दछ सबैको सम्झनु पर्दछ त देऊ क्या स्वर त तपाईँ कुरा बुझ्ने मान्छे त मै त क्या बुझाने हो मै त क्या भन्ने हो भन्नु पनि हुँदैन मै त सबैले आफूले हुन्छ जति हन्ने हो सबैको सबैका भागको वार्तालाप गर्दछन् तुम्रा भागको तुमै अन्य हाम्रो भागको हामी अन्य अब सबै सहित छ देउका श्रोताउ सबैको सम्झना छ सबैकन माया छ सबैकन आशीर्वाद तुमीले पनि दिएका छौ हामीले पनि दिएका छौँ सबैले दिने सबैले सम्झने अब यसै कुरा कहिले केही पनि हग्ने हो कहिले केही पनि हग्नेन सबैकन माया हान्नु पर्दछ सबैकन सम्झनु पर्दछ त देउका श्रोताउ तुमी कुरा बुझ्ने मान्छे त मै थक्या बुझाने हो मै थक्या भन्ने हो भन्नु पनि हुँदैन।

0: तमी हामी सबैले सम्झेका छौँ, सबैले माया गरेका छौँ, यो कुरा बुझेका छौ तमीले। लौ त 77 95 94 30 8 टेलिफोन अटाउन कोही आया छन् क्या? छैनन्, आउने जाने भएको छ अरे। खेरि अक्कसी पनि पट्टाइ मान्नु पर्यो, तमी आउनै रखे, आएपछि कोही आएका छन् अरे। अब यसै छ रे, नभए पठाइ मन लाग्दो त मेरो आऊ भने कुराकानी अन्य छौँ हामी। जय थोरबाट जो आए पनि हुनु छ अब हाम्रा लागि, तमी सबै मान्छे निकाय हौ, कहाँबाट को मान्छे आया छन् अरे पख जद्द हजुर हौ जद्द नमस्कार, को आयो त पख?
1: हरिघाट गाउँपालिकादेखि आउँदैछु, इन्द्र सिजावती मगर।
0: इन्द्र सिजावती ठाँटिकन कताबाट आयो?
1: चारदेखि धनकोट।
0: चारबाट आयो इन्द्र सिजावती मगर भन्यो देऊ?
1: हजुर।
0: कसा छौ त तिमी?
1: हजुर राम्रै
0: राम्रै हुनु पर्यो, निकै हुनु पर्यो। काम बुझ्छ क्या, कसो छ त त्यतातिर?
1: त्यतातिर यस्तै छ दाइ, यस्तै मकै गर्ने काम छ दाइ, यस्तै हो।
0: कहाँ गराउने काम यसै छ, अरू सबै निकाय छन् क्या?
1: हजुर दाजु।
0: लौ त आज तपाईँ हात मुकाभेट भइया छ, कुराकानी भया छन्। एकचोटि गाई ल्याऊ कि सम्झने हो, ठाँटिका नाम मान्छे आया छौ क्या, कसो अन्य त?
1: सम्झन्छु दाजु, त्यस्तो गाउन त आउँदैन दाजु मसँग।
0: लौ त
1: पस्तो चाहन्छु म त हजुरको लागि, त्यहाँभन्दा पछाडि हाम्रो सम्पूर्ण हाम्रो यो घरमा बस्ने सबैलाई सम्झिन चाहन्छु, अनि हाम्रो मामाहरू हुनुहुन्छ, माइजूहरू हुनुहुन्छ, बाजे बाजेहरू सबैलाई सम्झिन्छु भन्दै छुटिन्छु दाजु। नमस्कार।
0: नमस्कार त के आरौ, असाध्य निका मान्छे अहिले आया छिया, हाम्रो पर ठाँटिका नाम मान्छे पालो तुम्रो भइ आछ, आओ तुमी सबै हात कुराकानी आरौँला। जो जो ठोरबाट आउने आओ, गाउँ ठाउँको भाषा बोलाउँला त देऊकै यसै छ। कहाँबाटको अर्का मान्छे पनि आया छन् भन्ने खबर मैले पाएको छु, को ठहरे भएको दद्द हजुर हौ? कोही आया छन् क्या? आउँदैछन् अरे, आउने जाने भएको छ। अब यसै छ देऊ क्या सोध्र त, अब यहाँ तिमी मैथी आऊ भने कुराकानीहरू लाउँछु, अघि अघि कुराकानी भएन, अब अहिले यसै त छ देऊ क्या सोध्र त। कहाँबाटको अक्का मान्छे आया छन् जद्द हजुर हौ?
2: नमस्ते सर, नमस्ते सर, दर्शन छ, दर्शन छ, त्यहाँको आवाज सुन्यो भने धेरै माया वर्षन छ।
0: अरू निकै छौ क्या? अब यसै छ आज अडखन त छैन, यसै छ माया तपाईँ लाग्दछ नै, अब यसै त छ, कहिले केही हुनु कहिले केही हुनु, अब निकै बोल्न मिल्यो होइन, त्यही भइकन आउनु पनि
2: हुनु लाग्यो यस्तो भने असन्छ बिसन्छ औषधि उपचार अब त्यतै सकेर अब हामीले भन्नु केही नै परानीका लागि।
0: अब यसै छ, अब अरू त निकै थियो, अब ज्वरोरी बोल्नु हुँदैन रे क्या? अरू क्या गर्छ त बरु हुन धुलोतिरको खबर?
2: ठिकै छ ठिकै छ, यता त अब यस्तै छ हो, अब त्यहाँ सन्चो भयो, त्यहाँ आराम भयो, यहाँ आराम हुने अगाडि एक्लै सन्चो भए पनि भएन
0: नै। अब तिनीहरू अप्ठ्यारै त केही छैन, अब यसै छ नानु तिन हदै भइजानु छ, कहिले यता कहिले उता, अन्त निकै भया भइगयो। अरू कसो अरू त
2: नाना तिनाई पनि निको बनाल्नु पर्यो त, नानु भोलि ठुलो हुन्छ
0: त्यो पनि हो। लौ त अब आज डाको मैतै पछि सुनिया छ, एक खेरि अब गाइनु पर्यो है क्या?
2: हुन्छ त, अब मेरो पनि त्यस्तै त, खास त स्वरले काम गरे होइन, निगरी बोल्न मिल्दैन भनिहाल्नु भयो, अब हावा पानी एकै हो, गाउँ ठाउँ एकै हो, जिल्ला एकै हो, धरती भूमि माटो आकाश घाम पानी एकै हो, क्यारौँ केही पनि सकिन सकि रेडियोमा आइदिनु भयो, सबैलाई अवसर दिनुभयो, यो भनेको लाखौँ लाख शुभकामना छ हजुरलाई। अब कार्यक्रममा आइसकेपछि टुक्का केही न केही त नियम पालन त गर्नै पर्यो, म पनि सुरु गर्छु कोही कस्तो हुन्छ है।
0: ल हजुर
2: पठदैन यो पनि होला जस्तो छैन आज, पठदैन फुलबारी फुल ल्याडी खेलो

0: चोरी गाउने एकल भाका भए पनि गाउने सुनिबसेका लाखौं लाख श्रोताहरू समक्षमा ल्याएको यति रमाइलो शब्द भव्य रेडियो कार्यक्रम आइदिए पनि धेरै खुसी लाग्छ र अब सधैँ चलोस् राम्रो होस्। अब सम्झना समर्पण अब के भनौ अब सबैलाई थाहै नै छ अब सबैभन्दा ठुलो गुरु सबै बाँच्नु पर्यो सबैको सोचेको सफल हुनु पर्यो सोचेको पुग्नु पर्यो ईश्वरले मानिसको जन्म मानिसको जुनी दिएर जन्म दिइसकेपछि सकेसम्म सबैका सपना साकार हुन् सबैको उत्तर प्रगति होस् सबैको भलो होस् अब रोग निवारण होस् कष्ट निवारण होस् भन्दै सुनेर बस्नुभएका हाम्रा प्रिय श्रोता लाखौं लाखको समक्ष गएको यो रेडियोको बाणी तरङ्गद्वारा उहाँहरूको पनि मन शान्ति र मनमा कान्ति छाओस् भन्दै प्रस्तोता बोगटी बाबु हाम्रो प्रिय भाइलाई र अनि प्राविधिक मित्र खै म रेडियो सुन्न पाइनँ रोशन थापा नै हुनुहुन्छ कि भन्ने लाग्छ अरू कोही भए पनि उहाँ भए पनि उहाँहरू सबैलाई सुस्वास्थ्य दीर्घायु उत्तर प्रगति कामना भन्दै अहिले म दैलेख दुल्लु दिलखुस कटेजबाट दिलबहादुर खड्का बिदा हुने अनुमति चाहन्छु। दशौंलाको बिन्ती नमस्कार भाइ भाइ हजुर
1: दत्त नमस्कार त के आरमा दिने काम मान्छे अहिले आइया छ दिलबहादुर खड्का दिल खुस कटेज त खिया रहन्थ्यो क्या कति राम्रा मान्छे कति जाने बुझेका मान्छे हुन् आएपछि अब मन त्यसै खुसी बनाइजानेछन् अडहन्च नभए पनि उल्टै जोस चलाइजानेछन् कामको अक्का मान्छे पनि आइबसिया छन् अरे दत्त हजुर
2: नमस्कार
1: नमस्कार दत्त हजुर कहाँबाट को आयो चेतन कणेल आयो भैरवीबाट कसा छ चेतन औ
2: ठिकै छ दाजु हजुरको भन्नु
1: यहाँ राम्रो छ भाइ चेतन औ निकै छ माया हरिकन बसेका छौँ हामीले तमीले पनि सम्झिकन बसेका छौ भैरवीतिर काम कतिको सकियो त काम त कहिले सकिने थियो अब घुवा गर्ने काम भनियो क्या भाइ चेतन औ एकखेरि गाई नै हो कि सम्झने हो नाना भाउ
2: व्यक्त गर्छु है त
1: ए ल है क्या
2: सर्वप्रथम त हजुरको लागि त्यसपछि परमा बस्नुभएको दादाको लागि त्यसपछि मलाई चेतन कणेल भन्दै चिन्नुहुने म चिन्नुहुने सम्पूर्णको लागि भन्दै छुट्टिँदै दाइ नमस्ते
1: लौ त नमस्कार दादा असाध्यनीका भाइ आया छ हाम्रा चेतन कणेल भैरवी गाउँपालिकाबाट अब बालो पन्ध्र छ आओ जति हप्ता छ आओ कुराकानी अरूलाई त मेरो हबै हात अक्का मान्छे पनि को आइया छन् अरे कहाँबाट आज दुःख मैले दिनुहुन यसै कुरा अरूला जद्दो हजुर को हो त हजुर
3: म नानापा नौ कोटिलाबाट आएँ
1: कोटिलाबाट को आयो हजुर
3: म बलबहादुर रामजाली
1: ए हाम्रो बलबहादुर रामजाली आया कसो छ त तमिकन
3: मैकन त अलिअलि ठिकै नै छ अब तमिकन कैसा छन् हाम्रो साँडुका मान्छे कैसा छन् हाम्रो साँडुमा सर हुनु रहेछ म एक दिन आला भने चाहिँ हाम्रो साँडुका मान्छे कैसा छन् अध्यक्षहरू कैसा छन् हाम्रो साँडुका निकै छन् कि कैसा छन् मातृभूमिमा कैसा छन्
1: राम्रै छन् अब त्यतातिर मान्छे हामी यही हौ अब यसै छ त्यतातिर आइया छ बसिया छ अरू निकै छ क्या परानिकन
3: परानिकन ठिकै छ अलि रुवाका ठिकै छ अलिकति अब निकै त निकै छ अब बैठाउने छ बुढो स्काल आइहाल्यो
1: अब यसै त छ अब यहाँ हामी अब भर्खरका नौजवानको न त यसै छ हडहन्च हुँदैन कहिले अब तिमीहरूले त अब हराएका छौ यसो लौ त अब आज कुराकानी भइहान् क्या कसो हरौ एकखेरि गाइने त होला देऊ तिमी कला कला
3: अब धेरै त आउँदैन अब थोरा थोरा आउँदो छ म एउटै गाउँदो छु है त कोही छ अब राम्रो मानिदिनु होला सर है
1: ल हजुर ल
3: जुम्ला घाटा काली गोटा बाटो चिल्काएको जुम्ला घाटा काली गोटा बाटो चिल्काएको कोले देख्छ कोले बुझ्छ यो मन तिर्खाएको अम्मर भने गम्मर भने भने पटुके लालमायालाई भेट्न पाइन लायो खुटुङ्गे जुम्लाबाट काली गोट बाटो तिर्खाएको जुम्लाबाट काली गोट बाटो तिर्खाएको कोले बुझ्छ कोले देख्छ यो मन तिर्खाएको अम्मर माने गम्मर माने बाने पटुके लालमायालाई भेट्न पाइन लायो खुटुके लालमा यहाँलाई भेट्न पाइन लायो कुटुगे लौ
1: लौ हजुर औ अब आयो असाध्यनीका मान्छे जोसँग अब बनाउना छ अब यसै छन् बुढेसकालमा क्या जोसँगर हुना छन् सबै कलाका ध्वनि छ अब यसै छ त हामी सबैको आत्मा दुःख छन् जे भए पनि मन दुखाउनु पर्दछ आफूले भया कुरा भनी जानु पर्दछ आज आयो कुराकानी अरे अब गाई हुने गरी कहिले हुँदैन हुन्छ है क्या जाने जाने बेला
3: म सबभन्दा त पहिला त अब तमिकन हाम्रो साँडुमा अब सहर भएर आउनु भएर चाहिँ हाम्रो साँडुका बालबच्चाहरूलाई अब फुलुन अब उनी सिरियो डाक्टर पाइलट भन्नु हजुरको अब पाइको उसले सिलसिलाले सब हजुरका विद्यार्थीहरू फलन फुलो हाम्रो साँडुका सबै सम्पूर्ण अध्यक्षहरू त्यहाँका सम्पूर्ण साँडुकाले माया गरून् म कन पनि यहाँ कोटिलाबाट बसेको छु मैले पनि लाखौँ लाख शुभकामना दिँदै म यहाँ मेरो जीवन सँगै साथी यहाँ परिवार छ उसलाई र हाम्रो मास्टर नै हाम्रो पारी भगत थापाजी परिवार उजी छिन् र उहाँ कि अब उहाँको छोरो पनि हुँदो छन् उहाँ सबैलाई यहाँ चिन्नलाई भन्दै म छुट्न चाहन्छु नमस्कार है
1: ल त हजुर नमस्कार सातदेनीका मान्छे आया थिए अब गाउँ ठाउँका कुरा आम्ना कुरा साता सुनिका कुरा अब यसै छ सबैले सम्झनु पर्दछ सबैले राम्रो हेर्नु पर्दछ भन्ने हो माया रौतन पनि हामी सबैले बसाउने गरिकन सातदेनीका मान्छे अहिले आया थिए कुराकानी भयो अब पालो तम्रो छ 0995 4 लिखना बाटाउन लौ हेर अघि भाइजानुभयो भन्ने जहाजमा के अरे तडा छ अहिले त अब कुराकानी गरौँ भन्ने छ अब यो के कसो हुनु छ यसै छ जाने जाने बेला मचरको चद्द
4: हजुर
1: हजुर नमस्कार हजुर को हो त पूर्णिमा थापा भगवती माई गाउँपालिका एकबाट आयो बहिनी पूर्णिमा कसो अध्ययन छौ क्यारी बसिआ छौ बहिनी पूर्णिमा हात पहिला कुरा भइहाल्छ कि नौली पाउनु पर्यो बहिना
4: हजुर
1: त्यही त क्या यो नाउँ अब नाउँ त निको थियो अब मै त हुने होइन आज खेरि हुने अब हदै हुने होला भन्ने आशा छ त्यो क्या कतिमा पढ्दैछौ क्या कसो पढ्दैछौ पूर्णिमा बहिना ए बाह्रमा पढ्दैछौ लौ त निकरी पढे राम्ररी पढे बहिनी आज आइआइछौ रविबार आउनु एकखेरि गाइने हो कि सम्झने हो नानी भाउ
4: सम्झने हजुरको लागि अनि परमेश्वरको दादा लागि मेरो घर फ्यामिलीको लागि नाना माइको भन्दै छुट्टिन्छु जदौ
1: नमस्कार जदौ असाध्यनीकी बहिनी अहिले आइआइछिन् हाम्रा माझ अब सम्झना छन् तमी हात छुट्टी गर्न जाउँला त थियौ क्या सोर त आया अब जति सक्दा छौ मै थिए गाँ ठाको भाषा बोलौँला सम्झौँला अब आफू ती भयाको दिने त हो नभया थो कहिले दिने छु कहिले लिने छु यसो कुरा के हेर्ने छु जति हप्ता छौ मै थिए आया कुराकानी अरूलाई जाने जाने बेला भइहाल्छ छ एकखेरि आउँदा छौँ अब हप्ता अब के अरे हुकबार संसारबाट भने पनि अघि हाम्रो साथीहरूले कुराकानी भनेले खडक रावतले पनि सम्झेका छन् जद्द नमस्कार म आफूबाट भनिएको छन् गोमा बहिनीले सिमानी बहिनीले पनि सम्झिआ छन् त खियारौ चन्द्र साई बहिनीले पनि सम्झिआ छन् कमला लम्सालले दुल्लुबाट म कमला हौ राम्रै छ निकै छ सम्झिकन बसेको छु भनेकी छन् लौ बहिनी कमला हौ निकरी बस त राम्ररी बस माया हरिकन बस निकरी पढ लेख अब हाम्रो काम सबै निकरी हर देऊ क्या तम्रो जिन्दगी फलो फलो राम्रो हर तपाईँ बहिनी छौ तमी कहाँबाट को अक्का मान्छे बन क्या कसो छ त नानु भाउ कोही आया छन् क्या आया छन् भने कुराकानी अराउँला कोही आया छैनन् अरे आउने जाने भयो अरे आओ आएपछि कुराकानी अराउँला जिल्ला भित्र जिल्ला बाहिर देश भित्र देश बाहिर जहाँ चाहिँ छोरौना जे हेरिकन आउने अब जाने जाने बेला भइहाल्छ तमी हामी सबैले माया हराउँला सबैले सम्झाउँला भन्ने हो त के हरौँ जाने जाने बेला कुराकानी अन्नुपर्ने छ त देऊ क्या स्वर दाउ सबै हात कुराकानी हराउँ सबै हात सम्झौँ भन्ने हो कहाँबाटको अक्का मान्छे पनि आइकन बसिया छन् दादा हजुर कामहरूको आएका छिया भाइ गया त के हरौँ यसै छ अब अझै तमीहरू हात कुराकानी हार्ने मन छ देऊ क्या सोर त आओ जै छोरोबाट आउने आऊ कुराकानी हराउँला सबैकन सम्झाउँला सबैको नमाया आरौँला भन्ने हो, अब यसै अन्य हास्टिङमा खेल्ने रमाइलो भन्ने सबैको साथ पाउने भन्ने हो। त के छौ तिमीहरू सबैले कुरोकानी बुझेका छौ, कोही आउने छन् आज आउने छैन उल्कै भइहाल्छ छ, अब फोन तिमीहरू सबैले हरेका छौ, अब यसै त छ माया देऊ गएर को अक्का मान्छे पनि आइया छ बुढा भाइए यसो नहरे जति भए पनि कुराकानी आज भइहाल्छन्, खुसी लागेको छ मात्रै पनि होला भन्ने आशाउनु बसिहाल्छ म त। अब यसै त छ देऊ गएर रहर लाग्दछ आस लाग्दछ मनाउन जसो हराउन जसो भए पनि तडा हडा तिम्रो मायाले अब त्यसै बढाल्दो छ अगाडि। लौ त 0995 4300 टेलिफोनबाट जाने जाने बेला आउँदा पनि एकजना भाग्य बहिनी आयो भने कुराकानी अरे लौला यता पनि कुराकानी मिलाइजानु पर्यो त देऊ क्या श्रोताउ। अहिलेसम्म फोन नखोज्ने तिमी सबैको प्रगति होइजाऊ, फोन लागेन तिम्रो अक्का दिन फोन लागिजाऊ भन्ने कुराकानी अझै कोही आया छन् क्या भाउ, आया छन् भने भाइ कुराकानी मिलाइराखे। आज फोन नै गोमा साई म अब गाउँपालिका बाँसी कि बहिना जेनी साउली गुराँस कि नानी भाउ कति राम्ररी छन् बहिना कुरा दिन्छन् भर्खर पढ्दैछन् समय देऊ क्या कोही आया छन् अरे पठा पठा जाने जाने बेला यता पनि कुरा मिलाऊ उता पनि एकजना भाग्यमानी हात कुरा आरौ जद्दो हजुर हौ ए हजुर जद्दो को आयो
5: जद्दो म इन्द्रपुरा छोकी छेत्री कोलपुरबाट
1: टाढा मान्छे आया छ अरे त्यही भएको त मैले यसै हडिजाउँ खोजिया थिएँ कसो छ त कोलपुरतिरको घाम
5: घाम त निकै छ हजुर बहुतै बहुतै गर्मी हजुर बादल लागेको छ पानी आएको छैन कोही बेला घाम लागिन्छ
1: पहाडा घर कता हो त्यतै हो कि बसाई सराई कसो हो त
5: सुर्खेततिर हजुर सुर्खेतबाट झऱ्यो बसाई सराई
1: कोलपुरातिर कोलपुर झऱ्यो कसो हो परानिकन सबै जान परिवार निकै छन् क्या यो रविवार कार्यक्रम कसो लाग्दछ देउडाको हामीले लिइकन आउना छौँ
5: बहुत राम्रो छ हजुर यो रविवार कार्यक्रम त बहुत राम्रो छ एकदम मन पराउँछ एकदम चाहिँ गाउँ ठाउँको कार्यक्रम जोरा रविवार कार्यक्रममा
1: अब जोस जाँगर लाउँला अब सधैँ आउँला पनि खुचिएका छौँ अब हुर्खेत दैलेख हंसारेभरि आउना छौँ लौ त यति निका मान्छे हात जाने जाने बेला भेट भइआएछ एकखेरि गाई नै हो कि सम्झने एउटा हो
5: हुन्छ म विभिन्न किसिमको अब म वाद्य वादन बाँसुरी सारिने हार्मोनियम सबै बजाउने निको सबै दौडा सबै गीतमा भयो तर आज बाँसुरीबाट छोटो छोटो एउटा प्रस्तुत राखौँ हजुर है बाँसुरीबाट
1: लौ हजुर आज नौलो नासो पाइने भयो लौ त हजुर लौ
5: हजुर सुरु गरे

0: लौ जाने जाने बेला भैया यति निका मान्छे आयो अब यसरी तम्रो डाको तम्रो कला गरा हवै हुन्न पाऊ हुन सार्वरिक सुनाउन पाऊ भेट पनि होइज यति निका मान्छे हात लौ त केही रहिबार छ क्या छोडे होला जाने जाने बेला
1: हुन्छ अब कुनै दिन अब त्यस्तो गीत पनि गाइहाल्नु होला हजुर अब आज कुनै दिन बाँचेर अब जाने जाने बेला तपाईँको पराप्रति बस्नु भएको अनि हजुरकोमा पनि धेरै कार्य सफलताको शुभकामना त्यति गरेर रेडियो सुनेर बस्नुभएको सबै सबैको हतियारलाई सबै भाइ बहिनीलाई पनि सबैलाई सम्झिने मिठो र यो गरिदिन सबैले आफ्नो ख्याल गर्नु होला अरूको नभने
0: लौ हजुर नमस्कार म कुरा हार्दै यसरी जाने जाने बेला त देऊकै अब कुराकानी हुने छैन नि त मेरो हात फोन अन्य नाउँ भन्ने यसै अघि फेरि फुरबाटै भन्नुभयो गोमा बहिनी आएछिन् महाबुबाट जेनिसा बहिनी गुराँसाबाट सिमानी साई बहाबु केन्द्र सिजापति मगर आया छ ठाँडिकानबाट दिलबहादुर खड्का दिल खुस कटे आया छ दुल्लुका दिल खुस बनाइकन गएका छ चेतन कणेल भैरविका भाइ बलबहादुर रन्जाली हाम्रा यहाँ तल कोटिला बस्दछन् दैले असाध्य निका छन् अब के आउँथ्यो क्या यिनको पनि मान्छे कला कलाका धनी छन् अब हवै थोकले साथ हवैकन दिँदैन दुःख कुरा के आउँ तैपनि अब हामी कन यिनकन धेके हामी कन दुःख लाग्दा यी छन् अब काहीँ कहिले काहीँ जान कहिले काहीँ जान छन् अब यसै छ दाउ के स्वरो दाउ यिनद्वारा मान्छे कन सबै राम्रो हो सबैले साथ दिउन् भनिकन सोचेका छौँ पूर्णिमा थापा बहिनी आएछन् भगवती माइकी नौली बहिना पाउने भाइ आएछन् अर्का हाम्रा साथै हाम्रा पाहुना निका मान्छे यिन्द्र बुढा थोकी आएछ कोलपुरबाट पहाड़घर हुर्खेत पहिले हुर्खेत बसेका भन्दा छ यति निका मान्छे यसरी माया अद्दा छन् अब रविवार सधैँ निको हो सबैको राम्रो हो भनिकन चाहना छौ तिमी हाम्रो पनि त्यही चाहना हुनु छ अब जाने जाने बेला भइया छ अहिलेसम्म सुनिबसेका देउता जसम्म चाहिँ तिमी सबैकन सम्झिया छौ जय ठोरबाट सुन्यौ यसो माया सधैँ हरिकन राखे आज फोन अन्य सबैकन सम्झिएको छु कसै पनि अन्न खुन्नेकन पनि सम्झिएछ अक्का दिन लागि जाऊ हाम्रा साथी नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 मेगाहर्ज हुर्खेत दैलेखका हात्या अब यसो चाहिँ हुर्के दैलेख जहाँ जे भए पनि हामी एकै ठाउँ देऊ क्या हाम्रो विनोद भाइ हुन हिमाल पहाड तर एकैसाथ गुन्जने सबैको मन छ नि रेडियो फेरि हुर्खेतका हात्या पूर्ण खड्काको नाम मैथे सम्झना छ भन्दै के आरौ भोलि त आउँला त भयो है भन्नु थिएँ अब कुरो खानी मिल्दैन भोलि आउने कुराकानी पनि मिलाउँला अब आइतबार पनि बिदाई छ यो सब पनि कुराकानी हुचाले हुचाले मिलाउँला भन्न है म भोगटी कान्छु भन भाइ जाँदा भए जाँदा निकै हरि बस्या है क्या
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
2: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
2: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
3: लकिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48
4: खुसीको खबर
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
4: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
5: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 9845536984
6: रेडियो भेरी एफएम
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, आज 37 र भोलि 29 जिल्लामा हुने। योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामी छानेको भनाई।
0: पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेकका तराई मधेशमा भोलि र पर्सि गर्मीको सम्भावना। नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने।
1: चलचित्र महोत्सव मार्फत विश्वको भौगोलिक दूरी र राजनैतिक सीमा मेटिँदै नेपाली कथाहरूलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याइने प्रयास।
2: नयाँ कुरा सिक्ने मात्र होइन कि आफ्नो कथाहरू पनि भन्न जान्नुपर्छ र देखाउने पनि एउटा ठाउँ चाहिँ सृजना गर्नुपर्छ।
0: भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन, सुरक्षा व्यवस्था कडा।
1: र एसीसी महिला प्रिमियम कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। विश्वकप फुटबल खेल्ने इरानी टोलीलाई पनि अमेरिका प्रवेश भिसा प्राप्त।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन आयोजना गरिरहेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आज कोशी प्रदेशका 9, मधेशका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बुढलाकोटीले जानकारी दिनुभयो। भोलि 29 जिल्लामा अधिवेशन हुनेछ। 12 जिल्लाको अधिवेशन एजेट 26 गते मंगलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन अगाडि 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन पछाडि हुनेछ। एजेट 26 7 प्रदेशको अधिवेशन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। पहिलो अधिवेशन बागमती प्रदेशबाट शुरू हुनेछ। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुँदैछ।
1: यसैबीच राष्ट्रपा सभापति रवि लामी छानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामी छानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। आज पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन, मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामी छानेले बताउनु भएको छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो, समावेशी र सुदृढ़ बनाएर मुलुकको नेतृत्व गर्न सक्षम राजनैतिक शक्ति बन्ने लक्ष्य राखेको स्पष्ट पार्नुभयो।
0: सभामुख डोलप्रसाद अरियालले कानून निर्माण गर्दा तीनवटा तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संहिता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। तीनै तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। यसै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलि सम्पन्न हुनेछ।
1: राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। जाँचबुझका क्रममा आयोगले 37 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बाल बालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशक दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ।
0: आज पनि तराईमा चर्को गर्मी भएको छ। केही दिनदेखि लगातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो 24 घण्टामा पानी परेको छैन। पछिल्लो 24 घण्टामा सामान्यदेखि मध्यसम्म वर्षा भएको पूर्वी तराईमा भने तुलनात्मक रूपमा केही शीतल महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो। यसै महाशाखाले भोलि र पर्सि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा तातो दिन हुन सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढ़िरहने सम्भावना छ। विश्व स्वास्थ्य संगठनका अनुसार समतल क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात हिट वेभ भन्ने गरिन्छ। महाशाखाले गएको बिहिबार बेलुका तापलहर सम्बन्धी चेतावनी जारी गरेको छ। यो गर्मीयाम शुरू भए यता तापलहरको चौथो चेतावनी हो। नेपालमा 26.7 डिग्री सेल्सियस तापक्रमलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ। तर पछिल्ला 3 वर्ष लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ। यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निनोका असरले नेपालमा सुक्खापन ल्याउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविदको अनुमान छ। यसैबीच पछिल्लो 3 घण्टामा गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जून 6 तारीक हो।
1: यसैबीच मध्य पहाड़ी लोकमार्ग सड़क खण्डको खोटाङको दिक्तेल रूपागोट मजुवागढ़ी नगरपालिका 8 बुवालुङमा रहेको पंखु खोला तथा आसपासको सड़क बाढ़ीले बगाएपछि अवरूद्ध भएको छ। हिजो बेलुका भएको अत्याधिक वर्षापछि आएको बाढ़ीले सड़क बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको हो। बाढ़ीले सड़क बगाएपछि भोजपुरबाट काठमाण्डु र भोजपुरतर्फ जाँदै गरेका गाड़ी तथा यात्रुहरू समस्यामा परेका छन्। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 9 वड़ाध्यक्ष दिनेश कठायतले बाढ़ीले पंखु खोला भन्दा माथिबाट आएको लेदोले झण्डै 25-30 मीटर सड़क अवरूद्ध बनाएको र सड़क खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, आज 37 र भोलि 29 जिल्लामा हुने, योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति रवि लामिछानेको भनाई, नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान, पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेक तराई मधेशमा भोलि र पर्सि गर्मीको उच्च सम्भावना, नेपालमा मनसून भित्र एक हप्ता लाग्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सामाजिक सुरक्षा कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्देश्यमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा यही जेठ 20 गतेसम्म 1,11,07,05,85,000 रूपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्ष सहित सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरिएको जनाइएको छ। कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधीकरणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो। कोषमा जम्मा हुने रकम बैंक तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उहाँको भनाइ छ। निर्देशक रेग्मीका अनुसार कोषमा अहिलेसम्म 23,476 रोजगारदाता र 59,429 योगदानकर्ता सूचीकृत भएका छन्।
0: नेपाल लियर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा भएको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। चितौनलाई मुख्य आधार क्षेत्र मानि तय गरेको नयाँ दर रेट अनुसार सबैभन्दा ठूलो आकारको अण्डाको मूल्य प्रति क्रेट 560 रूपियाँ, ठूलो आकारको 545 रूपियाँ, मध्यम आकारको अण्डाको मूल्य 515 तथा सानो आकारको अण्डाको मूल्य प्रतिपेटी 3,000 रूपियाँ कायम गरेको छ। खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ पुगेको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव र किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ मूल्य निर्धारण गरिएको हो। पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी सहयोग र नीतिगत समर्थन आवश्यक रहेको उहाँले बताउनुभयो।
1: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँचवटा सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सुमेरी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका 114 जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो। समितिले लालीगुराँस सहकारीका 13, सुमेरुका 31, नेशनलका 11, दर्शन सहकारीका 54 र सिभिल सहकारीका 5 ऋणीको नाम सार्वजनिक गरेको छ। समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ।
0: पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी घर तथा अन्य भौतिक संरचना बनाएकाहरूले आफै हटाउन थालेका छन्। महानगरपालिकाले संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा भोलि सकिँदै गर्दा उनीहरूले आफ्ना संरचनाहरू हटाउन शुरू गरेका हुन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समय जिम्मेवारी भएको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचना हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन उनीहरूले सकारात्मक पहल कदमी लिएका हुन्।
1: श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइती घरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झूठो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना दिइराख्ने बताउनुभयो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
12: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
11: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
11: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल क्षेत्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480-44631।
13: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
14: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज, वीरेन्द्रनगर, सुर्खेत।
15: भर्ना खुल्यो
16: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
18: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
1: शिक्षा मन्त्रीको राजीनामा मागेको उहाँको भनाई छ शिक्षाविद तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङचुक पनि प्रदर्शनमा पुग्नुभएको छ बीबीसी हिन्दीका अनुसार सीजेपी विरूद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए प्रहरीले उनीहरूलाई भने विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन् युवाहरूले कक्रोच नाम भारतका प्रधान न्यायाधीशबाट लिएका हुन् जसले बेरोजगार युवालाई कक्रोचसँग तुलना गर्नुभएको थियो गएको महिना शुरू भएदेखि यस अभियानले इन्स्टाग्राममा झण्डै 2,20,00,000 फलोअर्स पाएको छ यो सरकारप्रतिको असहमतिको सबैभन्दा ठूलो मध्यको अभिव्यक्ति बन्न पुगेको छ यो अभियानलाई भारतका चर्चित र वरिष्ठ कानूनविद प्रशान्त भूषणले जेएनजी आन्दोलनको संज्ञा दिनुभएको छ यसैबीच दिल्ली प्रहरीले कक्रोच जनता पार्टीको प्रदर्शनका क्रममा दुई समूहबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न 6 जनालाई पक्राउ गरेको र अहिलेसम्म अरू कुनै अप्रिय घटना नभएको बताएको छ
0: नेपाल दर्पणमा अब खेल खबर एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गएको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन् यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछन् यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन् प्रतियोगितामा 18 देश सहभागी छन् एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्
1: र इरानको फुटबल टोलीलाई अर्को हप्तादेखि हुने विश्वकपका लागि अमेरिका प्रवेश गर्न भिसा दिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् यही जून 16 तारीकमा लस एन्जलसमा हुने न्यूजील्याण्डसँगको पहिलो खेलको 10 दिन अघि मात्र भिसा स्वीकृति दिएको बीबीसी जनाएको छ इरानी फुटबल संघले भने भिसा स्वीकृतिको बारेमा सार्वजनिक टिप्पणी गरेको छैन फिफा विश्वकप 2026 जून 12 अमेरिका क्यानेडा र मेक्सिकोमा शुरू हुँदैछ यो प्रतियोगितामा आयोजक देशले युद्धमा रहेको देशको टोलीलाई स्वागत गर्ने पहिलो घटना हुनेछ गएको मे महिनाको अन्त्यतिर अमेरिकाको भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण केन्द्र एरिजोनाको टक्सनबाट मेक्सिकोमा सारेको थियो गएको शुक्रबारसम्म पनि इरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यले अमेरिकी भिसा नपाएको जानकारी गराएको थियो यसै हप्ता अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इस्लामिक रिभोल्युसनरी गार्डसँग सम्बन्धित व्यक्तिलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिइने बताउनु भएको थियो इरानी टोलीका केही खेलाड़ीले भने त्यो सैन्य संगठनसँग अनिवार्य सैन्य सेवा पूरा गरिसकेका खबरमा उल्लेख छ
0: खबरको सिलसिला यति नै आज शनिबार अब रंग दर्पणको पालो
1: आजको रंग दर्पण पछिल्लो समय भइरहेका श्रृंखलाबद्ध चलचित्र महोत्सवमा केन्द्रित छ

0: काठमाडौँको व्यस्त दैनिकी र कोलाहलका बीच पछिल्ला केही हप्ता सिनेमा प्रेमीहरूका लागि उत्सवमय बनिरहेका छन्। अघिल्लो हप्ता मात्रै संघीय राजधानी काठमाडौँमा इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल अर्थात किम्पको रौनक सकियो, जहाँ पहाड़ी जीवन, संस्कृति र पर्यावरणका अनेकौं आयामहरू पर्दामा जीवन्त भए। त्यो रौनक सेलाउन नपाउँदै मंगलबारदेखि बिहिबारसम्म बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भयो। अन्य प्रख्यात नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल, ललितपुरको यलमाया केन्द्रमा हुने एसियन फिल्म फेस्टिभल वा राष्ट्रिय नाचघरमा हुने नेपाल अफ्रिका फिल्म फेस्टिभल, नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूको बाढ़ी नै आएको छ। यी महोत्सवहरू भूगोल र राजनीतिको सीमा नागेर दुई देशबीच कला र संस्कृति साथ गर्ने बलिया कूटनीतिक खम्बाहरू बनिरहेका छन्। एउटा चलचित्रले केवल कथा मात्रै भन्दैन, त्यसले देशको माटो, मानिसको भोगाई, त्यहाँको भाषा र रहन सहनको प्रतिनिधित्व गर्छ। जब कुनै चिनिया, युरोपेली वा अफ्रिकी चलचित्र नेपाली दर्शकमाझ प्रस्तुत हुन्छ, तब दर्शकले ती देशका मानिसको हाँसो, आँसु र संघर्षलाई आफ्नै ठानेर अनुभूत गर्छन्। भूगोलका हिसाबले नेपालबाट अफ्रिका वा युरोप जति नै टाढा भए पनि सिनेमाको पर्दाले ती दूरीहरू मेटाइदिन्छ। सांस्कृतिक रूपमा एउटा समाजले अर्को समाजलाई नजिकबाट चिन्ने मौका यी महोत्सवहरूले दिन्छन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डंगोल:
1: फेस्टिभलले पनि के गर्छ भने एटलिस्ट एउटा कन्ट्रीको एउटा फिल्म चाहिँ रिप्रेजेन्ट होस् भन्ने हिसाबले त्यसरी क्युरेट गरेको हुन्छ। होइन, आफ्नो देशमा एउटा हिसाबले केही कुरा भइरहेको छ होला, तर अर्को देशमा कसरी हुँदो रहेछ, यही कुरालाई अर्को देशको व्यक्तिहरूले कसरी सोच्दो रहेछ भन्ने कुराहरू चाहिँ एउटा छर्लङ्ग रूपमा ठूलो पर्दामा देखिँदाखेरि चाहिँ यो छुट्टै मजा हुने रहेछ के।
0: महोत्सवहरूमा प्रदर्शन मात्र होइन, विदेशी निर्देशक र प्राविधिकहरूले प्यानल छलफलहरू चलाउँछन्। यसले नेपाली चलचित्र कर्मीहरूलाई अन्तर्राष्ट्रिय प्रविधि, लेखन शैली र सिनेमाको वैश्विक ट्रेण्ड बुझ्न सघाउँछ। नेपालमा हुने महोत्सवहरूमा विदेशी सिनेमा मात्र आउँदैनन्, हाम्रा मौलिक र रैथाने कथाहरू बोकेका नेपाली सिनेमा पनि विदेशी निर्णायक र अतिथि सामु पुग्छन्। यसले नेपाली कलालाई विश्व बजारमा लैजाने ढोका खोल्छ।
2: मजा आयो नि, तर यो भन्दा मजा त होस् कि ल्याइदिएको भए त मलाई झन् राम्रो हुन्थ्यो।
3: तैँले जब छोडिस्, अब तेरो चाहिँ के प्लान छ भन् त?
4: हामी पनि होमस्टे खोलौँ है,
5: बाहिरको मर्द मान्छेलाई घरमा कसरी राख्नु?
4: अन्त अर्कोमा पनि राख्छ,
5: उनीहरूकोमा त आफ्नै घरको मर्द मान्छे हुन्छ।
0: परम्परागत रूपमा दुई देश बीचको सम्बन्ध राजदूतावास, सन्धि सम्झौता वा राजनीतिक भ्रमणहरूमा मात्र सीमित हुने गर्थ्यो, तर राजनीति र कूटनीति कहिलेकाहीँ निकै नीरस र औपचारिक हुन सक्छ। चलचित्र महोत्सवहरूले यसमा मानवीय स्पर्श थपिदिन्छन्। सिनेमा एउटा यस्तो भाषा हो जसलाई बुझ्न कुनै पनि देशको नागरिक हुनु पर्दैन, केवल मानव हुनु काफी छ। यसले देशहरू बीचको सिमानालाई भत्काएर आपसी सद्भाव र सहयोगको नयाँ मार्ग प्रशस्त गर्छ।
6: नेपाल अझै विशेष गरेर चाहिँ नेपालको चाहिँ उत्तरी हिमाली र पहाड़ी क्षेत्रमा चाहिँ हामीले झट्टै हेर्दाखेरि यहाँका डाँडा काँडा हिमालहरू होइन कति रमाइलो देखिन्छ, राम्रो देखिन्छ, तर यहाँ हामीले चाहिँ आफ्नो जीवन जिउँदाखेरि चाहिँ त्यत्तिकै एक्सट्रिम पोइन्टमा चाहिँ सङ्घर्ष र दुःख चुनौतीहरू भोग्नुपर्छ।
0: पछिल्लो समय देशमा भइरहेका यी श्रृंखलाबद्ध चलचित्र महोत्सवहरूले के प्रमाणित गर्छन् भने नेपाल विस्तारै विश्व सिनेमा र संस्कृतिको एउटा जीवन्त संगम स्थल बन्दैछ। अहिलेका महोत्सवहरूले नेपाल र विश्व समुदाय बीचको सम्बन्धको तस्वीरलाई थप चम्किलो र प्रगाढ बनाउँदैछन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डंगोल:
1: नेपालमा फिल्महरू देखाउँदाखेरि विभिन्न देशको त हामीले देखाउँछौ नि त होइन, त्यो साथसाथै चाहिँ मलाई नेपालको पनि स्टोरीजहरू चाहिँ बाहिरसम्म पुग्नु चाहिँ एकदमै जरुरी छ। यहाँ नेपालमा मात्र अरू फिल्मलाई प्लेटफर्म दिएर बाहिरको कुरा सिक्ने भन्ने नयाँ कुरा सिक्ने मात्र होइन कि आफ्नो कथाहरू पनि भन्न जान्नुपर्छ र देखाउने पनि एउटा ठाउँ चाहिँ सृजना गर्नुपर्छ, एउटा भनौँ न क्षमता विकास चाहिँ हामीले गर्न खोजिरहेका छौँ सानो सानो वर्कसपहरू मार्फत।

0: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, आज 37 र भोलि 29 जिल्लामा हुने। योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई।
0: पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेकका तराई मधेसमा भोलि र पर्सि गर्मीको सम्भावना। नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने।
1: चलचित्र महोत्सव मार्फत विश्वको भौगोलिक दूरी र राजनीतिक सीमा मेटिँदै नेपाली कथाहरूलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयास।
0: भारतमा कक्रोच, जनता पार्टीको पहिलो प्रदर्शन, सुरक्षा व्यवस्था कडा।
1: र एसीसी महिला प्रिमियम कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। विश्वकप फुटबल खेल्ने इरानी टोलीलाई पनि अमेरिका प्रवेशमा भिसा प्राप्त।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित। प्रदेश सभाको नवौं बैठक आगामी असार 1 गते बस्ने।
1: दैलेखका विभिन्न वनमा निरन्तर आगलागी 1170 हेक्टर वन क्षेत्र डडेलौले नष्ट।
0: बढ्दो गर्मीका कारण बाँकेका धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा पढ्नुपर्ने विद्यार्थीहरूको बाध्यता।
1: र 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेटमा मधेसले कोशी प्रदेशलाई हरायो। एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको बसेको बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। सभामुख नन्दा गुरूङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 उपनियम 4 बमोजिम मुख्यमन्त्री यामलाल कर्णेललाई नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने सभा समक्ष प्रस्ताव पेश गर्नु समय दिनुभएको थियो। मुख्यमन्त्री कर्णेलले सभा समक्ष यो प्रस्ताव पेश गरेसँगै सभामुख गुरूङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो। बैठकमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगल बहादुर साई, पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंह, टेकराज पछाई, बिन्दमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर हमाल, भीमप्रकाश शर्मा, खर्कबहादुर पोखरेल, लक्ष्मी सुनार, दक्षिणा साई, रणसिंह परियार, तुलसा मल्ल, जानकी सिंह, बलिमाया बुढा, इन्दा कुमारी साई सहित 25 प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि आफ्ना भनाई राख्नु भएको थियो। बैठकमा भाग लिने प्रदेशसभा सदस्यले कर्णालीको बहुआयामिक गरीबी घटाउने, मानव सूचकांक बढ़ाउने, कृषि पर्यटनको विकास मार्फत रोजगारी सृजना गर्ने, सड़क सञ्जाल जोड्ने र भूमि मान्छेको आवश्यकता एवं समस्यालाई सम्बोधन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको थियो। प्रदेशसभाको नवौं बैठक आगामी असार 1 गते बस्ने प्रदेश सभामुख गुरूङले बताउनु भएको छ।
0: दैलेखमा वन डडेलो नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गरेको भए पनि आगलागी हुने क्रम रोकिएको छैन। डिभिजन वन कार्यालय दैलेखले 14 सामुदायिक वन र 40 राष्ट्रिय वनमा निरन्तर आगलागी हुँदा 1170 हेक्टर वन क्षेत्र डडेलोले नष्ट गरेको जनाएको छ। डिभिजन वन कार्यालय वन अधिकृत आशिका पौड्यालले डडेलो नियन्त्रणका लागि 11 स्थानीय तह र सामुदायिक वन उपभोक्ता समिति लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भए पनि वनको डडेलो लाग्ने क्रम नरोकिएको बताउनुभयो। वन कार्यालयले ती मध्ये 11 सामुदायिक वनमा भएको आगलागीलाई समयमै नियन्त्रणमा लिइएको, क्षतिको धेरै हुन नपाएको दावी पनि गरेका छन्। वन अधिकृत पौड्यालले डिभिजन वन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकाय तथा सरकारवाला निकायलाई आगामी आगलागी हुन नदिन र आगलागी भएको अवस्थामा नियन्त्रण गर्ने उपायबारे प्रशिक्षण तथा अभिमुखीकरण समेत गरिएको बताउनु भएको छ। डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख अमर शाहले वन क्षेत्रमा हुने अधिकांश आगलागी मानवीय लापरवाहीका कारण हुने गरेको बताउनुभयो। उहाँले घाँसपात संकलन, खेतबारी सफा गर्ने क्रममा लगाइने आगो नियन्त्रण बाहिर जाँदा डडेलो फैलिने गरेको बताउनुभयो। लामो समय वर्षा नहुनु र सुक्खा मौसमले समेत आगलागीको जोखिम बढ़ाएको छ। जिल्लाभित्र यात्रा गर्नेहरूले चुरूट खाने र त्यसलाई ननिभाउने गरेका कारण पनि वनमा आगलागी हुने गरेको छ। वन डडेलो न्यूनीकरणका लागि सचेतनासँगै आवश्यक निगरानी, नियन्त्रण र कानूनी कार्यान्वयन अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन्।
1: देशकै सबैभन्दा बढ़ी गर्मी हुने जिल्ला मध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्यधिक गर्मीका बीच पनि विद्यार्थी टिनको छाना मुनि बसेर पढ्न बाध्य भएका पत्रकार सिराज खानले बताउनुभयो। अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षा कोठा भएकाले उच्च तापक्रमकामा बालबालिकाहरू कुसमुकुस महसुस गर्दै पसिना बग्छ।
0: अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन्।
1: देशकै सबैभन्दा बढी गर्मी हुने जिल्ला मध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको

0: स्थित श्री सामुदायिक विद्यालय सहापुरवाका सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा ट्रेनको छाना अत्यधिक तातिने भएकाले पढाइ अत्यन्तै कठिन हुने गरेको बताउनुभयो। वहाँले छिनछिनमा विद्युत आपूर्ति वृद्ध हुने, पंखाको अभाव तथा अत्यधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठन पाठन दुवै प्रभावित भएको बताउनुभयो। नेपालगंज उपमहानगरपालिका बीस राजाको आदर्श माध्यमिक विद्यालयका शिक्षिका हीरा गौतमले टिनको छानामुनि बस्दा विद्यार्थीलाई बारम्बार पानी खान जानुपर्ने, टाउको दुख्ने र थकान हुने समस्या देखा परेको बताउनु भएको छ। अत्यधिक गर्मी हुने जिल्लामा विद्यालयलाई कम्तीमा टिनको छानाको मुक्त बनाउनु पर्ने आवश्यकता रहेको उहाँले उल्याउनु भएको छ। नेपालगंज दश स्थित शारदा आदर्श विद्यालयका शिक्षिका अल्का वर्णवालले धेरै विद्यालयले अझै पनि प्राथमिक तहका बालबालिकालाई टिनको छानामुनि राखेर पढाउन बाध्य रहेको गुनासो गर्नुभयो। नेपालगंज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले नेपालगंज देशको अत्यधिक गर्मी हुने क्षेत्र भएकाले केही विद्यालयमा जिप्सन लगान गरी तापक्रम घटाउने प्रयास गरेको र नयाँ निर्माण हुने भवनमा टिनका छाना नराख्ने नीति अपनाएको बताउनु भएको छ। नागरिक सरोकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले विपन्न परिवारका बालबालिका अझै टिनको छानामुनि कष्टकर रूपमा अध्ययन गर्न बाध्य हुनु दुःखद भएको टिप्पणी गर्नुभयो।
1: वीरेन्द्रनगरमा भएको वातावरण संरक्षण सरसफाई तथा जलवायु परिवर्तन सम्बन्धी निबन्ध प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयका छात्रा मोनिका बडुवाल प्रथम हुनुभएको छ। प्रदेश वन निर्देशनालय कर्णालीले गरेको निबन्ध प्रतियोगितामा प्रथम हुँदै मोनिकाले 15,000 नगद पुरस्कार समेत प्राप्त गर्नुभएको छ। वन निर्देशनालयले विद्यार्थी शिक्षक तथा कर्मचारीहरूको सहभागितामा वन वातावरण तथा जैविक विविधता संरक्षणमा विद्यार्थीहरूको नेतृत्वको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा वीरेन्द्रनगरभित्रका 7 माध्यमिक विद्यालयका 40 विद्यार्थीहरूले भाग लिएको प्रतियोगितामा सैनिककै 6 बोहरा दोस्रो र उषा बालबाटीका माध्यमिक विद्यालयका जोसना बुढाले तेस्रो स्थान हासिल गर्नुभयो। बोहराले नगद 10,000, बुढाले नगद 5,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगनीय छोटो विश्राम।
2: लौ न, के भो बाबुलाई?
3: होइन, किन आतिनु भएको छ दिदी? के भो बाबुलाई?
2: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
4: अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाइ?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
4: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
4: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
5: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
6: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
6: नाक बन्द हुने समस्या,
7: नाकबाट रगत बग्ने,
6: नाकभित्र मासुको गिर्खा पलाएको,
7: घ्राण शक्ति गुम्ने,
6: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
7: कानको संक्रमण,
6: कान सुन्न गाह्रो हुने,
7: कान बज्ने समस्या,
6: चक्कर लाग्ने,
7: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
6: घाँटी दुख्ने,
7: आवाज बन्द हुने,
6: निल्न गाह्रो हुने,
7: घाँटीको भित्री भागमा मासु पलाउने आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
6: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-4-30-3-9 98-5-51-560 र 98-4-81-56-499।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5-56-455। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: रेडियो भेरी एफएम।
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित, प्रदेशसभाको नवौं बैठक आगामी असार 1 गते बस्ने, दैलेखमा विभिन्न वनमा निरन्तर आगलागी, 1170 हेक्टर वन क्षेत्र डडेलोले नष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर. दार्चुलाको अपिहेमाल गाउँपालिकामा सड़क सञ्जालमा जोड़िएको छ. खलंगाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वड़ा नम्बर 3 गौड्याल खोलासम्म सड़क पुगेको हो. सड़कको अभावमा यातायात र दैनिक उपभोग्य सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीयले अब राहतको आशा पलाएको छ. गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले यस्तै आर्थिक वर्षभित्र सड़क काफल धारसम्म पुग्ने भन्दै आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाड़ी सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो. पारी बगर मकरीगाड सड़क वर्ष 2 वर्षभित्र कालो पत्रिया गर्ने ठेक्का लागिसकेको छ. सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपिहिमाल लगायतका अन्य पालिकालाई सड़क सञ्जालमा जोड़ने योजनालाई प्राथमिकतामा राखेको छ.
5: बाँके जिल्ला अदालतले अदालत परिसरमा हुने अनावश्यक भीड़भाड़ नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियमहरू लागू गरेको छ. अदालत प्रशासनले एक सूचना जारी गर्दै आगामी जेठ 25 गतेदेखि अदालत प्रवेश गर्ने सबै सरकारवालाका लागि विभिन्न नौबुद्धि निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ. अदालत परिसरमा हुन सक्ने सम्भावित असुरक्षा र अस्वस्थतालाई अव्यवस्थालाई ध्यानमा राखेर जिल्ला अदालत बाँकेको प्रशासन शाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ. नयाँ व्यवस्था अनुसार अब कानून व्यवसायहरूको पेशागत आचार संहिता सम्बन्धी आचरण सम्बन्धी नियमावली 2079 निर्दिष्ट गरेको पोशाक अनिवार्य रूपमा लगाएर मात्र अदालत प्रवेश गर्न पाउने भएका छन्.
6: आज पनि पश्चिम तराईमा चर्को गर्मी बढ़ेको छ. केही दिनदेखि लगातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो 24 घण्टामा पानी भने परेको छैन. पछिल्लो 24 घण्टामा सामान्यदेखि मध्यमसम्म वर्षा भएको पूर्वी तराईमा भने तुलनात्मक रूपमा केही शीतल महसुस भएको छ. मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो. यस्तै महाशाखाले भोलि र पर्सी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ. महाशाखाका अनुसार त्यही क्षेत्रको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्यसभन्दा बढ़ी रहने सम्भावना छ. विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई ताप लहर अर्थात हिट वेभ भन्ने गरिन्छ. महाशाखाले गएको बिहिबार बेलुका ताप लहर सम्बन्धी चेतावनी जारी गरेको छ. यो गर्मी आम शुरू भए यता ताप लहरको चेतावनी चौथो हो. नेपालमा 26.7 डिग्री सेल्सियसलाई गर्मी आमको औसत अधिकतम तापक्रम मानेको छ. तर पछिल्ला वर्ष 3 लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ. यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निलेको असरले गर्दा नेपालमा सुक्खा पनि ल्याउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविदको अनुमान छ. पछिल्लो 3 घण्टामा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशमा केही ठाउँमा पानी परेको छ. यसैबीच नेपालमा मनसून भित्रन अझै 1 हप्ता लाग्ने मौसमविदको अनुमान छ. अहिले दक्षिण भारतको केरल र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ीमा हुँदै नेपाल मनसून आइपुग्न 1 हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ.
5: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ. अहिलेलाई यो अर्को विश्राम.
7: एसई सकियो, अब रमाइलो सुरु भयो.
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर. मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS.
7: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
9: नेपाल टेलिकम, राष्ट्रको संचार.
5: सूचना.
1: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं.
5: यस सप्ताहका मुख्य कार्यक्रमहरू: प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम. विषादी विष हुन, औषधि होइनन्. रासायनिक विषादीको विकल्पहरू रोजौं, आफू र
2: पर्यावरण जोगाऊ। विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
10: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
0: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनीहरू हामीले छिमेक सेरफेरसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर आर्थिक वर्ष 2075-76 शुरू भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका 905 मात्र शिशुको ज्यान जोगाएको जनाएको छ। कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष 2082-83 फागुनसम्म दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका 60 गर्भवती तथा सुत्केरी सहित 905 महिलाको हवाई उद्धार भएको छ। 8 वर्ष अघि शुरू भएको यस कार्यक्रमबाट 905 महिलाको उद्धार भएको सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा उल्लेख छ। उद्धार गरिएका मध्ये सबैभन्दा बढ़ी कर्णाली प्रदेशका 302 महिला छन् भने सबैभन्दा कम लुम्बिनी प्रदेशका 19 रहेका छन्। यस्तै कोशी प्रदेशबाट 279 बागमती प्रदेशबाट 125 गण्डकी प्रदेशबाट 44 र सुदूरपश्चिम प्रदेशबाट 136 महिलाको हेलिकप्टर मार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याइएको छ। संघीय सरकारले 7 पुष 2075 हुम्लाको चंखेली गाउँपालिकाबाट 1 सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेर कार्यक्रमको शुरूआत गरेको थियो।
0: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। सुर्खेतको वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट टोलीमा मध्य प्रदेशले कोशी प्रदेशलाई 8 विकेटले हराएको छ। कालोचोक क्रिकेट मैदानमा कोशीले दिएको 123 रनको लक्ष्य मधेसले 16 ओभर 3 बलमा पूरा गरेको। मधेसका लागि सना प्रवीणले 49 बलमा 52 रन गर्दा सुतिकै पारी खेल्दा साक्षी कुमारी यादवले 40 बलमा 46 रन जोड्नुभयो। पहिला ब्याटिङ गरेको कोशीले निर्धारित 20 बलमा 3 विकेट गुमाएर 122 रन बनाएको। कोशीका लागि प्रनिसा राणा मगरले 68 बलमा 55 तथा टिका शाहले 36 बलमा 51 रन गर्दा सुतिकै पारी खेल्नुभयो।
3: र एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन मात्रै बनाएको थियो। समूह डीमा रहेको नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल उपविजेता भएको छ।
0: समूह विजेता बन्दै एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगितामा छनौट भएको नेपाली क्रिकेट टोलीले सेमी फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह एकको विजेता नेपालले समूह बीको उपविजेता ओमानसँगको भेट पक्का गरेको हो। पहिलो सेमी फाइनलमा नेपालले भोलि बिहान सभा 7 बजे ओमानसँग सिंगापुरमा प्रतिस्पर्धा गर्नेछ। समूह चरणका दुवै खेलमा विजय भएको नेपाल समूह विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको हो। दोस्रो सेमी फाइनलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता मलेसियाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेलमा चीनलाई 221 रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई 167 रनले हराएको छ। समूह परिचितसँगै एसियन गेम्स स्थान बनाइसकेको नेपाल छको उपाधि जित्ने लक्ष्य साथ मैदान उत्रेको छ। समूह एबाट नेपाल र मलेसिया एसियन गेम्समा छण भएका छन् भने समूह बीबाट ओमान र हङकङ छण भइसकेका छन्। छण प्रतियोगितामा समूह एका चीन र कतारसँगै समूह बीबाट बहराइन र सिंगापुर बाहिरिएका छन्।
3: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित। प्रदेशसभाको नवौं बैठक आगामी असार 1 गते बस्ने।
3: दैलेखका विभिन्न वनमा निरन्तर आगलागी 1170 हेक्टर वन क्षेत्र डडेलोले नष्ट।
0: बढ़दो गर्मीका कारण बाँकेका धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा पढ्नुपर्दा विद्यार्थीलाई शास्ति।
3: र 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेटमा मधेसले कोशीलाई हरायो। एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पीड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 MHz MHz।
7: Extreme energy drink, time check. अहिले ठीक 7 बजेको छ।
8: Extreme energy drink, taste the difference, feel the energy.
9: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
11: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230। र सूर्यमुखी तेल प्रति पेटी 2860।
10: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
11: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
12: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
11: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
11: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
11: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
11: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
10: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
11: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैंकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
13: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
14: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
13: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
14: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
13: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
14: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
13: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
14: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
13: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
14: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
15: रेडियो भेरी एफएम।

0: 哎呀，啊，哎呀，
1: 老呢？几波爸不来？
2: 哎呢？几哪天爸是弟弟？几波爸不来？
1: 也罗呢？姐姐爸不？几波还过来给妹子出来？
0: 哎呀，哎呀，倒过都给我惹肿了，本来啥子？弟弟弟弟爸个啥？几波好了来？
2: 哎呢，Ram bhai，快点得给倒过都给我。
0: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
2: के भन्या होला यो भाइले, मार्ने चीज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
0: ए, त्यसलाई विषादी भन्छन् र दाई?
2: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनटिभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
1: विषादी विष हुन् औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
3: खुशीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: me a extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
1: सूचना
2: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागु पदार्थ सेवन गर्ने मन आत्तिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
2: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
3: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56600।
0: लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
2: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगरौं र नगराउ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेसालाई मर्यादित बनाऊ, विभेद रहित समाजको निर्माण गरौं। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन, परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी त्यो तपाईँको सन्तान हो, तपाईँको वंश हो, त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौ, नगराउ।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
3: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय: प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सबैको मन सुने
3: रेडियो भेरी FM।
4: प्लाटिन चाहिँ आएको छ भनेको छ आज संसारमा। अब
5: काठमाडौँ सेन्जेन सीधा उडान शुरू, चीनसँग हवाई सम्पर्क विस्तार, रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र, 23 जिल्लामा नेतृत्व चयन।
6: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ।
5: र रूस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र, एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रीनको सीमाभित्र मात्रै सीमित देखिएको छ। वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थबीचको फरक उजागर गरिरहेका छन्। लाइक र कमेन्टले नापिने नाता होइन, व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ। त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो, इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
7: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोड़िएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन्, जसमा हत्या, हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ। अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ। बढ़दो बेरोजगारी दर, सामाजिक सञ्जालको प्रयोगको बढ़दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले CIM जानकारी दिनुभयो।
8: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीड़ित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण, त्यसपछि आफ्ना सोचहरू, त्यस्तै प्रकारले संगत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ।
7: राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 अनुसार पनि नेपालमा 10% वयस्कर र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्कर र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ़दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल 1/4 स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचाङ्क समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ़दो मानसिक समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। मानव तनाव हुँदा बिचौनी, चिन्ता, निन्द्रामा समस्या, थकान, एकाग्रमा कमी, चिड़चिड़ापन, टाउको दुख्ने तथा मुटुको धड़कन बढ़ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ? CIM कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो।
9: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन? कुनै एउटा तनाव गराउने एउटा केही तत्त्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है? त्यसलाई चाहिँ हामीले तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि यो अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला होइन. अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी चाहिँ हुनसक्ला, एजुकेसनको इन्सेक्युरिटी चाहिँ हुनसक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटीहरू हुनसक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुनसक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग बिग्रिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुनसक्ला.
7: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भनी गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ. औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्. विभागका अनुसार आज 150 एमजीको 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ. यस्तै मंगलबारसम्म 450 एमजीको 1,400 भाइल र 150 एमजीको 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ. बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ. सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ. भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ. आवश्यक प्रक्रिया मिलाएर खरीदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सीआईएनलाई बताउनुभयो.
4: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोरै छ. अब जताततै चाहिँ सर्टेजै छ. अस्ति 800 भाइल चाहिँ बंगलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो. अब अहिले आज मात्रै वीरगंज भन्सारमा 700-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा. अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै. यो कस्तो हो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा. अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुबाट ल्याएको थियो सिस प्लाटिन, त्यो पनि सकिसक्यो. अब अहिले आज मात्रै वीरगंज भन्सारमा 700-500 भाइल जति चाहिँ यो सिस प्लाटिन कार्बोप्लाटिन

0: जहाज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मधेस प्रदेशमा काठको मूल्य घटाइएको छ। मधेस प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रूपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठकत्ती खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासोपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कडालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सीआईएनसँग बताउनुभयो।
1: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ अधिवेशन अगाडि पनि हुने सम्भावना त्यो बेलामा भएन भने उनीहरू तिनीहरू जो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ है। मधेसमा मर्मुहत्तरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ। कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा 2 जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डडेलधुरा, बैतडी, बझाङ, दार्चुला।
0: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सिधा उडान शुरू गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सिधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढ़ी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध शुरू भएता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो।
2: सर्लाही हरिपुरमा साइलेज उत्पादन शुरू। खेर जाने मकैको डाँठ अब आमदानीको स्रोत बन्दै
3: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
2: 80 लाखको लगानीमा साइलेज उद्योग पशुपालन खर्च घटाउने लक्ष्य रिपोर्टसँगै साहित्य प्रेमीको आकर्षण बढ़ाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्।

0: साझा खबर सुन्दै गर्नुहोला।
1: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाँसे मैदान चरण।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
7: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग संचालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँट नै अब आमदामीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँटबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ।
8: गाई बस्तुले खाने दाना यसले दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले भने।
7: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
9: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछौँ र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
7: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना शुरूमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
10: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ, र हामीले FAO हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु, र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
7: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दूध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
11: साइलेजको बेनिफिट, साइलेजको फाइदा खासमा वस्तुहरूलाई पुन्य भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
7: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ। यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाइ छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
12: पाखा पखेरा बनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिरिजे जति छन् जहाँ छन् छोटो बसाईमा काव्य पढिसक्योस्।
6: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन, छोटो सामग्री प्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावनाबारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुंगाना कुराकानी गर्नु भएको छ।
12: छोटो बसाईमा काव्य पढिसक्योस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने, छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठूला ठूला हुन्छन्, ठूला ठूलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले, त्यस्तालाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठूलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो यत्रो छ पहिले किताब सम्बन्धै यत्रो छ कहिले पढ्नु त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति अब सानो छ भने एक बसाइमा पढिसकिन्छ पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई
0: हजुर तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको श्रोताहरूलाई सुनाइदिनुहोस् न
12: हस् यहाँ प्रकृति परक कुराहरू छन् अलिकति म चार लाइन सुनाउँछु पाखा पखेरा बनकुञ्जभित्र मुहार तिम्रै

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छ देन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: यसरी अघि बढ्छ।
2: अब यो खण्डकाव्य भनौ न छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन् अनि यसको भनौ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बनाउनु भएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ। तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसंगमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ। अर्थात खण्डकाव्य एकस्वरीय पनि हुन्छ, त्यहाँ बहुस्वरीय नभएर एकस्वरीय पनि खण्डकाव्य हामीले देखेका छौं। जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो, असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ, त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ, त्यसको आकारसँग होइन, त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ। त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठूलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाईमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको
2: हो। हजुर, अब तपाईँ कक्षा नौ दसमा अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लामा छन्दहरू रुचाउनुहुन्न, अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्, अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ, अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानस पटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
2: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
0: आयो
2: होइन, अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ, तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्छ?
0: लाग्छ, मलाई पनि लाग्छ अलिकति कविताको ओज चाहिँ घटेकै छ। किन घटेको छ भने अब हुन त नौ कक्षामा छन्दबद्ध कविता नभएको होइन, छ, कुनै गीतिलयमा छन्, कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ, हाम्रो कवि भरतराज पन्तले लेख्नु भएको कविता पहिलो पाठमै छ कक्षा नौमा। यो हुँदाहुँदै पनि यतिले पुगेन, म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने, आदिकविलाई कहाँ गएर चिन्ने, अनि कवि शिरोमणि लेख्न पढेको बारेमा हाइस्कुल लेभलको बच्चाले नामै सुन्दैन, नामै जान्दैन, हराइसक्यो। विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो, प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तादात्म्यता, कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले। अब यो चाहिँ अलिकति बिस्तार बिस्तार हराउँदै गएको छ। अब फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ, सधैँभरि माधव प्रसाद घिमिरेको बारेमा मात्रै पढ्ने, देवटाको बारेमा मात्रै पढ्ने, अनि भानुभक्त आदिको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त?
1: मधेशमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ। यसरी पूरक परीक्षा असार 1 गतेदेखि शुरू हुने हुँदैछ। नतिजा 2 साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ। आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ। काठमाण्डु सेन्जन सीधा उडान शुरू भएको छ। चीनसँग हवाई सम्पर्क विस्तार भएको छ। रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू। आज 23 जिल्लामा नेतृत्व चयन भएको छ। र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ। एसीसी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अपाङ्गता एक अवस्था हो।
1: अपाङ्गता जुनसुकै स्थान, समय वा मानिसमा हुन सक्छ। त्यसैले अपाङ्गता प्रति हेर्ने दृष्टिकोण बदलौं, समावेशी र समुन्नत समाज निर्माणमा योगदान गरौं। अपाङ्गता भएका व्यक्ति प्रति घृणा र तिरस्कार होइन, सम्मान र विश्वास गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरनगर, सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: सूचना।
7: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
6: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौ, आफू र पर्यावरण जोगाऊ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कपुरकोट गाउँपालिका, सल्यान।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर सञ्जक शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर
4: सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो।
4: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
7: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
1: खुसीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।
4: रेडियो भेरी एफएम

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-84-30-300, 98-85-51-560 र 98-481-56-499।

0: me a
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ. आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ. अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने. नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ. विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि. थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 3990, 98584072 र 98448 61175. सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार.
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्.
5: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031.
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
4: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
5: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
4: कुन धान लगाउने विचार गर्नु भयो र?
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
4: ल दाई पनि, US कम्पनीको US 312 शंकर धान लगाउने नि।
5: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
5: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शंकर धान नै लगाऊ।
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
7: रेडियो भेरी एफएम।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-5205-045।
1: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज, वीरेन्द्रनगर, सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: यो रोगले पनि मर्न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
7: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको पोर्टेबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
13: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
12: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
13: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
12: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
13: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
12: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
13: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
12: हो, त्यही गएर
13: सुरजन रोकाईलाई भेट।
12: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
13: लकिपिराग फोन नम्बर 98202939948, 98202939948।
0: सूचना,
14: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
14: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-484-39-117।
15: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
16: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
15: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
16: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
15: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: सूचना,
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या, र घुँडा मुन्डा फिर्पा जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8, खजुरा, सुर्खेत।

0: कार्यक्रम आजको संवादबाट केशव ढकालको नमस्कार। कार्यक्रममा हामी विभिन्न समसामयिक विषयमा छलफल गर्दै समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौ। आजको कार्यक्रममा हामीले नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीज्यूलाई स्टुडियोमा निम्त्याएका छौ। खास गरी नेपालमा शिक्षकहरूले बिहोर्नु परेको समस्या, सामुदायिक विद्यालयको गुणस्तर बढ़ाउन गर्नुपर्ने प्रयास र यसमा रहेका चुनौती अनि समसामयिक राजनैतिक विषयमा आजको छलफल केन्द्रित रहनेछ। सर, स्वागत छ यहाँलाई आजको संवादमा।
1: धन्यवाद सर, नमस्कार सर। नमस्कार,
0: आराम हुनुहुन्छ?
1: आराम सर।
0: अहिले चाहिँ कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरनगरमा हुनुहुन्छ यहाँ विशेष काम।
1: हाम्रो यो संगठन विगत केही महिना अगाडि माघको 24 गते हामीले यो देशमा रहेका तीनवटा शैक्षिक संगठनहरूको बीचमा हामीले एकता गरेका थियौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपाल अनि प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको बीचमा हामीले एकता गरेका थियौं। त्यो एकता प्रदेश स्तरसम्म र तलसम्म पुर्याउनको लागि हामीले हिजो हाम्रो संगठनको एकता प्रदेशको एकता सम्मेलन थियो। त्यो एकता सम्मेलनमा शिक्षक कर्मचारी साथीहरूसँग साक्षात्कार गर्नको लागि म सुर्खेत आएको थिएँ।
0: खास गरी भर्खरै बजेट आएको छ,
1: हजुर,
0: होइन, अहिलेको बजेटलाई एउटा शिक्षक नेताको हिसाबले, एउटा सामुदायिक विद्यालयको शिक्षकको हिसाबले, खास गरी शिक्षा क्षेत्रमा सरकारले छुट्याएको बजेटलाई यहाँले कसरी लिनुभएको छ?
1: अब मैले विषयवस्तुलाई नेगेटिभ ढंगले शुरू त गर्दिन, होइन, यो बजेटमा केही राम्रा विषयवस्तुहरू पनि छन्, होइन, केही नवप्रवणात्मक टाइपका, होइन, अब खोज अनुसन्धानका विषयवस्तुहरूमा केही अब नयाँ विषयवस्तुहरू त्यो छ। तर यसले फेरि समग्र रूपमा चाहिँ जुन ढंगले पहिला के अरे राष्ट्रिय स्वतन्त्र पार्टीले के अरे सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गर्छौं भनेर एउटा प्रतिबद्धता व्यक्त गरेको र अरू सबै शिक्षक कर्मचारीहरू भन्दा एक रूपियाँ बढी वेतन चाहिँ शिक्षकहरूलाई हामी दिन्छौं भनेर राष्ट्रपतिका सभापतिले पनि भनिसक्नु भएको थियो। त्यो आधारमा हजारौं लाखौं शिक्षकहरूले राष्ट्रसभा पार्टीलाई मतदान गरेर दुई तिहाईको स्थितिमा पुर्याउनेमा एउटा अंग बौद्धिक वर्गहरू पनि हो भन्ने लाग्छ। तर बजेट हेर्दाखेरि विगत वर्षको भन्दा यस वर्षको बजेट अझै घटेको हामीले पायौं, होइन, बजेटको भोलम ठूलो भए तापनि प्रतिशतको आधारमा बजेट घटेको छ। अब घटेको बजेटले के अरे थप गुणस्तर आउँछ भन्नेमा त झन् प्रश्न चिन्ह त लागिहाल्यो, होइन, र अहिले फेरि केही प्रश्नहरू केही विषयवस्तुहरू अलिक अनुत्तरित टाइपका पनि छन्, होइन, अलिकति भाषा शैलीहरू करेस्मेटिक र मनोविज्ञानलाई छुने टाइपको त देखिन्छ। तर सार र गहिराईमा गएर हेर्दाखेरि ती भाषाहरू ती के अरे भाषाहरूले तल व्यवहारमा चाहिँ त्यसले परिणत गर्न सक्छ त भन्दा त्यो सक्ला जस्तो चाहिँ हामीले अनुभूति गरेका छैनौं। बाल विकास विद्यालय कर्मचारी लामो समयदेखि पीड़ित हुनुहुन्छ, जस्तै बाल विकासका शिक्षकहरू 36,000 हुनुहुन्छ, विद्यालय कर्मचारीहरू झन्डै 32,000 हुनुहुन्छ। त्यो ठूलो संख्यामा हो, उहाँहरू विगत वर्षौंदेखि उहाँहरूले चाहिँ श्रमेन अनुसारको तलब भत्ता पनि पाउनुभएको छैन। विगतको सरकारहरूले केही त गर्न खोजेकै थिए, तर पनि फेरि पूर्ण त त्यो थिएन। र अहिलेको सरकार आफ्नो मेजोरिटीको सरकार भइसकेपछि आफ्नो प्रतिबद्धता त कार्यान्वयन गर्न सक्थ्यो यसले, तर पनि फेरि अहिलेको बजेटले त्यो बाल विकास र विद्यालय कर्मचारीलाई कतै पनि छोएको जस्तो हामीले अनुभूति गरेका छैनौं। अर्को जुन योगदानमा आधारित कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता भनेर पनि भनिएको छ, त्यो पनि अलिक अस्पष्ट टाइपको छ, किनभने प्रोत्साहनको कार्यविधि नै बनेको छैन। न्यायिक क्षेत्र प्रधानमन्त्रीको कार्यालयहरूमा केही वर्ष अगाडिदेखि त्यो लागू त भएको छ प्रोत्साहन भत्ता, होइन, तर शिक्षक कर्मचारीहरू अथवा अरू अन्य क्षेत्रका कर्मचारीहरूमा चाहिँ त्यो लागू भएको छैन र कस्तो कार्यविधि बन्छ भन्ने प्रश्न विषयले पनि त्यहाँ हुन्छ। त्यो भएको कारणले गर्दाखेरि विगतको अनुभव हेर्दा स्थायी कर्मचारीहरूलाई मात्रै प्रोत्साहन भत्तामा जोडेको देखिन्छ, तर शिक्षा क्षेत्रमा फेरि के छ त भन्दाखेरि स्थायी शिक्षकहरू त 1,10,000 हुनुहुन्छ, होइन, तर अस्थायी शिक्षकहरू झन्डै यो प्राविधिक धार अनि फेरि शिक्षण सिकाइ अनुदान प्रादेशिक के अरे कोटाहरू अनि राहत साबिक उच्च माभि सबै जोड्दा फेरि झन्डै 1.5 लाख भन्दा पनि बढी हुनुहुन्छ। यसले ठूलो क्षेत्र प्रभाव पार्छ। त्यो भएकारणले गर्दाखेरि यो अन्यलता पनि छ, फेरि क्लियर अब यो त्यो भएकारणले गर्दाखेरि कार्यविधि नबन्दासम्म यसमा पनि केही अन्यलताहरू हामीले देखेका छौं। अहिले विद्यार्थीहरूमा ठूलो ड्रप आउट भएको छ, अनि तपाईँ हामीले देखिरहेछौं नि ड्रप आउट, कक्षा छोड्ने दर बढेको छ। तर यो दिवा खाजा कार्यक्रमले चाहिँ कक्षा के अरे छोड्ने दरमा केही कमी आएको थियो। पछिल्लो चरणमा चाहिँ विद्यार्थीहरू स्कूलमा आउने कक्षा कोठामा आउने दर बढेको थियो, तर अहिले फेरि यो सरकारले चाहिँ मलाई लाग्छ कि त्यो के अरे दिवा खाजाको विषयमा केही बोलेको पनि छैन। पहिला पहिलाका बजेट अब हामीले भन्न त भनेका छौं, अब गुणस्तरीय शिक्षाका विषयहरू आईसीटी अन्तर्राष्ट्रिय चाहिँ होइन के अरे लेभलमा को शिक्षा पुर्याउने भनेर ग्लोबल एजुकेसन ट्रेन्ड के अरे इक्विभ्यालेन्ट बनाउने भनेर पनि हामीले त भनेका छौं। तर पनि अहिले हेर्दाखेरि पछिल्लो चरणमा स्कूल म्यापिङ भनेर 1 अर्ब त छुट्याइएको छ, तर स्कूल म्यापिङ भइसकेपछि होइन त्यसको व्यवस्थापन कसरी गर्ने त होइन, अब त्यसको व्यवस्थापन कसरी गर्ने त्यसको लागि कुनै बजेट पनि छुट्याएको छैन। अर्को फेरि यो विद्यार्थीहरू सामुदायिक विद्यालयमा अत्याधिक बढ्या छ होइन, त्यो बढेको छ। पछिल्लो चरणमा अझ बढी सदरमुकाम र शहरहरूको विद्यालय सामुदायिक विद्यालयमा विद्यार्थी बढेको छ, त्यहाँ विद्यार्थीले कक्षा कोठा पाउँदैन होइन। अहिले पनि चितवनको नारायण नमुना उच्च मावि के अरे मावि अनि काठमाडौँको विश्व निकेतनहरू भयो ज्ञानोदय माविहरू भए होइन त्यस्तो विद्यालयहरूमा त्यहाँ विद्यार्थीले भर्ना पाउँदैन होइन। र अहिले पछिल्लो चरणमा अझ सामुदायिक काठमाडौँका सामुदायिक विद्यालयहरूमा सबै विद्यालयहरूमा विद्यार्थीले भर्ना पाउँदैन, त्यो भएको कारणले गर्दाखेरि त्यस्ता विद्यालयहरूमा चाहिँ शिक्षकको अभावै छ होइन, त्यसको विषयमा पनि खासै बोलेको देखिँदैन त्यहाँनिर होइन। र अहिले फेरि अब सामुदायिक विद्यालयको व्यवस्थापन नभइकन फेरि अहिले निजी विद्यालयहरूमा जाने निजी विद्यालयहरूमा जाने विद्यार्थीहरूलाई 3% शैक्षिक शुल्क कर भनेर पनि भनिया छ होइन, अब त्यो एउटा त्यसले पनि अभिभावकको ढाड त बाँध्ने नै होला। र फेरि अर्को के पनि छ भने अब अहिले आइतबार र शनिबार दुई दिन त बिदा छ होइन, शनिबार आइतबार बिदा छ, आइतबार त सामुदायिक अस्पतालहरू खुल्दैन बन्दै हुन्छ, निजी अस्पतालमै पब्लिकहरू त जान पर्यो, राज्यले त आइतबार बिरामी नहो भन्न त मिलेन फेरि, अनि अभिभावकहरू विद्यार्थीहरू कहाँ जान्छन् त भन्दा फेरि प्राइभेट हस्पिटलमै जान बाध्य हुन्छ, त्यो सरकारको नीतिले पनि जान बाध्य हुन्छ। त्यसमा पनि तीन अब स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयवस्तुमा पनि 3% कर भनिया छ, त्यति मात्र नभइकन विद्यार्थीहरू त गरिब नै हुन्छन् फेरि।
0: त्यसमै समग्र एउटा शिक्षा क्षेत्रमा हेर्दाखेरि यो बजेट शिक्षकहरूलाई सामुदायिक विद्यार्थीहरूको लागि र सामुदायिक विद्यालयका लागि त्यति हौसिने खालको छैन भनेर यहाँले भन्नु
1: छैन, त्यो हौसिने खालको छैन होइन। अब अहिले अब ग्रेड समायोजनका विषयवस्तुहरू 9 बुधे सहमति जुन गर्यौं, त्यत्रो 29 दिनसम्म शिक्षक आन्दोलन भयो, त्यो शिक्षक आन्दोलनमा 9 बुधे सहमति चाहिँ नेपाल सरकारले गरेको थियो, तत्कालीन सरकारले हामीलाई धोका दियो, नियोजित ढंगको धोका थियो त्यो होइन। केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा 29 दिनसम्म सरकार विद्यार्थी के शिक्षकहरूलाई गलाएर थकाएर हेपेर पेलेर होइन जबरजस्त रूपमा चाहिँ सड़कबाट चाहिँ के अरे विद्यालयतर्फ त फर्काइयो 9 बुधे कृत्रिम सहमति गरेर होइन भनिसकेपछि त्यो सहमति कारण हुन्छ भन्ने हामीले सोचेका थियौं। त्यो बेलामा पनि रासोपाका चाहिँ नेतृत्वहरूले होइन वचन दिनुभएको थियो, भनिसकेपछि त्यो 9 बुधे सहमति भनेको अब ग्रेड समायोजनको विषयवस्तुहरू पनि छ, त्यहाँनिर निजामती र शिक्षकहरूको कर्मचारीको तलब समायोजनका विषयवस्तुहरू पनि छ, त्यो पनि मलाई लाग्छ कि अहिलेको बजेटले सम्बोधन गर्न सकेन। अझ बहुप्रतीक्षित शिक्षक कर्मचारीहरूले एउटा आत्मसम्मान र स्वाभिमानको लागि जुन के अरे विगतदेखि नै शिक्षक अस्पतालको नाराहरू उठाइरहेको थियो र अन्य सेवाका कर्मचारीहरूको अस्पताललाई चाहिँ समृद्ध गर्ने भन्ने चाहिँ बजेटमा आयो, तर शिक्षक कर्मचारीहरूको अस्पताल त्यसलाई चाहिँ बजेट विनियोजन पनि भएन। र अर्को एकीकृत ढंगले ठिक छ निजामती र शिक्षकहरूको अस्पताल एकीकृत ढंगले के अरे सञ्चालन गर्नलाई पनि ल त्यो पनि हामीले मान्यौं होइन स्वीकार्न सकिन्थ्यो, तर मलाई लाग्छ कि त्यो पनि त्यो बजेटले सम्बोधन गरेन। त्यो भएको कारणले गर्दाखेरि अब शिक्षक कर्मचारी अब गुणस्तरको विषयवस्तु छ बढी होइन अटेडुनियन खारेजीको विषयवस्तु पनि अटेडुनियन खारेजीको सन्दर्भबाट उठिरहेको छ अनि भनेपछि गुणस्तर चाहियो भन्ने कुरा पनि भएको छ तर शिक्षामा न त सूचना प्रविधिमा लगानी गर्न खोजिया छ न त शिक्षक कर्मचारीहरूको चाहिँ स्वाभिमानमा चाहिँ यसले के अरे स्वाभिमानमाथि चाहिँ यसले सम्मान गरेको छ होइन भनिसकेपछि र फेरि अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूलाई पनि स्थायी प्रक्रियामा लाने विषयमा पनि मौन छ त्यसले गर्दा फेरि गुणस्तर कसरी आउँछ त होइन गुणस्तर आउनको लागि
0: भनेको सरकारको जुन शिक्षा क्षेत्रमा एउटा नयाँ क्रान्ति गर्ने नयाँ परिवर्तन ल्याउने गुणस्तर सुधार्ने र अन्तर्राष्ट्रिय लेभलमा बिक्ने खालका जनशक्तिहरू उत्पादन गर्ने भन्ने कुरा एकातिर गरिरहेछ भने त्यो अनुसार नीति तथा बजेट आउन सकेन किनभने लगानी पर्याप्त मात्रामा भएन सरकारले शिक्षा क्षेत्रका लागि पर्याप्त बजेट छुट्याएन धेरै कुरामा मौन रह्यो भन्ने यहाँको भनाइ छ ठिक छ त्यतातर्फ सम्बन्धित सरकारको ध्यान जाओस् अब अर्को एउटा कुरा चाहिँ यहाँ अहिले सामुदायिक विद्यालयहरूले भोग्नु परेको खास गरी सुर्खेत लगायत कर्णालीमा त्यो धेरै समस्या छ अन्यत्र जिल्लामा पनि समस्या होला यहाँ चाहिँ निकै मुद्दा पनि परिरहेछन् कि सामुदायिक विद्यालयका हेडसरहरूलाई अहिले निकै गाह्रो छ पत्रकारहरू पुगेर लौ किन चन्दा लिनुभयो किन फिस लिनुभयो यस्तो गर्न पाइन्छ भनेर सताइरहेछन् यसका लागि एउटा शिक्षक नेताको हिसाबले यहाँले के भन्नुहुन्छ
1: अनि यस्तो अब सामुदायिक विद्यालयहरूमा हामीले अहिले पनि भन्यौँ झन्डै अब 63,000 दरबन्दी अपुग्छ भनेर होइन नेपाल सरकारले के अरे एउटा गठन गरेको दरबन्दी व्यवस्थापन तथा मिलान कार्यदलले 63,000 दरबन्दी चाहिँ अपुग्छ भनेर आजभन्दा झन्डै 2-3 वर्ष अगाडि एउटा तथ्य बाहिर ल्याएको थियो होइन र अहिले नेपाल सरकारले के भनिरहेको छ भने 23,000 प्राविको दरबन्दी चाहिँ कम छ के अरे बढी छ होइन र निमावि र माविको दरबन्दी चाहिँ अपुग्छ भनेको छ अब हामीले के भनेका छौँ भने ल ठिक छ त 23,000 दरबन्दी प्राविमा बढी छ भने रिक्त दरबन्दीहरूलाई रूपान्तरण गर्न सकिन्छ नि होइन रिक्त दरबन्दीहरूलाई रूपान्तरण गर्न सकिन्छ अथवा त्यही प्राविमै कार्यरत होइन अथवा निम्न माध्यमिक दरबन्दीमै कार्यरत जुन शिक्षक छ आधारभूत तहको चाहिँ आधारभूत तहमा हुँदाखेरि पनि उहाँहरूको योग्यता र क्षमता भनेको कोहीको त पीएचडी नै छ अहिले त पछिल्लो चरणमा त कोहीको स्नातकोत्तर छ स्नातक त न्यूनतम पनि छ फेरि उहाँहरूले चाहिँ के अरे त्यो प्राज्ञिक विषयहरूमै होइन उहाँहरूले त्यो डिग्री लिनुभएको छ त्यस्ता शिक्षकहरूलाई एनमा व्यवस्थापन गरेर माथिल्लो तहमा हामीले के अरे बढुवा गर्नपर्छ भनेर विगत लामो समयदेखि हामीले चाहिँ उठाएको तर विद्यालय शिक्षा विधेयक बनेन त्यो त्यसै सेलायो होइन र अहिले माध्यमिक विद्यालय जुन माध्यमिक विद्यालयहरूमा विद्यार्थी चाप बढी छ होइन यो पछिल्लो दशकमा गाउँघरमा चाहिँ खाली छ त्यो चाहिँ एउटा ट्रेन्ड भयो होइन अहिले कस्तो छ भने दूरदराजका भूगोलको चाहिँ अलिकति सहरमा जाने
0: बस्तीसराईको कारणले गर्दा पनि
1: त्यो ग्लोबल ट्रेन्डै जस्तो देखिन्छ कि नेपालमा मात्र नभइकन त्यो विश्वभरि नै चाहे त्यो अमेरिका होस् चाहे चीन होस् होइन विश्वहरूमा कस्तो देखिन्छ त भन्दाखेरि गाउँका विद्यार्थी मध्यम सहरमा जाने मध्यम सहरका विद्यार्थी सदरमुकाममा जाने सदरमुकामका विद्यार्थी के अरे राजधानी जाने राजधानीका विद्यार्थी चाहिँ के अरे एबोर्ड जाने होइन त्यो एउटा प्रचलन छ त्यो त रोजगारदेखि लिएर होइन अहिले त एउटा विश्व त एउटा ग्लोबल सिटी भइसक्यो त्यसले गर्दा त्यो ग्लोबल अहिले मान्छेले त त्यो ट्रेन्ड जुन हुन्छ नि उसले त अमेरिकाकै सुविधा खोज्छ उसले त युरोपकै सुविधा खोज्छ उसले होइन चाइनाको सुविधा खोज्छ अस्ट्रेलियाको सुविधा खोज्छ त्यो त नेपाल त हामी त भर्खर विकसनमुख मुलुक छ होइन त्यो भएर त्यो टाइपको चाहिँ भिजन पनि अहिलेको सरकारले पनि ल्याउन सकेन नि त उल्टा त झन् के छ
0: भने खास गरी यहाँनिर एउटा कुरा के हो भने अब कानून बनाइयो संविधानमा बनाइयो 10-2 शिक्षा निशुल्क हुनेछ भनेर बनाइयो अब त्यो अनुसार सरकारले दरबन्दी र भवन विद्यालयको भौतिक पूर्वाधारका लागि त्यो ग्यारेन्टी गर्न सक्नु पर्थ्यो
1: सकेन
0: कानून त विद्यालयहरूले कुनै पनि विद्यार्थीले अथवा कुनै पनि अभिभावकले म मेरो छोराछोरीलाई कक्षा 12 पढाउँदा 1 रुपियाँ पनि दिन्न भन्यो भने कानूनले त त्यो पायो तर व्यवहारिक रूपमा सबै व्यक्तिलाई त्यो सामुदायिक विद्यालय पढ्ने अवस्था छैन
1: मैले जोड्दैछु
0: तर यसको जिम्मा यसको दोष चाहिँ खालि प्रहर सम्बन्धित विद्यालयले मात्र किन बिहोर्ने
1: होइन सबै एकदम तपाईँले समय सामान्य विषयवस्तु उठाउनुभयो होइन मैले यसमै जोड्दै थिएँ कि त्यही भएर अब दरबन्दीहरू छैन स्कूलहरूमा माध्यमिक दरबन्दी पुग्दैन विद्यार्थी संख्या बढी छ होइन त्यो हुँदाखेरि अभिभावकबाट कुनै न कुनै रूपबाट त शुल्क लिनै पर्यो हेडमास्टरले उसको सबै सम्पत्ति बेचे पनि एउटा सेसन त चल्ला अर्को सेसनबाट फेरि चल्ने कुरा पनि भएन होइन अब आफ्नो जिम्मेवारीबाट पछि हटेर पनि फेरि भोलि आउने अर्को प्रहरले पनि बेहोर्ने पर्ने त्यही हो अहिले स्थानीय तहमा त झन् बढी के छ त भन्दा फेरि आशंका र अविश्वास पनि छ होइन, त्यो हेडमास्टरको चेतना कतातिर ढल्किएको छ, उसको आस्था कहाँ छ, विचार कहाँ छ, त्यताबाट पनि नाप्ने तौलिने होइन पनि गरिन्छ अहिले। अहिले
0: सबैपालिकाहरूमा त्यो समस्या
1: स्थानीय तहमा चाहिँ अझै बढी छ, त्यो कारणले यो सरकारले त्यसलाई हल गर्छ भन्ने हामीले सोचेका थियौं। तर हल कस्तो गर्यो भने शिक्षामा बजेट त्यो अनिवार्य र निशुल्क शिक्षा जुन छ नि होइन, अनिवार्य र निशुल्क शिक्षाको जगमा टेकेर होइन कि अहिले चाहिँ बरू अभिभावकले पनि शुल्क लिन पाउने होइन, अभिभावकबाट चाहिँ सहयोग शुल्क लिन पाउने भनेर चाहिँ अहिले त्यो ल्यायो होइन। कि चाहिँ एजुकेसन ट्याक्स लगाइदिए भए पनि हुन्थ्यो होइन, ल अब जुन ढङ्गले छ नि त ल ठिक छ, विद्यालयमा चाहिँ शुल्क लिने नै हो भने एउटा क्लास स्टार्टर हुन्छ नि त होइन, आर्थिक अवस्थाको आधारमा चाहिँ त्यो एउटा ट्याक्स लिँदा पनि हुन्थ्यो नि, उसको सम्पत्ति अलचल सम्पत्तिहरू उसको पेसाहरू सबै हेर्दाखेरि के छ, उसले कति होइन स्वैच्छिक ढङ्गले पनि कर त तिर्न सक्छ नि, शिक्षामा मान्छेले कति लगानी गरिरहेको हुन्छ होइन, अब धर्म कमाउनको लागि त्यस्तो बनाएको भए नि हुन्थ्यो, त्यो त बनाएन। तर यसपालि चाहिँ अभिभावकहरू जुन सस्मित शिक्षा मन्त्रीले जुन ढंगले कुनै शुल्क लिन नपाउने भनेर आउने बित्तिकै त एकदम ठुल्ठूला चाहिँ नीति र कार्यक्रम नीति बाहिर ल्याउनु भयो होइन, कति कहिले चाहिँ कति बुझे कहिले कति बुझे ल्याउनु भयो, तर त्यसकै खिलाफमा अहिले फेरि सरकारले के गर्यो त भन्दाखेरि अभिभावकबाट चाहिँ शुल्क लिन पाउने टाइपको चाहिँ व्यवस्था गरेर फेरि सामुदायिक विद्यालयमा पनि निजीकरणकै प्रक्रियामा अवलम्बन गरे हो कि भन्ने हामीले आशंका पनि छ।
0: त्यही त अब यो समस्याबाट सामुदायिक विद्यालयहरूले खास गरी अहिले यहाँले सामाजिक सञ्जाल हेर्नुभयो भने पनि पाँचवटा न्यूजमा एउटा दुईटा त सामुदायिक विद्यालयहरूले पैसा लिएको कुरालाई त्यहीमा सम्बन्धित प्रहलाई पत्रकारहरूले हैरान पारेको अवस्था त्यहाँ छ। त्यो पालिकाले सम्बन्धित पालिकाले प्रदेश सरकारले संघीय सरकारले अझ त्यसमा पनि संसदले त्यो कानून सम्बन्धित कानून संशोधन गरेर मिलाउनु पर्ने कुरामा अहिले चाहिँ एक्लो कस्तो भइरहेछ भने सामुदायिक विद्यालयका प्रहरू आर्थिक सहयोग लिए बापत उनीहरूले ठूलै अपराध गरिरहेछन्, उनीहरूले त्यो आफ्नो व्यक्तिगत भलाइको लागि लिइरहेछन् भन्ने एकरो आरोप उनीहरूले खोप्नु परेको छ, जबकि यो जवाब दिनुपर्ने त संघ सरकारले
1: होइन। त्यही त मैले अघि नै यसमा भने अब सरकारले चाहिँ दरबन्दीको व्यवस्थापन गर्नुपर्ने, सरकारले चाहिँ व्यवस्थापन खर्च दिनुपर्ने, अहिले थोरै चाहिँ के छ त भन्दाखेरि प्रावि आधारभूत 1-8 अनि 9-10 र 1-12 होइन, त्यसमा पहिलाको तुलनामा अलिकति रकम चाहिँ बढाएको छ होइन सरकारले, जस्तै 1-12 चलेको स्कुललाई व्यवस्थापन खर्च भनेर 1,10,000 होइन, अनि 9-10 चलेको स्कुललाई 1,00,000 अनि अर्कोलाई चाहिँ त्यस्तै 80,000 35,000 सुरु गरेको छ होइन, तर त्यतिले त पुग्दैन होइन, त्यतिले त पुग्दैन नि।
0: त्यही त मेरो विचार चाहिँ किनभने यो चाहिँ सुर्खेत लगायत कर्णालीमा अत्यन्तै ठूलो समस्याको रूपमा विगत 8-10 वर्ष यता आइरहेछ कि, यो कि त स्पष्ट रूपमा सम्बन्धित पालिका प्रदेश सरकार र संघ सरकारले पनि भन्नु पर्यो 10 जोड 2 जुन निशुल्क भनेर भन्यो त्यो गर्न अहिले व्यवस्थापन गर्न सकिएन, त्यस हिसाबले सम्बन्धित विद्यालयले आवश्यकता अनुसार केही शुल्क लिन सक्नेछन् त्यसको जवाबदेही त हामी सबैले गरौँला।
1: मैले भन्दा अहिले बजेटले त्यो व्यवस्थापन गर्यो,
0: आर्थिक रूपमा सहयोग लिन सकिने व्यवस्था चाहिँ
1: बाटो पहिला यही सरकारले यही सरकारको शिक्षा मन्त्रीले नै त्यसलाई बन्देज लगाउनु भएको थियो, अलि बढी टाइट गर्नुभएको थियो, त्यो विगतमा पनि सरकार सुमना श्रेष्ठ आउँदाखेरि पनि त्यसलाई धेरै टाइट गर्नुभएको थियो, शिक्षा चाहिँ अनिवार्य र निशुल्क हुनुपर्छ भन्ने उहाँहरूको थियो, तर अहिले चाहिँ बजेट भाषणमा चाहिँ यु टर्न भएर उहाँहरूले शुल्क लिन पाउने विद्यालयमा
0: भनेर थोक्नु भएन, सहयोगका रूपमा लिन सकिने भनेर भनेपछि अब यो बुदाबाट यो सरकारको व्यवस्थाबाट चाहिँ विद्यालयका प्रधानाध्यापकहरूले जुन बेहोर्नु परेको समस्या छ, किन सहयोग लिउ, सहयोग पनि एकनाश कसरी हुन्छ, सबैको महिनाको 5,000 अथवा वर्षको 15,000 कसरी एक्लै सहयोग दिन्छन् भनेर जुन जवाब दिइरहनु पर्ने भएको छ नि, यो बाटो अब अलिकति खुकुलो हुने भयो
1: मुक्त भयो।
0: अब खास गरी सामुदायिक विद्यालयको शिक्षक नेताको हिसाबले भन्दाखेरि हामी समयमा पनि बाँधिएका छौँ, अब ठ्याक्कै सामुदायिक विद्यालयका शिक्षकहरूले भोग्नु परेको समस्या 1, 2, 3 प्राथमिकताका आधारमा के छ?
1: सामुदायिक विद्यालयका शिक्षकहरूले भोग्नु परेको छ भन्दा पहिलो कुरो त अब सेवा सुविधा कुरा भइहाल्यो होइन, सेवा सुविधा जस्तै मैले अघि पनि भने बाल विकास विद्यालय कर्मचारीहरूले अहिले पनि एउटा श्रमेनले तोके अनुसारको तलब भत्ता पाएका छैनन् होइन त्यहाँ बाल विकास भनेको त धाइयामा जस्तो पनि हो ऊ चाहिँ त्यहाँ सुसारी पनि हो टिचर पनि हो होइन अनि अब सबै हो नि अब भनिन्छ तर तिनले सबभन्दा वेतन उनको धेरै हुनुपर्ने त्यहाँ कम छ राज्यले त्यसलाई सुनेकै छैन अर्को सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि अस्थायी हुनुहुन्छ होइन बिसौँ वर्षदेखि राहतका शिक्षकहरू जो उनी साबिक उच्च माध्यमिकका शिक्षकहरू होइन अनि छुट करार शिक्षकहरू उहाँहरूसँगै निजामती सेवामा चाहिँ प्रवेश गरेका साथीहरू सहसचिव भइसके सचिव भइसके सेना प्रहरीमा प्रवेश गर्नेहरू जर्नेलहरू भइसके तर एउटा शिक्षक चाहिँ जीवनभरि अस्थायी छ आफ्नो पेसाको पिरलोभित्र छ होइन भविष्य के हुने भने अनिश्चयमा छ होइन एउटा त स्थायित्वको समस्या त्यो भइहाल्यो अर्को समकक्षिताको समस्या अब कस्तो भने अब यता शिक्षकहरूमा प्रथम श्रेणी भनेको सहसचिव सरह हो तर निजामतीको के अरे सहसचिव र शिक्षकको प्रथम श्रेणीको ग्रेडहरूमै भिन्नता छ होइन अनि अब औषधि उपचारको विषयमा पनि भिन्नता छ अब अरू क्षेत्रका चाहिँ कर्मचारीहरूले अब टिएडी खान्छन् तर शिक्षक त टिएडी पनि खाँदैन होइन एकदम भ्रष्टाचारविहीन संस्था हो त्यो शिक्षण संस्था भनिसकेपछि उनीहरूको स्वाभिमानलाई के अरे एउटा मलजल हुने टाइपको चाहिँ बजेट विनियोजन पनि छैन होइन अहिले पछिल्लो चरणमा चाहिँ यो सामुदायिक विद्यालयको शिक्षकहरूले भोग्न परेको समस्या भनेको चाहिँ ट्रेड युनियन अधिकार जुन छ नि होइन जस्तै अब शिक्षकहरूले त अलिक बुझेको हुन्छ देखेको हुन्छ स्थानीय तहमा चाहिँ सबै जनप्रतिनिधिहरूले प्रागिक हुन्छन् भन्ने पनि छैन शिक्षा बुझेका हुन्छन् भन्ने पनि छैन होइन अब जनताबाटले निर्वाचित गर्नुभयो एउटा ढंगले सबै विधामा उहाँहरू पर्फेक्ट हुनुहुन्छ भन्ने पनि छैन तर पनि उहाँहरूले शिक्षालाई बुझ्ने शिक्षकहरूलाई बुझ्ने कुराहरूमा पनि समस्या छ त्यसले गर्दाखेरि चाहिँ अलि बढी राजनीतिक प्रतिशोधको शिकारहरू अहिले पछिल्लो चरणमा
0: अब त्यो समस्या देखिन्छ तर त्यो शिक्षकहरूमा पनि त्यो समस्या छ कि पालिकाका जनप्रतिनिधिमा मात्रै त्यो समस्या हो दोहोरो होला नि त
1: यस्तो छ हामीले अहिले पछिल्लो चरणमा के भनेका छौँ भने ट्रेड युनियन अधिकार होइन जो चाहिँ के अरे 1886 नै अमेरिकाको सिकागो सहरबाट आन्दोलन भएर यहाँसम्म आएको छ नेपाल सरकारले ट्रेड युनियन के अरे आईएलओ अभिसन्धिलाई 2023 चाहिँ उसले हस्ताक्षर गरेका छ भनिसकेपछि ट्रेड युनियन अधिकारबाट त हामीलाई वञ्चित गर्न सकिने कुरो छैन तर ट्रेड युनियन अधिकारका नाममा कतिपय विकृति र विसङ्गतिहरू पनि छन् होइन दलका आवरणभित्र शक्तिका आवरणभित्र होइन कक्षा कोठामा चाहिँ नपढाउने होइन आफ्नो चाहिँ ड्युटीहरू पूरा नगर्ने कर्तव्य निर्वाह नगर्ने जुन प्रवृत्ति विगतमा चाहिँ अझै बढी थियो तर अहिले पछिल्लो चरणमा हामीले के भन्यो भने अधिकार र कर्तव्यलाई हो हाम्रो ट्रेड युनियन अधिकार के अरे होइन त्यो कारण हामीले कर्तव्य निर्वाह गर्न नसक्नेले अधिकार माग्न सक्दैन भनेर पछिल्लो चरणमा त हामीले यो संघ संस्थाहरूले पनि हामी जस्तै म नेपाल शिक्षक संगठनको केन्द्रीय समिति अध्यक्ष भएँ अब हामीले दर्जनौं तालिमहरू सञ्चालन गरेका छौँ सेमिनारहरू सञ्चालन गरेका छौँ गोष्ठीहरू सञ्चालन गरेका छौँ कोविडको बेलामा हामीले 20,000 शिक्षकहरूलाई चाहिँ ट्रेनरहरू बनायौं होइन अब भूकम्पको बेलामा हामीले त्यही ढंगले चाहिँ समाजमा कम्युनिटीमा बसेर हामीले होइन के अरे समाजसेवा गर्यौं त्यो पछिल्लो चरणमा चाहिँ मलाई लाग्छ कि कर्तव्य पूरा नगर्ने शिक्षकहरू जीवित हुँदैनन् क्या त्यो ट्रेड युनियनको नेतृत्व हुन पनि सक्दैनन् त्यो कारणले गर्दा पछिल्लो चरणमा त यो अलिक कमै छ होइन अलिक कम छ त्यो भएको कारणले हामीले शिक्षक साथीहरूलाई पनि अवार गरेकै छौँ यो विषयमा यो अब हामी समुदाय अहिले कस्तो छ भने शिक्षक पेसा शिक्षक प्रोफेसन छ नि यसलाई मोर प्रोफेसनल बनाउनुपर्छ त्यो ठिक छ होइन तर त्यो अहिले त के भइरहेको छ भने कम्युनिटी र शिक्षक समुदायको बिचमा ग्याप छ क्या त्यो ग्याप किन आयो भने हामीभित्र पनि प्रश्न गर्नुपर्छ मैले भनेको छु होइन एउटा त के अरे सामुदायिक विद्यालयको शिक्षकहरूलाई हमला गरिसकेपछि त्यसलाई चाहिँ समुदायबाट कटाइदिइसकेपछि विद्यार्थी र शिक्षकको बिचमा विश्वास भएन भने त्यो त कहाँ जान्छ निजी विद्यालयतिर जान्छ एउटा निजीकरणको बाटो पनि भयो होइन फेरि सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न पनि सक्दैन नि अहिले यो बजेटमा पनि नेपाल अहिले अघि त मेरो अझ छुटेछ यो बजेटमा के ल्याएको छ भने अहिले सरकारले विदेशी विश्वविद्यालयहरूलाई नेपालमा चाहिँ होइन के अरे प्रवेश दिने यो त घातक विषयवस्तु छ नि यो होइन किनभने एउटा त नेपालको पुँजी अहिले त विदेशै गएर पढाएन हुन्थ्यो अहिले सिधै यहीँबाट पढाएन हुन्छ अब होइन एउटा अर्को उपनिवेश टाइपको हुन्छ प्रतिस्पर्धा गर्न सक्छ त पहिला निजी र सामुदायिक बीचमै प्रतिस्पर्धा गर्न सक्दैन अहिले नेपालमा भएका राष्ट्रिय पुँजीपति वर्गहरूले निजी विद्यालय सञ्चालन गरेका छ त्यो निजी विद्यालयले फेरि विदेशबाट सम्बोधन प्राप्त विश्वविद्यालय के अरे प्रतिस्पर्धा गर्न सक्दैन किनभने उसको त अन्तर्राष्ट्रिय पुँजी हुन्छ नि त्यो त होइन अन्तर्राष्ट्रिय पुँजी हुन्छ एकाधिकार पुँजी हुन्छ त्यो पुँजीले नेपालको पुँजीसँग त प्रतिस्पर्धा गर्न सक्दैन हेर्नुहोस् स्रोत र साधनदेखि लिएर सबै विज्ञता त त्यहीँबाट होइन उनीहरूले हासिल गर्छन् त्यो कारणले गर्दाखेरि यसले पनि मलाई के लाग्छ त भन्दाखेरि समस्या छ। त्यो कारणले अब सामुदायिक विद्यालयका शिक्षकहरूमाथि जुन प्रश्नहरू उठ्याएको छ, अघि पनि मैले भने स्रोत र साधनका विषयवस्तु पनि छन्, व्यक्तिका नेचरका विषयवस्तुहरू पनि छन् होइन, र कतिपय त्यसलाई चाहिँ ट्रेड युनियन आन्दोलनलाई विकृति बनाउने ट्रेन्डहरू पनि छन् होइन। त्यही भएको कारणले हामीले अहिले चाहिँ अधिकार र कर्तव्यलाई सँगै लानुपर्छ भन्ने कोणबाट त्यो विगतका सीमा
0: भनेको जसले अधिकार सँगसँगै कर्तव्य निर्वाह गर्ने कुरामा खर उत्रन सक्दैन त्यस्ता व्यक्तिहरू, त्यस्ता शिक्षकहरू पनि उसले शिक्षकको नेतृत्व गर्न सक्दैन भन्ने। अब यहाँनिर यहाँले पनि अघि खुलाइहाल्नुभयो कि सामुदायिक विद्यालयहरूलाई एउटा आरोप लाग्ने गर्छ, गुणस्तरको मामलामा सामुदायिक विद्यालयहरू निकै पछाडि रहे, जबकि हेर्दाखेरि सामुदायिक विद्यालयमा ट्रेन टिचरहरू छन्, उच्च शिक्षा हासिल गरेका टिचरहरू छन्, तुलनात्मक रूपमा संस्थागत विद्यालयहरू जसलाई निजी विद्यालय बोर्डिङ स्कूलहरू भनिन्छ त्यहाँ चाहिँ कम डिग्री हासिल गरेका, कम अनुभव भएका, कम तालिम भएका शिक्षकहरूले पढाउँदा पनि विभिन्न परीक्षाहरूमा, चाहे त्यो एसईको होस्, चाहे त्यो कक्षा बाह्रको बोर्ड परीक्षाहरूमा होस्, नतिजा संस्थागतको निकै राम्रो आउँछ, सामुदायिकको कमजोर आउँछ भने किन चाहिँ यो होस्?
1: यो त एउटा त सबभन्दा पहिला अहिले
0: यहाँनिर मैले यसलाई गरिहालेँ, आरोप चाहिँ के लाग्ने गर्छ भने सामुदायिक विद्यालयका शिक्षकहरूलाई, अझ थाहै भइसकेका शिक्षकहरूलाई, अझ यहाँ जस्तो संगठनमा लाग्नुभएका शिक्षकहरूलाई राजनीति गरेर हिँड्ने हुन्छ, विद्यालयमा खासै पढाउनु पर्दैन, त्यही भएर पनि यस्तो हुन्छ।
1: त्यो त एउटा अब राजनीति गर्न हिँड्ने हुन्छ भन्ने आरोप त अहिले शिक्षकहरू मलाई लाग्छ दलहरूसँग त्यति जोडिया छन् जस्तो होइन, यद्यपि होइन अत्याधिक लगभग एकाध मान्छेहरूले आस्था विचार राखे होलान्, नत्र भने पछिल्लो चरणमा त्यस्तो शिक्षक कर्मचारी
0: साथी,
1: एउटा त सामुदायिक विद्यालय प्रति जनताको विश्वास घट्या हो होइन, त्यो शिक्षकको मात्रै दोष भएन नि, लगानी छैन नि त होइन। अब तपाईँ भन्नु त्यो मैत्री वातावरण, त्यो गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने मैत्री वातावरण हुनु पर्यो नि त होइन। त्यो भनेको चाहिँ त्यहाँ आईसीटी ल्याब हुनु पर्यो होइन, नेट हुनु पर्यो, अब त्यो विज्ञान प्रयोगशाला राम्रो हुनु पर्यो होइन। भनिसकेपछि टिचर त स्थायी भएर त आयो होइन, स्थायी भएर टिचर आयो, तर पावर पोइन्ट त्यहाँ त प्रोजेक्टर छैन होइन विद्यालयहरूमा, अनि भनेपछि अहिलेको जस्तो चाहिँ पाठ्य सामग्री मात्रै नभइकन भनौँ न प्रयोगत्मक जुन अहिलेको विज्ञान र प्रविधिसँग, सूचना प्रविधिसँग जोड्ने होइन टेक्स्टहरू त त्यहाँ छैन स्कुलमा होइन, कतिपय स्कुलमा त अहिले पनि दूरदराज स्कुलहरू हेर्नु शौचालयहरू नै राम्रा छैनन्, काठमाडौँका निजी विद्यालयहरूमा भएका चाहिँ के अरे शौचालय भन्दा कक्षा कोठाको स्तर गिर्दो छ होइन, अनि गुणस्तर मात्रै खोजेर त त्यहाँ पाउँदैन। र अर्को फेरि अनुगमन निगमन र व्यवस्थापनको विषयहरू पनि छ, रिवार्ड एन्ड पनिसमेन्टका विषयवस्तुहरू पनि छ होइन। अब वर्षौं पच्चिसौं वर्ष अस्थायी भइरहने जुन पेसाको सेक्युरिटीको विषयहरूले मनोविज्ञानले पनि त्यहाँ घर गर्छ, त्यो भएको कारणले गर्दाखेरि एउटा झट्ट हेर्दा त हो त होइन, निजी विद्यालयमा 20,000 खाने टिचर होइन, यता चाहिँ 30,000-40,000 खाने टिचर, गुणस्तर खै, तर निजी विद्यालयको पनि के अरे त्यो एकदम उच्च स्तरको विद्यालयहरूले मात्रै ग्रेड सिट ल्याएका छन् होइन, जीपे राम्रो ल्याएका छन्, तर त्यहाँ पनि सामान्य विद्यालयहरूमा त त्यो छैन नि, जहाँ भौतिक पूर्वाधारहरूको अवस्था कमजोर भएको
0: छ। यहाँले यसमा पनि भन्नुभयो कि उच्च नतिजा राम्रो प्राप्त गर्नको लागि त्यो अनुसार लगानी, मैत्री वातावरण निर्माण गर्ने कुरामा सामुदायिक विद्यालय प्रति त्यो वातावरण सृजना गर्न,
1: भनौँ न मैले भने कालिका मानव ज्ञानमा युवाहरूको, त्यसले त निजी विद्यालयले सक्दैन त्यसलाई प्रतिस्पर्धा गर्न, त्यहाँ त लगानी छ नि, त्यहाँका हेड टिचरले चाहिँ समुदायलाई जित्न सक्ने, राजनीतिक नेतृत्वहरूलाई चाहिँ आफ्नो कब्जामा लिन सक्ने, त्यहाँ स्रोत र साधन चाहिँ प्रधानमन्त्रीका कार्यालयदेखि लिएर संसारबाट ल्याउन सक्ने मुख्यमन्त्री कार्यालयसम्मबाट नानी नमुनाको पनि त्यही हो, त्यहाँ अर्बौं बजेटहरू चाहिँ लगानी छ, विश्व निकेतन मावि त्यहाँ पनि अर्बौं बजेट राज्यले होइन स्रोत र साधन खोज्न सक्ने छ के, सबै त त्यो हुन सक्दैन नि त, त्यो भएर स्रोत साधन भएको सामुदायिक विद्यालयको नतिजा हेर्नु न होइन, निजीले त त्यहाँ
0: स्रोत साधनको कमीका कारण पनि नतिजामा अलिकति समस्या छ भन्नु। अब हामी अन्तिम अन्तिमतिर छौं, यहाँहरू जस्ता शिक्षक नेताहरूले, शिक्षक संगठनहरूले शिक्षकहरूको हक अधिकारका लागि के लड्नुभयो? यहाँले अघि नै पनि भन्नुभयो 19 दिनसम्म आन्दोलन गर्नुभयो, 29 दिनसम्म आन्दोलन गर्नुभयो, अन्तिममा यहाँहरू ललिपपमा फस्नुभयो केही न केही। मैले लगायत केही शिक्षक नेताहरूसँग उति हेरे भनेको थिएँ, साथी हो है तपाईँहरूको यो उधारो सम्झौता हो,
1: यस्तो हुँदो रहेछ क्या, यो ट्रेड युनियन आन्दोलनभित्र पनि दुईटा प्रवृत्ति हुँदैछ हेर्नुहोस् होइन। अब एउटा प्रवृत्ति भनेको राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति, अर्को प्रवृत्ति भनेको के रे माग र मुद्दाहरूलाई अन्तिमसम्म लाने मर्न पनि तयार हुने प्रवृत्ति. त अहिले यो ट्रेड युनियन शैक्षिक ट्रेड युनियन आन्दोलनभित्र चाहिँ जुन
0: 29 दिनसम्म आन्दोलन गर्नुभयो, अन्तिममा यहाँहरू ललिपपमा फस्नुभयो केही न केही. मैले लगायत केही शिक्षक नेताहरूसँग उतिखेरै भनेको थिएँ, साथी हो है तपाईँहरूको यो उधारो सम्झौता हो.
1: यस्तो हुँदो रहेछ क्या यो ट्रेड युनियन.

0: को नेतृत्वहरू नै हाबी भयो होइन कुनै एउटा संस्थाले मात्रै आन्दोलन गरेर पनि हुँदैन त्यो त सिङ्गो महासंघले गर्नुपर्छ 29 दिनसम्म हामीले आन्दोलन त गरे हो नि होइन तर के छ त भन्दा फेरि आन्दोलन परिचालन समितिको नेता सड़कमै नारा लगाइरहेछ होइन अरू नेता गएर मध्यरातमा चाहिँ कुनै दलको के अरे घरमा गएर सम्झौता गरिसकेका छ अनि होइन सड़कमा त ती शिक्षकहरूलाई त धोका भइरहेछ अनि त्यो ट्रेन छ क्या विगतदेखि नै अहिलेसम्म हेर्दाखेरि त्यही भएर हामीले अहिले समीक्षा गर्नुपर्छ भनेको छौँ नि हामीले होइन हामीले के भन्यौँ भने 36 सालदेखि 41-42 सालसम्मका सबै आन्दोलनहरूले माग र मुद्दाहरू पूरा गर्न सक्ने
1: तपाईँहरू जस्ता जुन नेतृत्वमा रहनु भएको छ विभिन्न शैक्षिक संघ संगठनमा उहाँहरूको दक्षता उहाँहरूको क्षमतामाथि पनि त प्रश्न गर्ने होइन
0: त्यही भएर हामीले भन्यौँ नि त हामीभित्र शल्यक्रिया गर्नुपर्छ नेपाल शिक्षक महासंघभित्र शल्यक्रिया गर्नुपर्छ होइन सीमा र कमजोरीहरूलाई पत्लाउन सक्नुपर्छ मैले अघि पनि फेरि भने फेरि जोड दिएँ अहिले के अरे 36 सालदेखि 41-42 सालसम्मका सबै आन्दोलनहरूले माग्र मुद्दाहरूले कुनै न कुनै रूपमा सम्बोधन भयो त्यहाँबाट पछिका आन्दोलनहरूले किन सम्बोधन हुन सकेन 80को आन्दोलनले किन सम्बोधन गर्न सकेन होइन 81-82 अनि 82-83को के अरे 81-82को आन्दोलनले किन सम्बोधन गर्न सकेन त्यो परिमाणभन्दा त पछिल्लो चरणको आन्दोलन त अलिक ठुलो थियो नि त शिक्षकहरूको होइन अझै ठुलो थियो तर के हो त मैले फेरि पनि भने होइन अब त्यहाँनिर के हो त भन्दाखेरि त्यो नेतृत्वहरूमा काहीँ न काहीँ चाहिँ पलायनतावादी सोचहरू भए मर्नको लागि हामी डरायौँ के होइन त्यो सड़कमै हामी मर्न सक्नु पर्थ्यो
1: कि ललिपममा परे केही नेताहरूलाई चाहिँ आयो भन्ने सुनिन्छ
0: यस्तो छ क्या त्यो चाहिँ शिक्षक कर्मचारीका लिडरसिपहरूमाथि लगाउने आरोप हो होइन ल त्यही 81-82को आन्दोलनपछि पनि कुनै शिक्षक नेता विदेश गए पनि छैन होइन अब कुनै शिक्षक नेता विदेश गए पनि छैन उसको चाहिँ सबै
1: यस्तो भए यसरी बुझौँ व्यक्तिगत प्रलोभन वा लोभ लालच भन्दा पनि त्यो आन्दोलनलाई निष्कर्ष अन्तिम बिन्दुसम्म पुर्याउने अठोट र त्यो दृढता नहुँदाखेरि
0: दृढता र शिक्षक कर्मचारीहरू प्रति चाहिँ आफ्नो समर्पणको भावना हुने रहेछ क्या होइन मैले त्यो बुझ्छु कि मरङलाई म तयार हुनुपर्छ भन्ने हुनु पर्यो नि होइन त्यो भएको त्यसमा कमी हो हेर्नुहोस् होइन त्यसमा कमी हो र अर्को भनेको चाहिँ राज्य सत्ताले जुन शिक्षक कर्मचारीलाई प्रयोग मात्रै गर्यो नि त होइन त्यसको परिणाम त दलहरूले भोगिरहन् नि होइन हामीलाई प्रयोग मात्रै गरिरहे तर पछिल्लो निर्वाचनले त त्यो देखायो त्यो हामीलाई अब हामी एउटा त हाम्रो कमजोरी त हाम्रो ठाउँ छँदैछ तर राज्य सत्ताको शिक्षाप्रति हेर्ने दृष्टिकोणमा चाहिँ सीमा र कमजोरी हो हाम्रो आन्दोलनलाई बुझ्ने सम्बन्धमा उनीहरूको कमजोरी हो शिक्षालाई हेर्ने एन्डमा त ल्याए कानुनमा त ल्याए तर त्यसलाई
1: ठिक छ अब जाँदा जाँदै अन्त्यमा अब ती जुन हुन त त्यसपछि सरकार पनि परिवर्तन भयो मुलुकमा राजनैतिक नेतृत्वकर्ताहरू नै परिवर्तन भए तर शिक्षक आन्दोलनले जुन 29 दिनसम्म पछिल्लो पटक यहाँहरूले आन्दोलन गरेर जुन एउटा आन्दोलनबाट स्थगित गर्ने अथवा पछि हेर्ने वातावरण बन्यो ती कुराहरू पूरा गर्नका लागि अहिलेको सरकारलाई अहिलेको नेतृत्वलाई यहाँहरूको यहाँ जस्ता संगठनको दबाव पहल के हुनेछ त
0: हामी मासिकमा छलफल गरिरहेछौँ होइन अब यो सरकारले त ट्रेड
1: युनियनलाई
0: नै एउटा त अस्वीकार गरेका छ अनि अर्को ट्रेड युनियन खारेज गर्न पनि खोजिरहेछ यसो के हो त भन्दाखेरि प्रतिपक्ष चिन प्रति एउटा के हो त भन्दाखेरि अब त्यो विरोध स्वीकार नसक्ने अथवा चाहिँ सुझावहरूलाई स्वीकार नसक्ने अलिक अहंकार दम्बी हट होइन विगतमा केपी प्रवृत्ति जस्तै चाहिँ यहाँ अहिले देखा परिरहेछ त्यो भएको कारणले गर्दाखेरि हामी अब बजेटले पनि खासै शिक्षक कर्मचारीहरूलाई सम्बोधन त गरेन उत्साहपूर्ण ढंगको सम्बोधन त भएन र अब अन्य सवालहरूमा पनि अब हामी केही समय हेर्छौँ विद्यालय कर्मचारी के हुन्छ बाल विकास के हुन्छ यो अब राहत लगायतका अस्थायी प्रकृतिका शिक्षक कर्मचारीको के हुन्छ यो सबैको हल त मुख्य त विद्यालय शिक्षा एनले नै गर्ने हो होइन तर अहिले सरकारले चाहिँ नियमावली ल्याउन खोजिरहेछ होइन उल्टो बाटो पनि हिँड्न खोजिरहेको नियमावलीले सबै कुरो हल गर्न सक्दैन अब त्यो भएको कारणले गर्दाखेरि अब हामीले विद्यालय शिक्षा विधेयक ल्याउनको लागि हामीले दबाब दिन्छौँ विद्यालय शिक्षा विधेयक ठिक छ राज्यले हामीलाई नस्वीकारे पनि सड़क त छ हाम्रो होइन कक्षा कोठा त छ हाम्रो होइन अभिभावक पनि हाम्रो
1: विद्यालय शिक्षा विधेयक पनि तपाईँहरूको आन्दोलनको मनमा र त्यति बेला भएको सहमति अनुसार आएन अर्थपूर्ण रह्यो त्यसलाई सम्बोधन नहुने गरेर ल्याइयो भने त त्यसको अर्थ त रहेन होला
0: त्यही भएर अब होइन यो समस्याको अब ऐनहरू कानूनहरू भने त समस्याको समाधान गर्नलाई ल्याउने हो नि त राज्यले
1: होइन
0: अनि समस्याको समाधानै हुने भएन झन् समस्या बल्झिन थाल्यो भने त अब हामी त टुलटुलो हेरेर बस्ने कुरा त भएन नि हिजो पञ्चायतकालमा पनि आन्दोलनले के अरे ट्रेड युनियन आन्दोलनलाई त दबाएकै हो तर पनि हिजो त नेपाल राष्ट्रिय शिक्षक संगठनले त आन्दोलन गर्न पाएकै थिए होइन अहिले त त्यही संघ संस्थाहरू पनि विघटन गराउनेतिर राज्य जान्छ भने त यो त पञ्चायत हुँदा नि क्रूर भयो नि त होइन, अब यसले त आन्दोलन बुझेन, ट्रेड युनियन

0: बुझेन, राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ आईएलओ अभिसन्धि बुझेन, होइन मानवाधिकारको विषयमा बुझेन, त्यो त हामीले बुझाउने गरेर सड़कबाट जवाफ दिन्छौ नि यदि त्यस्तो प्रक्रिया अगाडि बढायो
1: भनेको। अहिले यहाँ त्यसमै पर्खर हेरेको अवस्थामै लगभग हुनुहुन्छ भनेर,
0: पर्खर हेरौँको अवस्थामा
1: अब समय लगभग सिद्धियो हामीसँग, यहाँ पनि एकदमै हतारमा हुनुहुन्छ, अघि नै सकेसम्म छोटो गरौँ भनेर भनिरहनु भएको थियो। अब जाँदा जाँदै अन्त्यमा भन्नु मन लागेको कुरा चाहिँ ट्याक्कै यो चाहिँ सोधिन अथवा आएन यो छुट्यो भन्ने त्यस्तो केही छ भने एक दुई लाइनमा।
0: होइन, अहिले अब राज्यले ट्रेड युनियनमाथि चाहिँ निकै हमला गरेका छ। म शिक्षक कर्मचारी साथीहरूलाई के अपिल गर्न चाहन्छु भने यति ठूलो आन्दोलन संघर्ष हुँदाहुँदै त राज्यले विगतको सरकारले नै हामीलाई स्वीकारेन, सुनेन हाम्रा माग र मुद्दाहरू, अहिलेको सरकारले झन् सुन्ने स्थिति नै छैन। त्यो भएको कारणले गर्दाखेरि हाम्रा सीमा र कमजोरीहरू छन्, होइन सीमा र कमजोरी हाम्रा प्रशस्तै छन्, त्यसलाई हामीले सच्याउने हो, रूपान्तरण गर्ने हो। नेपाल शिक्षक महासंघलाई पनि हामीले नयाँ सिराबाट अगाडि बढाउनै पर्छ। यही यथास्थितिको नेपाल शिक्षक महासंघले समस्याको समाधान गर्न सक्दैन। त्यही भएर म शिक्षक साथीहरूलाई चाहिँ ट्रेड युनियनमा आबद्ध भएर होइन नेपाल शिक्षक महासंघलाई समृद्ध गरेर मजबूत बनाएर यसलाई रूपान्तरण गरेर मात्रै हाम्रो समस्या हल हुन्छ। अहिले पछिल्लो चरणमा चाहिँ ट्रेड युनियनप्रति नै वितृष्णा छ शिक्षक कर्मचारी साथीहरूमा, त्यो वितृष्णा भएर ट्रेड युनियनमा आबद्ध नभएर तितर बितर भयो भने त झन् हाम्रो अधिकार अहिलेको प्राप्त उपलब्धि पनि गुम्छ। त्यही भएर आम शिक्षक कर्मचारी साथीहरूलाई चाहिँ संगठित हुनको लागि र भित्रै अन्तर संघर्ष गर्नको लागि भित्रै चाहिँ दबाव बढाएर चाहिँ यसलाई रूपान्तरण गरेर शिक्षक के अरे हाम्रा माग र मुद्दाहरूलाई चाहिँ पूरा गर्नको लागि नयाँ ढंगले सोच्नको लागि र अहिले जुन बदलिँदो उपस्थिति छ, विश्व एउटा ग्लोबल एरा जस्तो पनि छ, होइन हामीले चाहिँ अन्तर्राष्ट्रिय जनशक्ति जो हामीले अन्तर्राष्ट्रिय श्रमसँग प्रतिस्पर्धा गर्न सक्ने, अन्तर्राष्ट्रिय जनशक्तिसँग प्रतिस्पर्धा गर्ने जनशक्ति हामीले तयार गर्न पनि छ, हामीले त्यतिकै कर्तव्यलाई पनि नभुलेर होइन अहिले हाम्रो जवाब भनेको चाहिँ कर्तव्यबाटै कक्षा कोठाबाट नै उच्च स्तरको जनशक्ति तयार गरेर हामीले जवाब दिन सक्नुपर्छ राज्यलाई होइन समाजलाई, त्यसमा चाहिँ केन्द्रित हुनको लागि म अपील गर्न चाहन्छु।
1: समय दिनुभयो, व्यस्त समयका बावजुद पनि हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर, हाम्रो संस्थाको धारणा तपाईँ आम शिक्षक अन्त साथीहरूको बीचमा राख्ने अवसर दिनुभएकोमा चाहिँ यो एफएम र यहाँका संचालक सरलाई म हार्दिक आभार व्यक्त गर्छु।
1: हस्, आजको संवादको निर्धारित समय सकिएको छ। आज हामीले नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी ज्यूसँग कुराकानी गर्यौं। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजको हाम्रो अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि यहाँलाई छुट्टिन्छु। हस्त, नमस्ते।

0: 哎呀，啊，哎呀，
1: 老呢？几波爸不来？
2: 哎呢？几哪天爸的弟弟？几波爸不来？
1: 也罗呢？姐姐爸不？几波还过来给买了出来？
0: 哎呀，哎呀，倒过都给我那猪毛不来了啥？滴滴滴滴爸个啥？几波好了来？
2: 哎呢？让爸，快点去倒过都给我。
0: 也罗呢？来，一株特格里巴里嘛，吉拉马呢？奥沙的啥来？来。टाउको दुखेर हैरान बनाएको छ
2: के भन्या होला यो भाइले मार्ने चीज पनि औषधि हुन्छ र विषादी भन न विषादी
0: ए त्यसा विषादी भन्छन् र दाइ
2: हो त सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजिएम ट्राइक्रोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
1: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
3: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: सुनौलो अवसर
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
4: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
5: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एसए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
4: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्राक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
5: गुणस्तरीय शिक्षा व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
4: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
5: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 98530305 98480 91037 वेबसाइट www.collegeofallied.com। गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-6-78-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैंकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

नमस्कार। रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

परीक्षित यसरी नै राजा परीक्षितको हजुरमा सुखदेवले बताउनु भयो। अनि भगवान कृष्णचन्द्र परमात्माका दाजु जब एक दिन रैपतनाम गिरीको पहाड जानुभयो, ब्रह्म सुखान हुँदैन भन्ने कुराको पहिचान भयो, रैपतनाम गिरीको पहाडमा जाँदा बलरामजी त्यही नै जानुभयो। ल आज नन्द यशोदासँगको भेटघाट, नन्द यशोदाजीसँगको भेटघाट, नाचगान कीर्तन मनन लौ त आज बलरामजी कृष्ण सञ्चय हुनुहुन्छ भनेर सोधपुछ भयो। रैवत पहाडमा बसेको बेलामा बलरामलाई ज्यादै पानी प्यास लागेछ, गोपिनीहरूलाई पानी मागे, तर बलरामजीले पानी जब यस किसिमबाट कहाँबाट ल्याउने भनेर सोध्नु भएको थियो, माथिबाट पानी आउन लाग्यो मेरो महाराज, त्यस बेलामा हल्लाले तानेर मुसलले खिचेर पानी ल्याउनको लागि तयारी हुनुभयो। हरे त्यही बेलामा पानी पिएर गाएको गाना हरे कल कल यमुना।

अवतरी शेषर सौनकाली भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बड़ा प्रेम साथ आज्ञा गर्नुभयो र अहिले भगवान कृष्णचन्द्र परमात्माका पिता श्री वसुदेवलाई हामीले तपाईको पिताजीलाई शत्रुले दमन गर्यो मार्यो नपत्याएदेखि हेर्नुहोस् भनेर कृष्ण भगवानलाई ल्याएर बुझाइदिए पिताजीको शिर यो मेरो भगवान दाई पनि हुनुहुन्न म पनि हस्तिनापुर आएको बुबालाई मारेका रे बडा चिन्ता लाग्यो त्यसपछि बाट परमात्मा गम्भीर वाणीमा सोच राखी बक्सेर पाल्नुभयो र अनि ध्यान दृष्टि लगाएर नजर गरी बक्सिया त होइन रहेछ मेरो महाराज शत्रुहरूले चारैपट्टिबाट बेरेको रहेछ र कपोल कल्पित झूट प्रतिज्ञा गरेको कृत्रिम फोटो देखाएको रहेछ अनि परमात्माले तत्कालमै सुदर्शन नाम गरेको चक्र प्रहार गरी बक्सियो काशी राजा प्रौनक राजा सुदक्षिणा राजा सारा मरे काशीपुरी दग्ध भयो अनि भगवान प्रभुले आफ्नो कार्य पूर्ण गर्नुभयो हरे सुदर्शन चक्रबाट काशीपुरी भस्म सुदर्शन चक्रबाट काशीपुरी

काशीपुरी भस्म भएको थियो, तर भगवानको विश्वेश्वर अवतार धारण भएपछि फेरि बस्ती बस्यो। अनि डरलाग्दो जब एउटा बाणरले आएर बलरामले मदिरा पिरेको बेलामा रैबत पहाडमा मदिराको कलश टिपेर हिँड्यो। कलश भने यहाँ मदिराको के हो, कलश हुन्थ्यो नि, कलश त क्या हो नि, त्यो बोतल हो कि सिसा हो कि, अगर आएर त पुङ भने के नि भन्थे, खाएपछि भुङ होला नि के, त्यस कारणबाट अब त्यो त्यही कलश, के हो कलश हुन्थ्यो त्यस्तो, तपाईँ के टिपेर लग्यो बाणरले। अनि त्यो बाणरले लैसकेपछि त्यसलाई थम्टेर बलरामजी जानुभयो। आखिरमा गएर त्यसले सारा गोपिनीहरूको अगाडि गएर मलमूत्र जब सारा सम्पूर्ण छेपिदियो आफ्नो, अनि हलाले तानेर मुसलले खिच्नु भएको थियो। त्यही बेलामा फेरि प्रहार गर्यो, डरलाग्दो प्रकारको शक्ति प्रहार गर्यो, अनि आफ्ना गोपी अङ्गहरू देखाइदियो। अनि त्यसपछिबाट हलाले तानेर मुसलले प्रकाइदिनु भएको थियो, बाँदर मर्यो। त कोष भनेर सोद्धाखेरिमा जीवित नामको बाँदर हो भगवान्, मैले जब यस किसिमबाट अघिल्लो जन्ममा म बाणर थिएँ, हजुर पनि यस किसिमबाट जब लक्ष्मणजी हुनुहुन्थ्यो, अहिले बलराम हुनुभएछ, हजुरका भाउजू जब सीतामाई ल्याउन हामीले बहुत कोसिस गरेका थियौं, कोसिस पूर्ण पनि भयो, आज हजुरले जब वरदान दिनुभयो, इच्छा पूर्ण भयो भनेर पाउमा सेवा गरी मुक्ति भयो। अनि त्यही जब बाणर जो थियो त्यसको नामकरण अहिले यस प्रभावबाट दिवित भन्ने बाणरलाई मारेर अहिले बलरामजी सारा सम्पूर्ण नवयुवतीहरूका साथमा जब फेति सवारी हुनुभयो, समुद्रमा गए पनि घडाभरी पानी, समुद्रमा गए पनि घडाभरी पानी, भक्ति छुट्ने स्वभाव।

0: दीक्षितलाई सुखदेवले बताउनुभयो लौत समुद्रका ऋषि प्रणाली अब तपाई के सुन्न चाहनुहुन्छ भनेर समुद्रमा गए पनि त्यस्तो बानरेको जुन प्रकारबाट भगवानसँग भेट हुँदामा पनि त्यो दुर्जन व्यवहार छोडेन त्यसै कारणले भक्ति छुट्ने स्वभाव र नछुट्ने हो भने यो मैले हजुरलाई बताए लौत राजन परीक्षित अब बाँकी अंशको लागि रैवत नामगिरीको पहाडबाट सारा नरनारीहरूलाई विदाई गरी भगवान सवारी हुनुभयो र अनि त्यहाँ देख्नु प्रान्त लौत भनेर अहिले माता पिता नन्द यशोदासँग विदा भएर बलरामजी पाल्नु भएको छ लौत महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेकन सोद्धाखेरिमा अहिले परमात्मा कृष्णको सारा सम्पूर्ण छोरा नातिहरूलाई सम्बोधन युक्त आफ्ना पुत्रहरूलाई ज्ञान वर्धक विषयमा परमात्मा तयारी गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमान भावमा प्राणको
0: सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद भागवत महाप्राणको दशम स्कन्दको उत्तरार्ध कथा कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी भक्सु एक दिन के भएछ भनेदेखि अचानक एउटा घटना घट्यो क्या त्यहाँ कृष्ण भगवान प्रभु परमात्माले छोरा नातिलाई आज्ञा गर्नुभयो हेर छोरा हो हेर नाति हो हामीहरू सबैले एउटा कुरा विचार गर्नुपर्छ पूजा पाठ ध्यान मनन परमात्माको प्रार्थनामा चाहिँ नबोलाएको ठाउँमा जानु भगवानको नाम सुन्ने ठाउँमा चाहिँ तर भोज खाने ठाउँमा चाहिँ नबोलाएको ठाउँमा नजानु डाकी बोलाइ नगरेको ठाउँमा नजानु आज दुर्योधन राजाको छोरी महारानीको स्वयंवर छ स्वयंवर जब लक्ष्मणा रानीको तर सबैलाई बोलाइयो हामीलाई बोलाइया छैन नजाओ भन्नुभएको त्यो बुबाले नजा त भन्नुभएको छ भागेर जाने भनेर काका र भतिजा निस्केर गएछन् झन् कृष्ण भगवानका छोरा भालुनीपट्टिका छोरा र भतिजा अनिरुद्ध राजकुमार गए स्वयंवर भनेको केटीले केटो रोज्न पाउने सारालाई हेर्दै हेर्दै हेर्दै जाँदाखेरिमा हातमा माला लिएर केटी रोज्दै रोज्दै रोज्दै गएको अब के गरौं कसो गरौं त्यही प्रभावबाट चित्तमा विचार गरेर यसो विचार गर्दै जाँदाखेरिमा यही काम गर्नु पर्यो भनेर परिचय दिनले परिचय दिनै जाँदा भगवान कृष्णका उहाँ नाति हुनुहुन्छ भने उहाँ छोरा हुनुहुन्छ भनेर अनिरुद्धलाई भने प्रद्युम्नलाई देखाए भने यस किसिमबाट देखाइदिए छन् साम्मलाई र ठिकै छ भनेर साम्म राजकुमार गएर जब यस किसिमबाट यस्ता कृष्णका बुहारी भन्न पाउने सेवन्तक मणिको माला लाउन पाउने भनेर जब ल्याइदिनुभयो माला अनि मेरो जब पति भनेर उनले लिएर आउन आँटेका थिए त्यापै समातेर जब कर्ण दुर्योधन दुशासनले ब्याजित गर्यो तँलाई देखो पनि बदमास नि कहाँ कि भनेर अनि पाता कसेर जब प्रद्युम्न जब साम्म राजकुमारलाई थुन्यो ल भयो अनि भगवान कृष्णचन्द्र परमात्माले सो कुरा पत्ता लगाउनु भयो अब मारिदिन्छु दुर्योधन भनेर आँटी बक्सिएको थियो भाइ गए भने मारिदिन्छन् भन्नका लागि बलराम मेरो चेलो हो मै जान्छु गदा युद्ध सिकाएको पहिले जनकपुर धाममा हुन्छ भनेर सरासर जानुभयो र अहिले परमात्मा परमेश्वर सरासर पाल्नु भइसकेपछि त्यसपछिबाट प्रकृति घमसंग्रामको प्रभावबाट उद्धवजी तिमी जाऊ गुरुबा आउनु भएको छ भन्दै भन्दाखेरिमा यही कुरो बताउनुभयो तिम्रो गुरुबा पाल्नु भएको छ चाँडै छोडिदेऊ रे छोरालाई नातिलाई भन्ना सुना सर्किएको गुरुबा हुने त्यो अझ पाउको जुत्ता शिरको मुकुट त्यसले भन्दा हुन्छ भनेर गाली गर्यो केही कुरो उद्धवले ल्याएर सिकाइदिनुभयो आफ्नो गुरूलाई त्यतिको अपमान गरेको भन्दा हल्लाले तानेर मुसलले खिचेर गङ्गाजीपट्टि नै फालिदिन्छु सर भन्नुभएको त्यो दरबार हल्लियो अनि दुर्योधन राजाले शकुनीले कर्णले हात जोडेर शरणमा परिकन छोरा छोरी ज्वाई आफ्नो ज्वाई छोरी दुइटै बुझाउँदै विन्ती गरे हुकुम भयो महाराज दुर्योधन

0: ठिकै छ त्यसो भने भइगयो भनेर अहिले सारा सम्पूर्ण काम पूर्ण गरेर अहिले अहिले हल्लाले तानेर मुसलले खिचेको हुनाले अहिले पनि हस्तिनापुर सहर अहिले कोल्टै परेको देखिन्छ। लौ त महाराज परीक्षित, भगवान कृष्णको र दुर्योधनको सम्धिको नाता लायो, तर मन नमिलेपछि त्यस्ता सम्धि न सम्धि, कति सम्धि कति सम्धि। आखिरमा भगवान कृष्णले सारा कार्य पूर्ण गरी बक्स्यो। अहिले हस्तिनापुर अझै कोल्टै छ भनेकन राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट
1: श्रीमद् महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्ध अन्तर्गत कति कथाको वर्णन गरिन्छ भने भगवान कृष्णको 16108 वटा रानी केरी व्यवहार त ल्याउला छक्क परे सबै। 16108 वटा रानी एउटी श्रीमतीले बहन खबन नदिएर मुडिएर दौड़ाउनु पर्ने कतिलाई छ कतिलाई छ, बहन खबन नभएर हाम्रो घरकीले खेलेर हिँडेको भन्ने छन् धेरै जसो मरेका सिल्ली, त्यसलाई जगल्टिएर आफू नबसेर बहन खबन नभएर हिँडेको हजुर भन्दै हिँड्ने। त्यस्ता खाले आखिरका बीचमा मेरो महाराज अब एउटीले त त्यसरी सताएको छ समाजमा भनेदेखि अब यो के गर्ने होला, बड़ा समस्या परेछ र गएर अनुरोध गरे, ल मेरो भगवान अब के गर्ने होला के उपाय गर्ने भनेर जब ब्रह्मादि आदि गरेको सभाबाट नारद ऋषि पाल्नुभयो छ। भगवान कृष्णको आन्तरिक माहौल बुझ्नका निमित्त सरासर जानुभयो र लौ त मेरो महाराज म अनुरोध गर्छु भन्नुभयो भगवानले। के कुरा भन्दा अरू कुरा केही पनि होइन, साँच्ची एउटा कुरा प्रश्न गर्छु भन्नुभयो भगवानले। के कुरा छ परमात्मा भनेर सोद्धाखेरिमा अरू कुरा होइन मेरो महाराज, म माथि हजुरको दया भाव र यदि म माथि हजुरको सद्भाव छ भनेदेखि एउटा कुरा अनुरोध गरौं है प्रभु भनेर विन्ती गर्दाखेरिमा अरू कुरा के हो ल भन भनेर सोद्धाखेरिमा यसै समयको बीचमा एउटा प्रश्न गरे, सबै ठिक छ हजुरको जब दरबारमा म आए तर हजुरका 16108 वटा रानी मेरो एउटा पनि छैनन्, लौ न मलाई नि एउटा त मिलाइदिनुहोस् भनेछन् नारद ऋषिले। भगवान कृष्ण भन्नुहुन्छ अन्त कहाँ त मिलाइदिन जाने, मेरो 16108 वटी छन्, म नभएको कोठाको लैजाऊ जाऊ भनेर आज्ञा गरिदिवस्यो। हस् भनेर जामबत्तीका कोठामा गएको तिनी प्रभु बस्नुभएको टाढैबाट बाबु नारद भन्न लाग्नुभयो। अनि त्यसपछिबाट बोल्दै नबेले फेरि अर्काको कोठामा सत्यभामाका कोठामा कालिन्ने मित्र बिन्द सत्य भद्र लक्ष्मणा सारा डुल्लाखेरिमा कहीँ पूजा कहीँ पाठ कहीँ ध्यान कहीँ मनन कहीँ तुतिबिन्ती कहीँ जब पूजा पाठ कहीँको छोरा छोरीको व्रतबन्ध आदि काम मेरो ईश्वर यो खपि नसक्नुको कुरो रहेछ भनेर सारा कुरा छोडेर अहिले चरण रूपी कमलमा भगवानको भजन मनन कीर्तन गरी कार्यक्रम पूर्ण गराउनुभयो। अनि त्यहाँदेखि प्रान्त बडो गम्भीर बाणीमा भगवानको ध्यान मनन भजन भयो। लौ त महाराज परीक्षित, सबै ठाउँमा परमात्मा टब्बै हुनुहुँदो रहेछ भगवान, मैले जानिन भनेर विन्ती गर्नुभयो नारदले। ठिक छ जाऊ, तिमीलाई विवाहमा फसाउने इच्छा मेरो होइन, मलाई कुरा पनि काटेका थिए भन्नुभयो भगवानले। एउटालाई एउटा भयो हुनेमा किन 16108 भन्ने कुरामा सबैको आत्मा परमात्मा भएको कारणबाट 1, 2, 3 16000 त के 32 अरब करोड हरब भएपछि अप्ठ्यारो हो, सबैको आत्मा नै ईश्वर हो भन्ने कुराको पहिचान मैले बुझाएको हुँ भन्नुभयो र अनि नारद छक्क परेर भगवान मैले गरिएको अपराधलाई माफ दिनुहोस् भनेर विन्ती गर्नुभयो। हरे 16108 दरबार मटम्मा 16108 दरबार मटम्मा यस्तो चाल देख्दा फेरि नारद ऋषि दङ्ग।
2: सूचना
3: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
2: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौ, आफू पर्यावरण जोगाऊ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
4: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: होइन, किन आतिनु भएको छ दिदी? के भयो बाबुलाई?
6: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
5: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाई?
7: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
5: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
7: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
5: ए, त्यसलाई विषादी भन्छन् र दाई?
7: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल, निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम, ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
6: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
8: सुनौलो अब सर,
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
8: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
9: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
8: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
9: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
8: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
9: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
10: दवाई खाइयो हैरान भइयो घाँटीका नसै चुक्न लागिसके खुवाउँदा खुवाउँदा होइन बुढी पायसले पनि निकै सताछ अब त हत्ति भयो काठमाडौँतिरै जान्थ्यो र चेक गराउन
11: होइन बुढा किन पिर गर्नुहुन्छ मैले सुनेको धम्बोजी चोक नेपालगंजमा फ्यामिली आयुर्वेदिक नेपाल छ नि हो त्यहाँ त राम्रो उपचार हुन्छ नि
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक गानगोला दम निमोनिया खोकी पिनास टन्सिल सुगर प्रेसर दाद दुबी एलर्जी डन्डीफोरको उपचार सेवा
12: नसा रोग तथा स्त्री रोगमा बात हात खुट्टा कटकटी खाने झमझम गर्ने नसा च्यापिएको योनिबाट सेतो पानी बग्ने महिनावारी गडबडी तल्लो पेट दुख्ने सम्बन्धी उपचार सेवा
13: पाइल्स फिस्टुला हाइड्रोसिल पथरीको बिना अपरेशन औषधिद्वारा उपचार साथै सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरू आयुर्वेदिक पद्धतिद्वारा दिइन्छ
14: सम्पर्क फ्यामिली आयुर्वेद नेपाल धम्बजी चोक नेपालगंज फोन नम्बर 081536623
11: ओहो रामु दाई कता हिँड्नु भयो
15: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
11: कुन धान लगाउने विचार गर्नु भयो र
15: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
11: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
15: यो धान कस्तो छ नि बहिनी
11: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
15: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
11: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
14: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस् मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ
16: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
17: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
14: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
17: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
14: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702 विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-522-0045
18: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस सेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष

0: उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582339, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढ़ी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय, सुर्खेत। खुशीको खबर।
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र